तपाईँको पक्षमा लाग्छौ, हामी तपाईँले जे भन्नुहुन्छ त्यही मान्छौ भनेपछि ल भइगयो भनेर कपाल घेराएर प्रतिज्ञाको साथमा 49 चोक्रा समिति महाराज इन्द्र 50 हरर जन्मी जाऊ तिमीहरू बाहेक बेकोडको अधिपति मालिक शब्द सबैले सुन्ने रूप कसैले नदेख्ने भनेर 49 वायु बनाएर पठाइदिनु भयो जाऊ। अनि आमा छक्क पर्ने जेठी आमा त ओहो यो बज्यालले यति उपद्र गर्न पो मेरो चागडी गरेर बसिया रहेछ त मारिहालिस् नि। तिम्रो 12 मदेखि बाहेक त्यो व्रत बसेको कसैलाई थाहा थिएन बाबु इन्द्र, यो मेरो छोरालाई काट्नका लागि तिमीले कहाँबाट षड्यन्त्रमूलक प्रोग्राम तयारी गर्यो भन त भन्दा तपाईँले श्राप दिनुहुन्छ कि आमा भने म श्राप दिन्न, यदि श्राप नदिने भएदेखि यो गर्व चिर्नका लागि पठाएको मेरो आमाले र बाले हो भनिदिनु भयो। तँलाई पापिष्ट बुढो, मलाई जब यस किसिमबाट छोरा पाउनका लागि व्रत बस्छ भन्ने पनि भन्ने आफै वर्ष दिनेसम्म खाए नखाए कत्रो आपत्तिले व्रत बसे छोरो पाउँछु भन्न लागेको थिएँ, फेरि मन परेपट्टिको जेठो छोरो पठाएर मेरो गर्व चिराएछ है सङ्घारे बुढोले। जसरी मेरो गर्व चिरायो त्यसरी नै तिमीहरू दुई त्रिपुरुषलाई पनि श्राप दिन्छु, यस कारणबाट श्राप दिन्छु भनेर श्राप दिनुभयो। कस्तो श्राप दिनुभयो भनेदेखि दुवैजनाले अहिले तुरन्तैकन पृथ्वी मण्डलमा वसुदेव र देवकी भएर जन्मनु परोस्, कारागार झालखण्डमा थुनु परोस्, 6 गर्भसम्मको बालक बच्चा कंसले मारेको मैले देख्न पाम भनेर श्राप दिइन्। त्यसो भएर पत्नीलाई हेला गरेपछि नै श्राप पाइँदो रहेछ हौ, अचेगाली गर्नुहुन्न खै कता कता गए अहिलेका बुढाहरू खै, अहिले हल्काले त बुढीले चुटेर भन खप्न छैन अहिलेकाको कुरा गरे है त, अहिलेका त के बुढीसँग बुढा थरर झस्काइने उही त होला नि के। र त्यसै कारणले ल भइगयो, यदि भइसकेपछि अब त्यसो भनेदेखि एउटा प्रकारको निदो गराउँछु महाराज भने के कुरा भनेर सोद्धाखेरिमा यसदेखि पछाडिबाट दिति नाम गरेकी महारानीको गर्भबाट जन्मिएका बालकलाई महाराज इन्द्रले 49 टुक्रा बनाएर काटेर पठाइदिए, तिनको नाम वायु रह्यो 49 वायु। त्यो 49 वायु अहिलेसम्म प्राण वायुको रूपमा विद्यमान छन्, यो मैले बताएँ। अब अर्को कुरा हो, भगवान कृष्ण र बलराम गोवर्धन पहाड़को वृन्दावनमा रुने, वसुदेव देवकी कारागार झालखरमा थुनिएर रुने, यो श्राप केले पर्यो नि प्रभु, यो त बड़ा शंका लाग्यो नि भन्नुभयो महाराज परीक्षितले सुखदेवसँग। यसको पनि कारण छ सरकार, कश्यपको धेरै सन्तान छोराछोरी पाल्न गाह्रो भयो, एउटा गाई दिनुहोस् न वरुणजी हजुरको काम दिनु गाई रहेछन्, जे सम्झ्यो त्यही दुध दिँदैछन् दिनुहोस् न भन्न गएछन् वरुणका पासमा कश्यपजी, बाहुनले मागिहाल्यो लैजानुहोस् गाई तर एक महिना पछाडि फिर्ता गर्नुहोस् है भनेछन्। हुन्छ भनेर लिएर गएको, एक महिनापछि ल्याऊ भने, दुई महिनापछि दिन्छु हजुर भने, दुई महिनापछि ल्याऊ भने, चार महिनापछि, चार महिनापछि ल्याऊ भने, छ महिनापछि, छ महिनापछि ल्याऊ भने, अब बाहुनले लया गाईकेको फिर्ता गर्थ्यो, ल्याएकै छैन भन्न थालिहाल्यो। त्यस्तो काल छ नि त गाईका लागि त हाम्रो फलक त छैन भन्न थाल्यो, ल्याएकै छैन भन्न थाल्यो, अब बाहुनले लया गाई कता पार फिर्ता गरे छैन भन्न थाल्यो, झगडा पो गर्न थाल्यो। अनि ए महाराज त्यस्तो झगडा नगर्नुहोस् न, मेरो गाई जब यस किसिमले हजुरले बाँध्नु भएको छ यहाँ रुवाई छन्, मेरो बाछा र बाछी गौशालामा रोइराखेको छ जंगलमा महाराज, यो त भएन नि भन्दाखेरिमा भयो होस् नभए नहोस् म दिन्न गाई भन्न थाल्यो बाहुनले। अनि कश्यपलाई श्राप दिनुभयो वरुणले, हेर जसरी मेरो बाछा बाछी जंगलमा रुवाएको थिएन तिम्रा छोरा कृष्ण र बलराम जंगलमा रुनु परोस्, जसरी मेरो गाई बाँधिएर रुवाई थिएन तिमी वसुदेव र देवकी भएर कश्यप र अदिति वसुदेव र देवकी भएर कारागारमा थुनिएर पाता कसेर गाई झै बाँधिएर रुनु परोस् भन्ने श्राप पर्यो। त्यसो भएर जस्तो पैँचो लायो त्यस्तै पाइन्छ, याद राख्नु राम्रो कुरा पैँचो लाउनु यहाँ पनि है त भने टेर्दैनन् है कसो होला, अब त टेर्छन् कि महाराज परीक्षितलाई यस प्रकारबाट निर्णय गराउनु भयो। अनि बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादीलाई अहिले पौराणिक सूत्र नै सारण्य क्षेत्रमा यस श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन विस्तार प्रस्तुत गर्नुभएको छ। अनि वायु भनेको हावा, हावा भनेको प्राणवायु सबैलाई रक्षा गर्ने सित्तिकमा भगवानले प्रदान गर्नुभएको छ। हिजै मैले यहाँहरूलाई निवेदन गरिसके, संसारमा सबै कुरा नभई नहुने कुरा वायु, सबैभन्दा सस्तो पनि वायु।
अब त्यो सुन महँगो भएर के गर्छ? होइन त, हातकाना गला नाकामा लाउनियो नलाइदिए राम्रो, मुछेर खान हुँदैन केहीसँग, त्यो चाड्दा जब अगाइँदैन, के चाहिँ काम हो त्यो? कुटो हुँदैन, गल हुँदैन, गैँची हुँदैन, पिक हुँदैन, घर छाउने कुरा होइन। त्यो सुन महँगो हुँदा केही भएन, नुन महँगो हुनु भएन, फलाम महँगो हुनु भएन। यसै कारणबाट अर्को वायु जब यस किसिमबाट जब किन्नु पर्ने हुने अवस्था भयो भने कति पर्ला वायुको मूल्य? क्षितिगमा प्रदान गर्नुभएको छ भगवानले। यस प्रकारबाट राजा परीक्षितलाई सुखदेव स्वामीले विश्व ब्रह्माण्डको उत्पत्तिको लक्षण दिए। यो प्रकारबाट आज्ञा गरिबक्सु राजन, अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा भगवानको हरि स्वरूप नै

0: महाराज परीक्षित सुखदेव स्वामी बाट आज्ञा गरी बसु हस्त सौन का दृश्य प्रणाली भानिकन राजा परीक्षित महाराज का जुर्मा अब इस प्रकार को कथा को प्रवचन यथार्थ प्रमाण ग्राउंड भन्ने सम्बन्ध को कथा इस अध्याय बाट
1: जय बोले श्रीमद भागवत महापुराण को
0: आदरणीय श्रोता महायज्ञलाई सहयोग गर्नुहुने बलराम खनाल चिन्नभो महाराज परीक्षित श्रीमद भागवत महापुराण को अहिले सप्तम स्कन्द को पहिलो अध्याय को बीच श्री गणेश साय नमराजो वाच सम प्रियम सुरित ब्रह्म भूतानाम भगवान स्वयं इन्द्रिय सार्थ कथम देते नमदित विस्मयो यथा यो पहिला श्रीमद भागवत को सप्तम स्कन्द को पहिलो अध्याय को बीच में एक दिन राजा परीक्षित ले सुन्नु भो प्रभु मैले दुईटा कथा सुनी दिति महारानी को तर दुईटै कथामा उनी हारको महसुस गरेको छु। हिरण्यकश्यपु र हिरण्याक्षक भन्ने दुई पुत्र प्रधान गरिन्। हिरण्यकश्यपु तपस्यामा गएको अहिलेसम्म पत्ता नै हिरण्याक्षकलाई भगवान बराहले मारदी हाली बक्स्यो। अब त्यसका कुल त समाप्ति भयो नि एकातिर त्यो यता फेरि दिति महारानीले वायु पुत्र पैदा त गरिन् तर उनले आफ्नो पुत्र भनेर बस्न पाइनन् तिनीहरूबाट उनले पुरूषार्थ प्रदान गर्न सकिन्। यो के भो प्रभु यसमा हिरण्यकश्यपु कहाँ गयो यसको बयान सुन्न पाम भन्दा धन्यवाद महाराज परीक्षित तपाईले राख्नु भएको प्रस्तावको लागि। अघि तपाईका बाजेहरूले राजस्वी यज्ञ गरेका थिए राजा युधिष्ठिर आदि पञ्च पाण्डवहरूले राजस्वी यज्ञ समापन समारोह हुन करिब लागेको थियो माने प्रारम्भिक चरण हुन लागेको थियो। त्यस बेलामा पहिलो पूजा कलाइदिने भन्ने बारेको दफावारमाथि छलफल भयो। कसैले केही भने तर यस अवस्थामा एक व्यक्ति सहदेवले उठेर आफ्नो प्रस्ताव टेबल गरे। त्यो पछि कथा हुनेछ। भगवान कृष्णले अग्र पूजाको भाग पाइसकेपछि अत्यन्त विरोध मच्चायो। कसले शिशुपालले भगवान कृष्णको स्वयं माइली फुपूको छोरो विरोध मच्चायो। हे यस अनाकालाई यस चोरलाई यस बेकुबलाई यस बदमासलाई यस तस्करीलाई इत्यादि तथा नाम गाली गर्यो भगवानलाई र त्यसको श्री च्वाट परमात्माले गेडी बक्स्यो। तर त्यो श्री गिर्ना साथ मुक्ति पो भए हेर्दा हेर्दै हेर्नुहोस् त जसलाई मारिएछ त्यो पो परमधाम गयो। यो के भयो भनेर राजा युधिष्ठिरले सोध्नु भएको थियो। त्यही कथालाई समायोजन गर्दै शिशुपालको वृत्तान्त मृत्युको कक्षलाई लिएर हिरण्यकश्यपुसँग जोडिने कथासँग तपाईँलाई समायोजन गराइदिन्छु सरकार सुन्नुहोस् भनेर महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। भगवान कृष्ण परमात्मा परमेश्वरबाट मरेको जुन प्रकारबाट परमगति प्रदान गर्ने शिशुपाल आज कसरी यस किसिमबाट हिरण्यकश्यपुसँग सम्बन्ध प्रगाढ छ भन्दा सुन्नुहोस् महाराज जय र विजयको पूर्व जन्म थियो। सनकादी चारवटा कुमारको प्रतापबाट उनलाई श्राप परेको थियो। सनकादी चारवटा कुमारबाट परेको श्रापले पहिलो जन्म राक्षस हुनु पर्दा जब हिरण्यकश्यपु र हिरण्याक्षक नामका दुई पुत्रका रूपमा प्रकट भए त्यहाँ भगवान नरसिंहले र बराहले मारिबक्स्यो। दोस्रो जन्म रावण र कुम्भकर्ण हुनेछन् त्यहाँ भगवान रामबाट मृत्यु हुनेछ। तेस्रो जन्म शिशुपाल र दन्तवक्र हुनेछन् भगवान कृष्णबाट मृत्यु हुनेछन् उनीहरू। यसैले शिशुपाल मुक्तिको लक्षणलाई तपाईँलाई समायोजन गर्दै यस कथालीमा प्रमाण गरिदिन्छु। सुन्नुहोस् हिरण्यकश्यपु नाम गरेको दानव राजले गरेको महान वैभवता महान पराक्रम महान पुरूषार्थ जसका राष्ट्रमा न खनी न ज्योतिकन पृथ्वीले अन्नदान दिएकी छन् जसका राष्ट्रमा कुनै प्रकारबाट अशान्ति जब जब यस्ता कारणबाट कोही केही भएन सबै माथि शान्तिको लहर आयो। लौ त महाराज
2: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 6 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज
3: 18 तारिक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको द्वितीय तिथि
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
3: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण स्वस्थ 2000 कन्सल्टेन्सी छानबिनको घेरामा
4: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित सगरमाथा आरोहणमा कामेरिता र लाक्पाको कृतिमान कैद कट्टा सुविधा कार्यान्वयनमा आएन मौखिक यौन जन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या
3: माहुरी पालन गर्ने किसानहरू चरन क्षेत्रको अभावमा पलायन हुँदै आर्थिक सर्वेक्षणको आधा काम सकियो विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन एक महिना लाग्ने
4: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि भेनेजुएलाका पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा
3: र आईसीसी विश्वकप लीग 2 आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै चौथो नेपाल सुपर लीग 20 भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरको सबैभन्दा शुरूमा गौरव तथा रणनीतिक सड़कका लागि सरकारले दिएको सहजिलो सहजताको प्रसंग
4: सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई स्रोत सहमति दिएको छ लामो समयदेखि निर्माण र शुरू भए पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो स्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन् सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29.7 करोड़ 19 लाख रूपियाँ स्रोत सहमति दिएको छ स्रोत सहमति भएसँगै चितौन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनुभयो उक्त रकमबाट प्राप्त आर्थिक वर्षमा 69 पुल 10 कलवट र 7 सड़क खण्ड गरी 150 किलोमिटर सड़क निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्नेछ कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसुम कोरोला खण्डका लागि 3 अर्ब 15 करोड़ रूपियाँको स्रोत दिएको सहमति दिएको छ यही खण्ड अन्तर्गत 5 पुल निर्माण गर्न 96.80 करोड़ रूपियाँ उपलब्ध गराइएको छ महाकाली करिडोर अन्तर्गत टिमुर पाटा हुती धौलाकोट सड़क खण्डको 6.2 किलोमिटरका लागि 51.99 करोड़ रूपियाँको सहमति पनि दिएको छ यसैबीच लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपूर कोट सड़क 6 वर्ष बित्दा पनि कामको गति सुस्त छ लुम्बिनीका 4 गौरवका आयोजना अगाडि बढ़ाइएको छ तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम हुन सकिरहेको छैन प्रदेश सरकारले रामपुर कपूर कोट सड़क लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको थाई राजधानी र लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई गौरवको आयोजनाको रूपमा अगाडि बढ़ाएको छ तीमध्ये प्रदेश राजधानीमा सरकारका प्रशासनिक भवनहरूको काम भए पनि प्रदेश सभातर्फको काम अझै जारी छ प्रादेशिक अस्पतालमा झण्डै 1 अर्ब निर्माण कम्पनीलाई दिनुपर्ने बक्याउँदछ त्यस्तै रामपुर कपूर कोट सड़कको हालत पनि निकै दयनीय रूपमा रहेको छ
3: सर्वोच्चले आफ्नो नजिर बदर गरेको छ सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढ़ुहामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको हो डाक्टर जगदीश जोशी विरूद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिममा समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असंगति देखाई बडुवामा संघीय कानून लागू हुने जिकिर स्थापित गरेको थियो पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो न्यायाधीशहरू सपना प्रधान मल्ल सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूहको अधिकृत सातौं तहका नरेश कुमार यादवको रिट यस अघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदर गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख गरिएको छ। यसैबीच सर्वोच्च अदालतले मौखिक र शारीरिक यौन दुर्व्यवहार उत्तिकै गम्भीर रहेको भन्दै यसका कारण पनि सेवाबाट बर्खास्तको निर्णय गर्न सकिने जनाएको छ। महिलाको संवेदनशील अंगबारे गरेको टिप्पणीका कारण जागिर गएपछि अदालत पुगेको एक मुद्दामा सर्वोच्चले यस्तो फैसला सुनाएको हो। प्रस्तुत मुद्दामा प्रत्यार्थीले पीड़ित महिलाको शरीरमा संवेदनशील अंगहरू सम्बन्धी प्रत्यक्ष र अनुचित मौखिक टिप्पणी गरेको तथ्य यौनजन्य दुर्व्यवहारको कानूनी परिभाषाको परिधिभित्र पर्ने देखिन्छ। फैसलामा भनिएको छ, यौनजन्य दुर्व्यवहार निवारण ऐनको दफा चारलाई आधार मानि अदालतले यस्तो जनाएको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको इजलासले गत 8 फागुनमा यस्तो फैसला गरे पनि हालै पूर्ण पाठ सार्वजनिक भएको हो। पछिल्लो समयमा विभिन्न किसिमका घटनाहरू यसरी सार्वजनिक हुने क्रम बढ़ेको भन्दै यसमा पनि ध्यानाकर्षण सरोकारवाला निकायका प्रतिनिधिले गराउँदै आएका छन्। कार्यस्थलमा हुने यौन हिंसा विरूद्ध शून्य सहनशीलताको नीति लिनु रोजगारदाताको नैतिक र कानूनी दायित्व रहेको भन्दै इजलासले पदीय शक्तिको दुरूपयोग रोक्न, पुनरावृत्ति निरुत्साहित गर्न तथा पीड़ितको मर्यादा पुनस्थापित गर्न पनि यस्ता कसूरमा संलग्नहरूलाई सेवाबाट हटाउने निर्णय गर्न सकिने जनाएको छ।
4: नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी दशकमा 3000 मेगावाट विद्युत उत्पादन लक्ष्य राखेको छ। सरकारवाला भने सरकारको लक्ष्य उक्त लक्ष्य हासिल गर्न विद्युत खरीद बिक्री सम्झौता नखुलाई नहुने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा समेत गरेको छ।
3: चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण मौरीपालन पेसा संकटमा परेको किसानहरूले गुनासो गर्न थालेका छन्। सर्लाहीमा 2 दशक अघि करिब 300 को हाराहारीमा रहेका मौरीपालक किसान अहिले घटेर थोरैमा सीमित छन्। धेरै किसानले यो पेसा छोडेर अन्य विकल्प पनि रोज्न थालेका छन्।
1: यो मौरीपाल्दा मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाबले त्यसमा लाग्यो।
6: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय शुरू गर्नु भएको उहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनु भएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
1: पहिला जति हुन्थ्यो मौरी उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएछ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर, अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन, यो अस्ति भर्खर आगो नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्न हेपाई प्रवृत्ति पनि हुन्छ।
6: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
1: केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्यत्रबाट मह आयात मह पनि अब चै मह होइन, अब त्यो किनेर खानेलाई किसानहरू थाहा छैन, खाँदा गुलियो भयो भइहाल्यो उनीहरूलाई।
6: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सीधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका 1 नवलपुरका मौरी पालक रवि भण्डारी,
7: चरीचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौं, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। चितवन, परासी, त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौं।
6: ईश्वरपुर नगरपालिका 4 सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा 2 गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
8: सागरमा वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ, तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। गयो। अब किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा।
6: 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
9: मौरीमा यति विवाद छ तपाईँको, त्यहाँ एकजनाले केही भन्ने कार्यक्रम मौरीमै हुन सकिरहेको, त्यसै एकजनाले आउँछ निवेदन हाल्छ, पोसाल मैले त्यसै देखेँ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
6: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
4: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आर्थिक क्षेत्रको अवस्था र योजनाका लागि सर्वेक्षणको महत्व,
10: तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ। धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ। अहिले
3: 2000 कन्सल्टेन्सी छानबिनको घेरामा, अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामी रेता र लाक्पाको कीर्तिमान लगायतका खबर बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
11: रामी यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
15: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
16: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलालीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित शीर्षकमा खबर प्रकाशित छ। सरकारले ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। कांग्रेस र एमाले 4 अध्यादेशमा असहमति जनाएका छन् भने एमाले 8 अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डे 2/3 मतसहित सरकार सञ्चालन गरिरहेको राष्ट्रपाको राष्ट्रिय सभामा उपस्थित छैन। सुरुमा एमाले र कांग्रेस बीच सबै अध्यादेश निष्क्रिय बनाउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र शिवा प्रभासँग जोड़िएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्। त्यस्तै विद्यालय बल्खुबाट वैधता शीर्षकमा अर्को खबर छ। बहिर्गमनका लागि सारथीहरूबाटै बढ़दो दबाव, स्वास्थ्य अवस्था र भू राजनीतिक परिस्थिति लगायतले शक्ति क्षीण हुँदै गएका अध्यक्ष ओलीले एकाएक विद्यालय पार्टी मंचको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाउनु भएको खबर छ। त्यस्तै विस्थापित सुकुम्बासीको स्क्रीनिङमा कम्तीमा एक महिना लाग्ने शीर्षकमा खबर प्रकाशित छ भने 2000 कन्सल्टेन्सी छानबिनमा शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कार्यान्वयनमा आएन कैद कट्टा सुविधा शीर्षकमा टिकराज थामीले नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर लेख्नु भएको छ। त्यस्तै बुटोलमा सुकुम्बासी र भूमिहीनको प्रदर्शन शीर्षकमा अर्को खबर छ। नेपाल अव्यवस्थित बसोबास तथा भूमिहीन र सुकुम्बासी संघर्ष समिति रूपन्देहीको आयोजनामा हिजो बुटोलमा प्रदर्शन गरिएको छ। बुटोलको राजमार्ग चौराहाबाट शुरू भएको प्रदर्शन मिलनचोक हुँदै विभिन्न ठाउँमा पुगेर कोनसभामा परिणत भएको थियो। सभामा 23 जिल्लाका प्रतिनिधिहरू पुगेको पनि बताइएको छ। त्यस्तै दुई सातामा दुई पटक आउने थाई निक्षेप सुविधालाई दैनिक बनाउँदै शीर्षकमा अर्को खबर छ भने सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कृतिमान शीर्षकमा अर्को खबर भित्रपृष्ठमा प्रकाशित छ। कोरोला चिनिया भेप तस्करीको नयाँ नाका बन्दै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छ। मुस्ताङबाट यही शनिबार मात्रै झण्डै 600 कार्टुन विद्युतीय चुरोट बरामद गरिएको छ। भेप र नक्कली चुरोटले स्वदेशी उद्योग मारमा परेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले पनि प्रश्न उठाएका छन्। नायब महान्यायाधिवक्ता संजीव राज रेग्मीले अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित विरूद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसुरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले अपवादलाई छाड्ने हो भने कार्यकारी र विभागीय निर्णय अधिकारीको इच्छा मुताबिक आरोपितलाई थुन्ने अनि सुन्ने प्रवृत्ति झाँगिदो रहेको बताउनुभयो। सम्पत्ति शुद्धिकरणमा यसलाई प्रोत्साहन गर्न नहुने उहाँको भनाइ छ। कस्ता अभिव्यक्ति असंसदीय शीर्षकमा कृष्ण बहाबले लेख्नु भएको छ। सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिलेखबाट हटाउन सक्छन्। कतिपय अवस्थामा अडियो भिडियो सामग्रीमा त्यस्ता अंश म्यूट वा ब्लर गरिन्छन्। संसद परिसरमा भ्यूजको दौड शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर छ। होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्ने गरेका छन्। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। गर्मी छल्न बिहारदेखि भेडेटार शीर्षकमा यो खबर पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको हो। भारतको बिहारमा यति बेला तापक्रम वृद्धि भइरहेको छ। बिहारमा 35 डिग्री सेल्सियस तापक्रम नागेका बेला विराटनगरमा 30 डिग्री आसपास हुन्छ। विराटनगरबाट 60 किलोमिटर उत्तरमा रहेको पर्यटकीय गन्तव्य भेडेटारमा भने यति बेला पनि जाडो छ। त्यहाँको तापक्रम 20 डिग्री हाराहारी छ। त्यसमाथि जति बेला लाग्ने बाक्लो हुस्रो हुन्छ बेला बेला पानी पर्छ। क्षणभरमै घाम पनि लाग्छ। समुद्री सतहबाट करिब 1400 मिटर उचाइमा रहेको भेडेटारमा गर्मी छल्न आन्तरिकसँगै भारतीय पर्यटकहरू पनि बढ़न थालेका छन्। अर्को खबर सरकारको लक्ष्य 30,000 मेगावाट पीपीए खुलाउन निजी क्षेत्रको माग शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ। व्यवसायीहरूले पनि आफ्नै तरिकाले माग गरेका छन्। नागरिक दैनिकमा स्वास्थ्य संस्थामा व्यतिथि म्याद गुज्रिएका करोड़ौंका औषधि मौजदात महँगा उपकरण प्रयोगविहीन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव समेत दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा कांग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा राधा खनालले लेख्नु भएको छ।
3: कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कांग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जाएको छ, तर नेता कार्यकर्ताहरूले पार्टी एक बनाउनु पर्ने भन्दै विभिन्न प्रस्तावहरू पारित गरेका छन्। हटेन टोकुचाको अतिक्रमण शीर्षकमा गोर्खापत्र दैनिकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छ। काठमाडौँ महानगरको हात्तीसार स्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको चार वर्ष पुग्न लाग्दा पनि टोकुचा खोला इच्छुमतीको बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू अझै हटाउने काम भइसकेको छैन।
4: ताजा खबरमा अब विदेशका खबर। अस्ट्रेलियामा अध्ययन तथा रोजगारीका लागि पुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेका आप्रवासी श्रमिकमाथि व्यापक श्रम शोषण भएको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार दुई तिहाई आप्रवासी श्रमिकले अस्ट्रेलियन कानूनले तोकेको भन्दा कम पारिश्रमिक पाएका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै वार्षिक 3 अर्ब अस्ट्रेलियन डलर भन्दा बढ़ी पारिश्रमिक गुमाइसकेको अध्ययनले देखाएको छ। प्रतिवेदन अनुसार 36% श्रमिकले अस्ट्रेलियाको राष्ट्रिय न्यूनतम ज्याला भन्दा कम तलब पाएका छन्। विश्व बैंकले सन् 2026 पहिलो त्रैमासमा रासायनिक मलको मूल्य 12% वृद्धि भएको जनाएको छ। विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचांकले पछिल्ला 7 त्रैमास मध्ये 6 पटक वृद्धि भएको जनाएको हो। यो चार वर्ष यताकै उच्च हो। इरान इजरायलको द्वन्दका कारण हर्मुज जलघाटी बन्द हुँदा आपूर्तिमा समेत अवरोध भएका कारण विश्वमा रासायनिक मलको मूल्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट मानिएका पूर्व उद्योग मन्त्री एलेक्स साबलाई अमेरिका बुझाइएको छ। एलेक्स साब अर्बपति हुन्। कोलम्बियामा जन्मिएका साब निकोलस मादुरोका निकट मानिएका छन्। त्यस्तै अमेरिकी नौसैनिक युद्धतोप अमेरिका फर्काइएको छ। अमेरिकी रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो। इरान विरूद्ध युद्ध शुरू भए अघि नै अमेरिकाले यो युद्धतोपलाई पश्चिम एसिया पठाएको थियो।
3: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने, करण केसी र सोमपाल कामी व्यक्तिगत रेकर्ड नजिक पुग्नु भएको छ। नेपालका लेग स्पिनर सन्दीप कम खेलमा एक दिवसीय फर्म्याटमा 150 विकेट लिने विश्वकै पहिलो बलर बन्ने संघारमा हुनुहुन्छ भने उहाँले 72 खेलमा 148 विकेट पूरा गरिसक्नु भएको छ। त्रिवी क्रिकेट मैदानमा रेकर्ड बनाउने अभियानमा रहेका सन्दीप, करण र सोमपालले एकै दिन नेपालबाट एक दिवसीय टोलीमा डेब्यू गर्नुभएको थियो। आईसीसी विश्वकप लीग 2 जितका साथ पुनरागमन गरेको नेपालले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्समा नेपालले शनिबार बलियो प्रतिद्वन्दी अमेरिकामाथि नै विकेटको शानदार जित निकालेको थियो। नेपालले यही जितलाई निरन्तरता दिने मनोषयका साथ भोलि प्रतिस्पर्धा गर्नेछ। यसअघि स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल डकवर्थ लेविस नियम अनुसार 2 रनले पराजित भएको थियो। लीग 2 सहभागी हुँदा स्कटल्याण्ड दोस्रो तथा अमेरिका शीर्ष स्थानमा छ। शीर्ष स्थानको स्कटल्याण्डको नेपालले आज सामना गर्न लागेको छ। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल आगामी 20 भदौदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले हिजो एनएसएलको मिति घोषणा गरेको हो। चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल अब 4 महिनासम्म सञ्चालन हुनेछ र नेपाल क्रिकेट संघ क्यानले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप र 20 एसियन खेलकुदको छनौटमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेको छ। टोलीमा इन्दु वर्मा कप्तान र पूजा महतो उपकप्तान रहनु भएको छ।
4: आर्थिक सर्वेक्षणलाई वैज्ञानिक र तथ्यपरक बनाउनका लागि सरकारले चालेको कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरमा अब आर्थिक सर्वेक्षण सुधारका कुरा। आर्थिक अवस्थाको बारेमा जानकारी दिन तथ्याङ्क संकलनको काम आधा सकिएको छ। यसपालिको तथ्याङ्क संकलनमा गरिएको नयाँ अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँग कुराकानी गर्नुभएको छ।
10: यसभर राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन कार्यक्रम शुरू भएको छ। करिब करिब हामी बीच अवधिमा छौँ। अहिले असार 7 गतेसम्म तथ्याङ्क संकलन गर्छौँ। करिब 7,90,000 जस्तो प्रतिष्ठानहरू, व्यापार, व्यवसाय, उद्योग संस्थाहरू, सेवा प्रदायक संस्थाहरू, उत्पादनमुखी उद्योगहरूको हामीले गणना गरेका छौँ।
17: नेपालको आर्थिक अवस्था, नेपालको अर्थतन्त्र चाहिँ कतातर्फ जाँदैछ भनेर केही अनुमान गर्न सक्ने अवस्था आयो?
10: अहिले यो संकलन गरिसकेपछि एउटा नयाँ अर्थतन्त्रमा कस्ता किसिमका गतिविधिहरू चाहिँ प्रवेश गरेका छन्, कस्ता किसिमका गतिविधिहरू चाहिँ राम्रोसँग फैलावट भएका छन्, कुनै कुनै गतिविधिहरू फुम्चेका पनि होला होइन, हामीले सूचक पनि बाहिर ल्यायौँ होइन। अर्थतन्त्रको आकार अहिले 67 खर्ब पुगेको छ। यो गत वर्ष त 61 खर्ब थियो, अहिले 5 खर्बले बढेको छ अर्थतन्त्रको आकार। सोचे जस्तो मूल्य हाम्रो अभिवृद्धि ग्रोथ रेट अलिक कम छ, तथापि ग्रोथ रेटको अवस्था 3.85 छ अहिले हाम्रो ग्रोथ अर्थतन्त्रमा वृद्धि। सबै सूचकहरू हेर्ने हो भने अर्थतन्त्रले त्यति कमजोर अवस्थामा छैन, अहिले पनि राम्रै अवस्थामा छ। केही न केही सुधारका कुराहरू देखाउँछ भन्ने हाम्रो पूर्व अनुमान छ।
17: के केलाई आधार मानेर यहाँहरू फिल्डमा उत्रिनु भएको छ?
10: नयाँ किसिमका अर्थतन्त्रमा कस्ता किसिमका आर्थिक कारोबारहरू प्रवेश गरेका छन् र यसले रोजगारीको अवस्था कति सिर्जना गरेको छ होइन, रोजगारीले गर्दा एउटा एक किसिमको बजार कस्तो हुन्छ र यसलाई हाम्रा युवा शक्तिहरूलाई चाहिँ कसरी यहाँ राख्न सकिन्छ भन्ने राज्यले एउटा नीति पनि बनाउन सक्ने भयो। त्यो किसिमको तथ्याङ्कहरू दिने हाम्रो योजना रहेको छ यो पटक होइन। यसले चाहिँ अब हामी रिबेसिङ भनेर भन्छौँ, अर्थतन्त्रको नयाँ आकारहरू बनाउँछौँ यस पटक हामीले राज्यले एउटा आधारको रूपमा भनौँ न, नयाँ सरकार अहिले गठन भएको र हामीले दिने एउटा नयाँ आधार वर्षको रूपमा यसलाई मानेको कारणले गर्दा पनि यसले चाहिँ अर्थतन्त्र अब यो देशमा रहेर कसरी जान्छ र यसलाई योजनाहरू कसरी बनाउनुपर्छ, अर्थतन्त्रलाई चलामाइन बनाउन कसरी अगाडि बढ्न सक्छ भने सरकारलाई पनि यसले निकै राम्रो भरपर्दो आधार दिने भएको कारणले गर्दा ठुला बिग हाउसदेखि लिएर सानो चिया पसल पनि, एउटा फुटपाथमा भएका पसलहरू पनि, यहाँहरूको रेडियो जस्तो एफएम जस्तो रेडियोमा पनि हाम्रा गणकहरू आइपुग्नुहुन्छ। त्यसले कुनै पनि प्रतिष्ठानहरू, व्यापार व्यवसाय संस्थाहरू, एनजिओ आइएनजीहरू नछोडिकन गणना गर्ने हाम्रो मुख्य लक्ष्य छ अहिले।
17: विश्वास गर्ने आधारहरू चाहिँ कम छन् कि भन्ने खालको अघिल्ला सर्वेक्षणहरूको प्रश्न चाहिँ यहाँहरूले यसपालि कसरी मेटाउँदै हुनुहुन्छ?
10: अहिले हामीले त्यो विगत हाम्रो त्यो एउटा सधैँ रहिरहने विषय पनि छ, त्यसलाई हामीले धेरै ध्यान दिएर काम गरिरहेका छौँ अहिले। अहिले यही सिलसिलामा पनि हामी यहाँहरूसँग भोलि अन्तर्क्रिया पनि गर्दैछौँ, रेडियो कर्मीहरूसँग विशेष छलफल संवाद पनि गर्दैछौँ। अब हामीले सबै एडमिन डेटाहरू प्रशासनिक अभिलेखबाट, अन्तर्राष्ट्रिय कार्यालयबाट, कम्पनी रजिस्ट्रार कार्यालयबाट, पत्रकार महासङ्घको कार्यालयबाट, एफएमसिसिआईको उद्योग वाणिज्य महासङ्घबाट, परिसङ्घ महासङ्घबाट, सुनचारी व्यवसायबाट, पत्र यी सबै क्षेत्रबाट हामीले एडमिन डेटाहरू होइन, प्रशासनिक अभिलेखहरू, उहाँहरूसँग भएको डेटाहरू पनि ल्याइरहेका छौँ होइन। त्यो सबै ल्याएर हाम्रा गणकहरूलाई उपलब्ध गराउने र गणकले त्यहाँ पुगे कि पुगेन त्यो किसिमको फलोअप गर्ने हिसाबले हामीले सबै किसिमका संयन्त्रहरू प्रयोग गरेका छौँ र निजी क्षेत्रले पनि त्यो किसिमको एउटा अपनत्व लिएर अहिले गरेको हुनाले हाम्रा त्यो किसिमका हिजोका कमी कमजोरीहरू चाहिँ हट्छन् कि भन्ने हामीले अनुमान गरेका छौँ र अहिले प्रारम्भिक रूपमा आधा काम सकिँदै गर्दा हामीले गणकले गरेको कामको यसको मूल्याङ्कन गर्दा उनीहरूले गरेको काम हेर्दाखेरि चाहिँ राम्रो अवस्था अहिले देखिएको छ। तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ। धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ अहिले।
4: राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
16: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति, लुम्बिनी प्रदेशका 4 गौरवका आयोजना निर्माण सुस्त, 2000 कन्सल्टेन्सी छानबिनको घेरामा,
4: अध्यादेश बारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कृतिमान,
3: कैदकट्टा सुविधा कार्यान्वयनमा आएन मौखिक यौनजन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या
4: माउरी पालन गर्ने किसानहरू चरण क्षेत्रको अभावमा पलायन हुँदै आर्थिक सर्वेक्षणको आधा काम सकियो विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन एक महिना लाग्ने
3: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि भेनेजुएलाका एक पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा
4: र आईसीसी विश्वकप लीग दुईको आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै चौथो नेपाल सुपर लीग विश्व भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह जो कुनै ठाउँमा पुग्दा अथवा हिँड्दा उहाँको गति यति धेरै हुन्छ कि सुरक्षाकर्मी र अरू त्यहाँ सहयोगीहरूलाई पनि हम्मे हम्मे पर्ने गर्छ यहाँ देखाइएको छ एउटा ढोकाको ठिक अगाडिपट्टि गाडी छ गाडीको ढोका खोलेका छन् र एकजना व्यक्तिले हातमा फाइल बोकेर पछाडितिर फर्केर हेरिराखेका छन् जहाँ प्रधानमन्त्री बालेनको जस्तो देखिने खुट्टा एउटा मात्रै देखिन्छ अरू शरीर अगाडि बढ़िसकेको छ र भित्रपट्टि ढोकाबाट बाहिरतिर एकजना व्यक्तिले ट्वाल्ल परेर हेरेर केही भन्दैछन् तल यस्तो लेखिएको छ अलिक छिटो ढोका खोल्नु पर्थ्यो नि प्रधानमन्त्रीज्यू हतार छ भनी दौड़िसक्नुभयो
4: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशिष्ट शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भएका काम कार्यवाही देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं. देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्. आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः नागरिकको जीवन रक्षाका लागि जनप्रतिनिधिको भूमिका कस्तो रहन्छ. पछिल्लो समयमा निर्वाचित जनप्रतिनिधिहरूले नागरिकको जीवन रक्षाका लागि बनाएका योजना कार्यान्वयनको अवस्था कस्तो छ त्यसबारेमा संवाद गर्दैछौ. सहकर्मी सन्तोष गन्धर्व सिन्धुपाल्चोकको चौतारा साँगा चौक गढी नगरपालिका 11 वडा अध्यक्ष रोशन राज गिरीसँग कुराकानी गर्दै हुनुहुन्छ.
2: तमाम जति पनि विकृतिहरू छन् ती विकृति उपरको परिवर्तन पनि हो. जनताको जुन अवस्था छ, देशको जुन अवस्था छ, विस्थिति छ, त्यसबाट पनि परिवर्तन हो. अब यो परिवर्तनमा चाहिँ स्थानीय तहको संख्या ले पनि अस्त राख्छ. परिवर्तनलाई सहज बनाउन, वास्तविकतामा परिवर्तन गर्नको लागि चाहिँ स्थानीय तह जति बलियो हुन सक्यो त्यति नै यसले पनि सकारात्मक प्रभाव पार्न सक्छ. त्यही बुझेर नै मैले चाहिँ म मेरो पालिकाको गठन बेलामा पनि म त्यसको एउटा अभियन्ता हुँ. मेरो पालिका जसरी बनाएछ म त्यसको चाहिँ विरोधी हुँ. पहाड़मा धेरै ठूलो पालिका बनाइदिए. 10 गाविसको 45,000 भन्दा बढी जनसंख्या भएको, भक्तपुर भन्दा झन्नै डबल क्षेत्रफल भएको एउटा पालिका बनाइदियो. त्यो चाहिँ ठूलो भयो, अन्याय भयो भन्ने त्यस विरुद्ध मेरो लडाई हो. मेरो सवालमा, मेरो ठाउँको सवालमा समग्र देशभरि त्यो म प्रति गरेको, मेरो ठाउँप्रति गरेको व्यवहार चाहिँ न्यायोचित छ कि छैन भनेर हेर्दै जाँदाखेरि चाहिँ अन्यत्र चाहिँ एकदमै फरक खालको पाइयो. त्यति बेला चाहिँ अब संविधान त यहाँ अहिले चर्चाको विषय अलि लामो हुनसक्छ. संविधान त त्यो चाहिँ मापदण्ड तोकेर त्यो मापदण्ड पालन गरेर स्थानीय तहहरू गठन गर्नुपर्ने त्यो चाहिँ हुबहु रूपमा सबैतिर देशव्यापी रूपमा भएको देखिएन. कतिपय ठाउँमा त तराईमा नै 17,000 जनसंख्या भएको गाउँपालिकाहरू बनेछन्. जबकि त्यहाँ चाहिँ 60,000 मापदण्ड छ, 40,000 मापदण्ड छ. त्यहाँ 17,000 जनसंख्या भएको पालिकाहरू छन्. किलोमिटरको हिसाब गर्ने भने वर्ग किलोमिटरमा चाहिँ मेरो पालिका चाहिँ 165 वर्ग मिटरको छ, वर्ग किलोमिटरको. तराईमा चाहिँ 4-5 वर्ग किलोमिटरका पालिकाहरू छन्. तराई अथवा समुद्र ठाउँ भित्री मधेस भने त बढी सुगम ठाउँहरू हुन् एक्सेसको हिसाबले. त्यहाँ चाहिँ बरू पूर्वाधार निर्माण गरेर पालिकाहरूको संख्या अलिक ठूलो बनाउँदाखेरि चाहिँ बढी प्रभावकारी हुन सक्थ्यो. त्यो भएको देखिँदैन. त्यसैले त्यो र अझ अगाडि बढ्दाखेरि यहाँ धेरैको ध्यान पुगेको छैन. सरकारले नगरेको काम एउटा के छ भन्दाखेरि ओडाहरूको संख्या कटौती. ओडाहरू चाहिँ अझ ठूला हुनु पर्थ्यो. हामी पालिकाको मात्रै चर्चा गरिरहेछौँ. कतिपय ओडा त महानगरपालिकाको ओडा चाहिँ 1400 जनसंख्या भएको पनि छ होइन. जबकि महानगरको जनसंख्या चाहिँ संविधान त निर्धारण भएको मापदण्डमा 10,000 भन्छ कम्तीमा. तर 1400 मापदण्ड राखेर हामीले बनाइरहेछौँ. यो चाहिँ विशेष गरी विगतमा राजनीतिक लाभ हानिलाई हेरेर चाहिँ पालिकाहरू गठन भएका, ओडाहरू विभाजन भएका अवस्था छ. त्यसले देशको धेरै स्रोत चाहिँ दुरुपयोग भएको छ. त्यो दुरुपयोग भयो, साधन खर्च बढाएको छ. त्यस उपर चाहिँ मैले नै 1976 सर्वोच्च अदालतमा एउटा रिट दिएको छु. त्यो रिटको चाहिँ अब छिटै त्यसको फैसला आउँछ होला. फैसला आउँदाखेरि
3: संख्याको हेरफेरको
2: विषयमा पोजिटिभ फैसला आउँदाखेरि 34 पालिकाहरू कम हुन्छन्, 280 करिब चाहिँ ओडाहरू कम हुन्छन्। त्यति संख्या कम हुँदाखेरि पनि सम्भवतः मेरो टेन्टेटिभ सामान्य बुझाइमा के छ भन्दाखेरि वार्षिक 1 अरब चाहिँ राज्यको स्रोत बच्छ.
3: पालिका चाहिँ थोरै हुँदाखेरि
2: कति थोरै भन्दाखेरि 34 पालिका कम हुँदा र 280 आसपासमा ओडाहरू कम हुँदा भन्दै पनि अब सरकारले आफूसँग भएको अधिकार प्रयोग गरेर तुरन्तै गर्न सक्ने काम भनेको ओडाको संख्या र सीमाना निर्धारण हो. उसलाई विशुद्ध कानूनले उसलाई अधिकार दिएको छ. त्यो अधिकार मात्रै प्रयोग गर्यो भने पनि हामीसँग जति ओडाहरू छन् अहिले धेरै छन्, ती ओडाहरू चाहिँ विशेष गरी हिमाली क्षेत्रमा कहीँ थपथाप गर्नुपर्ने हुन सक्ला एक आध ठाउँमा, नत्र भने अधिकांश ओडाहरूको संख्या चाहिँ घटाउनुपर्ने स्थिति छ. र ओडालाई हामीले नगरेको काम के छ भन्दाखेरि ओडालाई चाहिँ सेवा केन्द्रको रूपमा विकास गर्नु पर्थ्यो होइन. अहिले गरिरहेको छैनौँ. सेवा केन्द्र भन्नाले एउटा ओडा मार्फतबाट सबै खालको चाहिँ भेटनरीदेखि लिएर जेटी कृषिकोदेखि लिएर अरू धेरै कुराहरू चाहिँ वडा मार्फतबाट वितरण गर्न सकिने भनेदेखि आम मान्छेको जीवनमा त्यसले प्रभाव परिवर्तन ल्याउन सहज
3: सुरुमा चाहिँ स्थानीय पालिकाहरू निर्धारण गरिँदाखेरि चाहिँ वैज्ञानिक रूपमा अर्थात त्यसको अध्ययन बिना नै गरियो या अघि तपाईँले कुरा गर्दै गर्दाखेरि चाहिँ यो कहीँ न कहीँ लाभ लिने हिसाबले चाहिँ स्थानीय पालिकाहरू निर्धारण गरियो वडाहरू विस्तार गरियो र त्यसले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा के पनि पाइँदो रहेछ भन्दाखेरि चाहिँ स्थानीय पालिका घर एउटा वडामा जग्गा अर्को वडामा छरछिमेकमा पनि त्यो वडा विभाजन भएको जस्तो देखिने लगायतका त्यस्ता चाहिँ छन् र त्यो हुँदै गर्दाखेरि तपाईँले भने अनुसार चाहिँ यदि स्थानीय पालिकाको संख्या घटाउँदै गर्दाखेरि आर्थिक भार पनि कम हुने र अर्को विकासका कामहरू देखिने हुन सक्छ या त अरू केही
2: त्यो स्वाभाविक रूपमा साधारण खर्च कम हुन्छ त्यसको मतलब त्यो पैसा विकासमा खर्च गर्न सकियो र अनावश्यक चाहिँ यो पालिकाहरूको सानो पालिका हुँदाखेरि चाहिँ त्यसले धेरै ठूलो राज्यलाई व्यवहार पार्यो होइन त्यो जरुरी छैन त्यो विगतमा पनि के थियो भन्दाखेरि एक त संक्रमणकालीन अवस्था थियो सबै कुरोको विरोध मात्रै गरेर पनि भएन संविधान त एउटा आयोग गठन गर्नुपर्ने त्यो आयोगले दिएको प्रतिवेदनको आधारमा चाहिँ संख्या र सीमाना उसले निर्धारण गरे अनुसार सरकारले लागू गर्नुपर्ने भन्ने संविधानको धारा 295(3) व्यवस्था छ त्योभन्दा बाहिर गएर सरकारले चाहिँ पटक पटक आयोग बनाउने अनि संख्या थप्ने नयाँ पालिकाहरू गठन गर्ने गरेका कारणले गर्दा बढी समस्या सृजना भयो अब जहाँसम्म आयोगकै कुरा छ त्यतिखेर चाहिँ प्रचार प्रसारमा आएको र म आफै पनि त्यो आयोगमा सम्पर्कमा जाँदाखेरि पत्ता लागेको कुरो के थियो भने त्यतिखेर आयोगले चाहिँ 500-700 स्थानीय तहको संख्या मोटामोटी अनुमान गरेको थियो 550-555 आसपासमा त्यो हुँदाखेरि चाहिँ बढी प्रभावकारी देखिन्थ्यो होइन एउटा स्थानीय सरकार जस्तो देखिन्थ्यो साइजले पनि अधिकार त छँदैछ अरू प्रभावकारिताको हिसाबले पनि त्यो सरकार जस्तो हुन्थ्यो पछि त्यसलाई चाहिँ राजनीतिक दबाव अनि क्षेत्रीय दबावहरू स्वार्थ केन्द्रित समूहहरूको अलि बढी दबावले गर्दाखेरि विस्तार आयोग जुन बालानन्द पौडेलको आयोग थियो त्यसले पनि थप्दै गएर 719 पुऱ्यायो 550-555 चाहिँ 719 भनेको त्यो नै आफैमा धेरै ठूलो संख्या थियो त्यो संख्यामा फेरि सरकारले थपिदियो दुई पटक चाहिँ मन्त्रीहरूको समिति एउटा बनाएर त्यसको सिफारिसको आधारमा पछि संख्याहरू थप्दै गएर अहिले वर्तमानमा 53 भनिन्छ वास्तवमा त्यो संख्या 53 होइन त्योभन्दा फरक छ अब त्यो अदालतको विषय भएको हुनाले पछि अदालतले त्यस्तो बोल्ला अहिले हामी त्यसमा धेरै चर्चा नगरौं तर जे होस् संख्या र सिमानाको सवालमा सरकार त्यति बेलादेखि कमजोर थियो अहिले पनि त्यसलाई पुनरावर्तन गरिरहेको छैन यो सरकार आएर बल्ल चाहिँ त्यसको संख्या र सिमानामा पुनरावर्तन गर्नुपर्छ भनेर शुरू गरेको छ जुनको स्वागत योग्य छ
3: स्थानीय पालिका सञ्चालन भएको लगभग दोस्रो कार्यकाल हुँदै गर्दाखेरि त्यो पनि अब सकिन आँट्यो तर अहिले आउँदाखेरि संख्याको विषय हेरफेर गर्नुपर्छ भन्ने कुराहरू स्थानीय पालिकाले गरेका कामहरूको प्रभावकारिताको विषयमा बहस हुनु होइन
2: फरक छ अब त्यो अदालतको विषय भएको हुनाले पछि अदालतले त्यस्तो बोल्ला अहिले हामी त्यसमा धेरै चर्चा नगरौं तर जे होस् संख्या र सिमानाको सवालमा सरकार त्यति बेलादेखि कमजोर थियो अहिले पनि त्यसलाई पुनरावर्तन गरिरहेको छैन यो सरकार आएर बल्ल चाहिँ

0: वडाको नेतृत्व गरिरहनु भएको तपाईलाई कस्तो लाग्छ? हामीले गरिरहेको कामहरू, स्थानीय पालिकाले गरेका कामहरू, एकातिर के पनि आयो भन्दाखेरि हामीले धेरैसँग कुरा गर्दाखेरि स्थानीय पालिका अर्थात स्थानीय वडालाई चाहिँ वडा संघ र प्रदेशसँगको यो जुन समन्वयात्मक भूमिका छ यसमा कहीँ न कहीँनिर चाहिँ स्थानीय पालिकालाई प्रभाव पार्ने काम गरिन्छ संघले प्रदेशले चाहिँ भन्दै गर्दाखेरि चाहिँ आज लगभग कार्यकालको अन्तिम अन्तिम चरणमा आइपुग्दाखेरि आफूले गरेका कामहरू, आफ्ना गर्ने कामहरू र आफूले शुरूआत गरेका विषयहरू र हामी भन्ने पनि गर्छौं आफ्नो चुनावी एजेण्डाहरूमा कतिको टेकेर काम गर्न सकियो, थोरै सुनाउनु।
1: म चाहिँ अलिक भाग्यमानी रहेछ सर, मैले चाहिँ चुनावमा यो गर्छु भनिनँ पब्लिकली, मनमा थिए यो गर्छु यसको लागि जान्छु भन्ने खालको, तर चुनाव चाहिँ सजिलै जित्न सकिन्छ भन्ने एउटा खालको घमण्डले हो या के कारणले हो मैले व्यक्त गरिनँ, किनभने व्यक्त गर्दा भोलि पूरा गर्न सक्ने नसक्ने दुवै सम्भावना रहन्थ्यो, त्यसको त पछि आफू जवाबदेही हुनु पर्थ्यो। चुपचाप चुनावमा जाँदाखेरि फाइदा के हुँदो रहेछ भने नबोलेपछि सजिलो भयो, पछि आफ्नो हिसाबले अनुकूल कामहरू गर्न पाइयो, त्यो हिसाबले म भाग्यमानी रहेँ। अब जहाँसम्म चाहिँ स्थानीय तहको प्रभावकारिताको कुरा छ, यो चाहिँ एकदमै प्रभावकारी हुन सक्ने सरकार हो। कसरी भन्दाखेरि यो सरकार चाहिँ प्रत्येक नागरिकलाई चिन्छ यसले, विशेष गरी मैले वडाबाट महसुस गरेको कुरा चाहिँ मेरा प्रत्येक नागरिकको लगभग जीवन कस्तो चलिरहेछ मलाई थाहा हुन्छ, उसको घरमा परेको झगडा पनि थाहा हुन्छ मलाई, सासूले बुहारीलाई गरेको दुर्व्यवहार पनि थाहा हुन्छ। अहिले त धेरै यो चाहिँ वैदेशिक रोजगारको कारणले गर्दाखेरि पारिवारिक समस्याहरू पैदा भएका छन्, तीदेखि लिएर महिला हिंसादेखि लिएर चाहिँ साना साना कुराहरू होइन, जनताको साना कुराहरू पनि हामीलाई थाहा हुन्छ। जब जनताको बारेमा हामीसँग सूचना हुन्छ भने त्यो जनतालाई के जरुरी छ, उसलाई के गर्दा सहयोग पुग्न सक्छ, उसको जीवनमा के गर्दा परिवर्तन ल्याउन सकिन्छ भन्ने हामीलाई सबसे नजिकबाट थाहा हुँदो रहेछ। त्यो हिसाबले म आफू वडाध्यक्ष भएकोमा एक हिसाबले म गर्व पनि गरिरहेको छु अहिले, किनभने मानिसको जीवनमा त्यति नजिकबाट निहाल्ने या झाँक्ने या हेर्ने अथवा अनुभूत गर्ने अरू माध्यम अरू अवसरहरू हुँदैन रहेछन् भन्ने लाग्छ मलाई। त्यसैले त्यो हिसाबले वडाध्यक्ष अथवा स्थानीय सरकार भने धेरै प्रभावकारी छ। जहाँसम्म अब यसको प्रभावकारिता कुरा छ, सरकारले अथवा देशले संविधानले नै यसलाई केही निश्चित अधिकारहरू दिएको छ, बजेट पनि दिएको छ, यसले आफै कानून पनि बनाउन पाउँछ, यसले चाह्यो भने धेरै कुरो गर्न सक्छ होइन, कतिपयले गरेको पनि देखिन्छ, कतिपय ठाउँमा केही असजिलापनहरू पनि छन्, यसलाई सुधार्ने अर्को एउटा चाहिँ हजुरको प्रश्नमा त्यो लुकेको जस्तो लाग्छ मलाई, त्यो हिसाबले यसलाई चाहिँ दलविहीन गराउनुपर्छ भन्ने मेरो चाहिँ जोडतोडको माग छ, किनभने मैले विगतदेखि मैले फेसबुकतिर सोसियल मिडियाहरूमा लेख्ने पनि गरेको छु। यो चाहिँ दलीयकरण भएको कारणले के भयो भने दलको जरा चाहिँ तलसम्म पुग्यो, प्रत्येक मान्छेको घरको ढोकाभित्र पुग्यो, परिवारभित्र पुग्यो। यस्ता हामी जस्ता अविकसित देशहरू अल्प विकसित देशहरूमा चाहिँ अति राजनीतिले झन् ठूलो समस्या पैदा गर्दो रहेछ, असन्तुष्टि पैदा गर्ने, विमेल पैदा गर्ने, भाइचारा कम गराउने, हाम्रो सामाजिक एउटा मूल्य मान्यतालाई पनि यसले चाहिँ नोक्सान पुर्याएर आएको छ। झनझनै 46 पछाडिको यो चाहिँ जुन दलीयकरण छ होइन, परिवारको समाजको, यतिसम्म पहिले पहिले त थियो कि डेरीमा दूध पनि काँग्रेसको एउटा एमालेको एउटा, चिया पसल पनि पार्टीहरूको फरक फरक होइन, त्यो स्थितिबाट अहिले त क्रमशः घट्दै घट्दै आएको छ। तर यसको कारण चाहिँ स्थानीय तहमा राजनीतिक दलको चुनाव चिन्ह लिएर चुनाव लड्नुपर्ने कारणले गर्दाखेरि जित हारको विषय बन्ने, इज्जत प्रतिष्ठाको विषय बन्ने, पार्टीको चाहिँ जसरी पनि त्यो जिताउनुपर्ने, जितेपछि आफ्नो हुने, अनि जित्ने मान्छेहरूले आफ्नोलाई मात्रै गर्नुपर्ने, काँग्रेस छ भने उसले एमालेलाई हेर्ने नहुने, एमाले छ भने काँग्रेसलाई हेर्न नहुने, अथवा अर्को पार्टीले अर्कोलाई हेर्न नहुने, त्यस कारण एकदमै साङ्गुरु घेराभित्र चाहिँ
0: विकास पनि त्यही अनुसार नै भयो,
1: विकास र व्यवहार
0: जस्तो ठाउँमा चाहिँ त्यस्तो देखियो,
1: विकास र व्यवहार दुइटै नै। त्यसो हुँदाखेरि आम मान्छेहरू एकदमै पीडामा छन्, सम्भवतः अहिलेको यो जेएनसी आन्दोलनको परिवर्तनको पछाडि एउटा मूलभूत कारण त्यो पनि होला, किनभने त्यहाँ मान्छेको ध्यान चाहिँ पुगेको छैन, असन्तुष्टि तलदेखिबाट पैदा भएको छ। माथि केन्द्रमा गएर सरकारले त मिडियाबाट अथवा अरू चाहिँ न्यूज नेटवर्कबाट थाहा पाउने कुरा भए, टेलिभिजनहरूबाट थाहा पाउने भए, तलको काम र व्यवहार चाहिँ जनताले प्रत्यक्ष भोगेको हुन्छ होइन, त्यसले गर्दा त्यसको पीड़ा पनि होला। त्यो हिसाबले चाहिँ मेरो एउटा जोरदार माग पनि छ, त्यो भनेको चाहिँ स्थानीय सरकार दलविहीन हुनुपर्छ, दलले समर्थन गर्न पायो उसका नै आफ्ना उम्मेद्वार हुन सक्ने भए, तर चुनाव चिन्ह चाहिँ स्वतन्त्र हुनु पर्यो होइन, त्यसो हुँदाखेरि त्यो जराहरू बिस्तारै कमजोर हुन्छ। अनि अर्को अहिले धेरै स्थानीय तहहरूमा चाहिँ बेलामा बजेर आउन नसक्ने, कानूनहरू पास हुन नसक्ने, योजनाहरू पास हुन नसक्ने, किन भन्दाखेरि अल्पमत बहुमतको कुराहरू आए, संविधानले कानूनले चाहिँ स्थानीय तहमा अल्पमत बहुमतको चाहिँ कल्पना गरेको छैन तर त्यहाँ एउटा पार्टीले जितेको हुन्छ अर्को पार्टीले त्यसलाई असफल बनाउनु पर्ने उसलाई असफल नबनायो भने अर्कोपल्ट उसले चुनाव जित्न नपाउने आफू चुनाव जित्नको लागि अथवा आफ्नो पार्टी जिताउनको लागि जे पनि गर्नुपर्ने सहयोग गर्नुपर्ने ठाउँमा पनि असहयोग गरिदिने त्यस्तो खालको चाहिँ राजनीतिक रूपमा अलि बढी चाहिँ छिनाझप्टी तल पुग्यो जुन 52 साल आसपासमा चाहिँ हाम्रो जुन माथि संसदमा सांसद किनबेच भने जस्तो कुरो हुन्थ्यो त्यस्तै खालको तल पनि अर्को पार्टीको वडाध्यक्षहरूलाई कार्यपालिका सदस्यहरूलाई चाहिँ बजेट दिएर हुन्छ कि

0: कार हुन्छ कि आफ्नो पक्षमा ल्याउनु पर्ने नत्र भने बजेट पास नहुने कानूनहरू पास नहुने नीति निर्माणमा चाहिँ समस्या हुने दैनिक बैठक सञ्चालनमै समस्या हुने खालको चाहिँ समस्याहरू स्थानीय तहका प्रमुखहरूले मूलत भोगिरहेको अवस्था छ। त्यसैले पनि यो स्थानीय तहलाई चाहिँ दलविहीन बनाएर स्वतन्त्र रूपमा चाहिँ चुनाव लड्ने व्यवस्था गर्न सक्दाखेरि भोलिको लागि एउटा चाहिँ राम्रो सुरुवात हुन सक्छ।
1: जस्तो तपाईँ निर्वाचनमा आउँदै गर्दाखेरि चाहिँ म फेरि दोहोऱ्याएर आउँदिन भन्ने खालको पनि यहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो होइन, त्यो हिसाबले काम गर्दाखेरि कति फरक पाइँदो रहेछ? यहाँले स्थानीय सरकारको प्रमुखको रूपमा काम गर्दै गर्दा आजको मितिमा आइपुग्दाखेरि अब धेरै समय छैन कार्यकाल र यो कार्यकालको बीचमा यहाँले जे जति गर्नुभएको छ त्यो विषयमा हामी छलफल गर्दै जान्छौं, तर निर्वाचनमा आउँदाखेरि चाहिँ म फेरि दोहोरिन्न है भन्ने सन्देश दिएर स्थानीय पालिकामा प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहँदाखेरि के फरक पाउनुभयो यहाँले यो बीचमा चाहिँ?
0: अहिलेको काम गर्नमा त्यो मेरो शक्ति हो, त्यहाँबाट नै मैले शक्ति आर्जन गरेँ भन्ने,
1: म स्वतन्त्र छु भनेर देखाउनलाई चाहिँ
0: स्वतन्त्र पनि छु, अर्कोपल्ट मलाई चुनावमा भोट माग्नु छैन भन्ने हिसाबले, किनभने त्यसो नहुँदाखेरि चाहिँ मैले हरेक मेरो नागरिकलाई हजुर गर्नुपर्थ्यो, उसका जायज नाजायज सबै मागहरू पूरा गर्नुपर्थ्यो, पूरा गर्न नसक्दाखेरि म दुखी हुनुपर्थ्यो र त्यसरी म एउटा बाँधिन्थेँ, मैले रचनात्मक कामहरू गर्नु पाउने सम्भावना कम हुन्थ्यो किनभने उसका मागहरू पूरा गर्दाखेरि समाजको लागि हित हुने कामहरू नहुन सक्थे, नगर्न सकिन सक्थ्यो। त्यो हिसाबले त्यो मैले चुनाव लड्दिनँ भनेको कारणले नै मलाई सबभन्दा ठूलो बल प्राप्त भयो। अर्को एउटा के पनि मलाई त्यसले प्राप्त गर्यो भन्दाखेरि मसँग समय सीमित भयो, एक कार्यकाल मात्रै मैले यो काम गर्छु भनेपछि मैले त्यो कार्यकाल चाहिँ करिब करिब 3-4 वर्षभित्र मैले काम सक्नु पर्थ्यो, 5 वर्ष त प्राविधिक कुरा हो, अन्तिम वर्षमा धेरै कामहरू हुने सम्भावना हाम्रो अहिलेको चलन चल्ती सिस्टमले कम छ, त्यसले गर्दाखेरि करिब करिब 3 वर्षमा सबभन्दा बेस्ट, 4 वर्षमा त्यसपछि केही बाँकी रहेका कामहरू र बाँकी रहेका केही सानातिना कस्मेटिक चिजहरू चाहिँ 5 वर्षमा गएर पूरा गर्ने भन्ने खालको सोचले मैले ती कुराहरू भनेको थिएँ। त्यसले गर्दाखेरि मलाई त्यसले बलै दियो होइन, सुविधै दियो र मलाई एउटा चाहिँ समय सीमाभित्र बाँधिदियो, किनभने यो पटक मैले गर्न पाइनँ गर्न सकिनँ भने जीवनमा मैले यो अवसर फेरि पाउँदैन भन्ने हिसाबले मैले आफैलाई दबाव सिर्जना गर्नको लागि त्यो कुरा

0: सार्वजनिक गराइथे त्यसमा म अडिक छु कटिबद्ध छु प्रतिबद्ध छु।
1: अब यो तीन वर्ष जति कार्यकाल सकिँदै गर्दाखेरि चाहिँ यहाँको अन्तिम अन्तिम अवस्थामा आउँदै गर्दाखेरि एकदमै धेरै गुनासो देखेको भनेको स्थानीय सरकारका जनप्रतिनिधि या त प्रमुखसँग काम गर्दै गर्दाखेरि संघ प्रदेशको समन्वयात्मक भूमिकाहरू र बेला बेलामा यी उठिराख्ने प्रश्न र अब कतिले काम नगर्ने बहाना पनि भन्ने गर्नुभयो तर कतिलाई चाहिँ त्यो पनि हुन सक्ला। यो हुँदै गर्दाखेरि चाहिँ आफ्नो कार्यकाल भरिमा चाहिँ संघ र प्रदेशको भूमिका सहयोग यहाँ बारम्बार काठमाडौँमा आएका धेरै त्यस्ता विषयहरू पनि सामाजिक सञ्जालहरूमा यहाँले राख्नु भएको छ होइन, यो हेर्दाखेरि चाहिँ स्थानीय सरकारका जनप्रतिनिधि र संघ र प्रदेशको यो यो तीन तहको सरकारको समन्वयात्मक भूमिका कस्तो पाउनुभयो अनुभवका आधारमा चाहिँ?
0: सुखद छैन सर। सुखद किन छैन भन्दाखेरि हुन त सबै आफ्नो बाध्यतामा छन्, प्रतिबन्धहरू छन्, आर्थिक निश्चित सीमितताहरू छन् सबैका। मेरो चाहिँ के भन्दाखेरि म जम्मा जम्मै 75 लाख मेरो बजेट छ वडाको, त्यो 75 लाख मध्येबाट मैले चाहिँ म आउँदाखेरि मेरो विद्यालयको शिक्षकलाई तलब नै 25 लाख जान्थ्यो, स्कूलका टिचरहरूलाई जसलाई चाहिँ संघले पनि तलब खुवाउँछ, बजेटले पनि तलब खुवाउँछ, नगरले पनि खुवाउँछ, ओडाले नि खुवाउनु पर्थ्यो। 75 लाखमा 25 लाख चाहिँ तलबमा गइसके पछाडि बाँकी रहेको पैसा मध्ये अर्को 5 लाख चाहिँ फेरि तलबमै जान्थ्यो, मेरो कार्यालयको चाहिँ कार्यालय सहयोगी र लगायत केहीलाई चाहिँ तलब हुँदाखेरि झन्झन 30 लाख त तलबमा जान्थ्यो, पछि बाँकी के रहन्थ्यो र होइन। त्यही कामले त्यति पैसाले मैले चाहिँ जे जति गर्न सकेको छु अहिलेको अवस्थामा, विशेष गरी मानवीय क्षेत्रमा हामीले बढी लगानी गऱ्यौँ, बढी कामहरू गरेछौँ, त्यसमा अहिले हामी क्रमशः चर्चामा आउँला। अब समन्वयात्मक हिसाबले हामीलाई चाहिने त बजेट नै हो। जस्तो मैले चाहिँ सिंचाइ बिना चाहिँ देशको प्रगति हुन सक्दैन भन्ने मलाई गहिरो रूपमा अनुभव छ। एउटा पोखरी बनाउनलाई चाहिँ 20-25 लाख 15-20 लाख भयो भनेदेखि पोखरी तयार हुन्छ, हामीले 5 लाखमा पनि बनाएको छौँ। तर हामीले चाहे जस्तो पोखरी बनाउनलाई अलिकति बजेट चाहिन्छ, बजेट सपोर्ट गर्नु भनेर म लगातार होइन म वडादेखि भएको अर्को वर्षदेखिबाट लगातार सिंहदरबार धाइरहेको छु, तर सिंहदरबारले हाम्रो कुरो सुन्दै सुन्दैन। अब सड़कलाई बजेट दिन्छ, मलाई पनि लगेँ, मैले पनि झन्डै झन्डै 4-5 करोड बजेट मैले पटक पटक गरेर सड़कबाट सड़कलाई सङ्घबाटै लगेँ। त्यो 4-5 करोड बजेट मलाई सिंचाइमा दिने हो भने मैले धेरै चेन्ज गर्न सक्थेँ, धेरै चेन्ज गर्न सक्थेँ, धेरै राम्रो गर्न सक्थेँ, मेरो जनताहरूलाई धेरै जीवन परिवर्तन गर्न सक्थेँ। तर सड़कमा पैसा दिन्छ, सिंचाइमा दिँदैन, यस्तो खालको दुर्भाग्यपूर्ण छ। अब प्रदेशकै सवालमा पनि त्यस्तै छ। अब कतिपय मन्त्रीहरूले भेट्न नचाहने, समय नदिने, बोले कुराहरू नपूरा गरिदिने, त्यो छ। तैपनि अब सबैलाई गाली गर्न त मिल्दैन। गत वर्ष अलिअलि मलाई प्रदेशले बजेट पनि दियो, यतिसम्म दियो। कृषि मन्त्रीलाई मैले भेट्न चाहेँ, उहाँले मलाई भेट दिनु भएन गत वर्ष प्रदेशको, उहाँ अहिले त मन्त्री हुनुहुन्न। सचिवसँग सचिवले अरू कर्मचारीहरू बोलाइदिनु भयो हाम्रो काम देखेर, कुरा देखेर, त्यसपछि उहाँहरूले चाहिँ हामीसँग हामी प्रति एकदमै खुसी हुनुभयो हाम्रो काम देखेर। मैले बजेट त आश गरेको थिइनँ, तर उहाँले चाहिँ पछि साइलेजको लागि भनेर 10 लाख बजेट हालेर पठाइदिनु भएको छ, मैले मागेको थिइनँ। कहिले कहीँ त्यसरी पनि कर्मचारी लेभलबाट पनि काम भएको देखिन्छ। जनप्रतिनिधि मन्त्रीहरू त अझ बढी आफ्नो समयमा बढी काम गर्नु चाहनुपर्ने, हामीले गरेका कामहरू केही राम्रा छन् भने अन्यत्र पनि लागू गरिदिनुपर्ने, उहाँहरू चाहिँ सकेसम्म भेट्न नचाहने होइन। अब अर्को फरक पार्टीको भयो भने अझ कम, त्यहाँमाथि म त वडा अध्यक्ष, पालिका प्रमुखहरूलाई सम्म भयो भने सांसदहरूलाई भेट्नु होला, हामी वडा अध्यक्षलाई कसले भेट्ने, त्यो स्थिति छ। अर्को एउटा यसमा प्रसङ्ग चलिहाल्यो कर्मचारी कुरा, म चाहिँ एउटा के समन्वयात्मक हिसाबले गरिरहेको छु हजुर, भने कर्मचारीले काम गर्न दिएनन्, काम गर्न दिएन भन्छन्, मलाई चाहिँ कर्मचारीले माया गरेर देख्छु होइन। मैले चाहिँ उहाँहरूलाई गर्ने भनेको इज्जत गर्छु, म नमस्कार गर्छु। मेरो पनि सचिव चाहिँ कार्यालयमा म आएदेखिबाट एउटै हुनुहुन्छ, म 5 वर्ष उहाँसँग बिताउन खोज्दैछु। मेरो नगरपालिकामा धेरैवटा कार्यालय प्रमुखहरू चेन्ज भइसके, प्रशासकीय अधिकृतहरू, उहाँहरूसँग पनि मेरो राम्रै सम्बन्ध सबैसँग छ, कर्मचारीले मद्दतै गर्नुभयो। अघि मैले भने प्रदेशबाट पनि सचिवले 10 लाख बजेटै हालिदिनु भयो कार्यालय प्रदेश सचिवले। यसरी हेर्दाखेरि चाहिँ कर्मचारीहरूले तुलनात्मक अलि बढी माया गरेको जस्तो मैले फिल गरेको छु, र कर्मचारीबाट चाहिँ सन्तुलनमा राख्न सकियो भने मात्रै काम हुन्छ, कर्मचारी नै हो काम गरिदिने। त्यसैले उहाँहरूसँग गर्ने व्यवहारमा चाहिँ मूल रूपमा सबै जनप्रतिनिधिहरूले एकपल्ट पुनर्विचार गर्नुपर्छ होला भन्ने लाग्छ। उहाँहरूलाई दिने सम्मान दिएर उहाँहरूसँग भएको विज्ञता प्रयोग गर्ने भने चाहिँ बढी प्रभावकारी रूपमा काम गर्न सकिन्छ जस्तो लाग्छ मलाई। हाम्रै कुरा गर्दाखेरि नगरपालिकामा त यस्ता यस्ता अठिला कामहरू छन् हाम्रा, जुन चाहिँ राज्यको अहिलेको नीति नियमले चिन्दै चिन्दैन। हामीले हजुरको व्यावसायिक सापटी भनेर 1 लाख रुपियाँ हाम्रा व्यवसायीहरूलाई दिएको छौँ सापटी, और यो त एनजीओले गर्ने काम होला अथवा सहकारले गर्ने होला सापटी भने सरकारले गरिरहेछ। हामीले भैँसी सापटी भनेर चाहिँ 50,000 भैँसी किन्न सापट दिइरहेछौँ, बाख्रा सापटी भनेर दिइरहेछौँ, यो काम त नर्मल्ली कहीँ पनि हुँदैन,
1: फिर्ता हुन्छ।
0: अनि यो काम चाहिँ कर्मचारीको सहयोग बिना त मैले सक्दिनँ थिएँ। राज्यको सम्पत्ति खर्च गर्ने कुरा त कर्मचारीले नगरिदिएको भए, उहाँले सहजीकरण नगरिदिएको भए, मेरो पालिकाको प्रशासकीय प्रमुखले या एकाउन्ट लेखाले चाहिँ सहयोग नगरे भए त सम्भव थिएन होइन। त्यसैले कर्मचारीहरूलाई सही रूपमा व्यवहार गर्नु जानियो भने कर्मचारीले काम गर्नुहुन्छ भन्ने मैले एउटा गहिरो अनुभूति पनि गरेको छु।
1: अब यता तपाईँको स्थानीय पालिका तपाईँको वडाले किसानसँग जोडिएर विभिन्न कार्यक्रमहरू गरिरहनु भएको छ, त्यसमध्येका केही त्यस्ता नमुनायोग्य कार्यक्रमहरू पनि यहाँले सञ्चालन गरिरहनु भएको छ। अहिले तपाईँले आफैले पनि भन्नुभयो स्थानीय सरकारका जनप्रतिनिधि र त्यहाँ भएका कर्मचारीहरू बीचको चाहिँ समन्वयात्मक भूमिका भएन, मेल भएन भने धेरै कामहरू अधुरा रहन्छन्, अपुरा रहन्छन् र जनताले तपाईँलाई प्रश्न गर्छन् अनि तपाईँले कर्मचारीसँग काम गर्न सकिन भन्नुहुन्छ। त्यो गर्दै गर्दा पाँच वर्ष बित्न बित्न आँटेका त्यस्ता पालिकाहरू पनि छन्। त्यो हुँदै गर्दाखेरि चाहिँ अहिले पछिल्लो समय चाहिँ तपाईँको वडाले कृषि क्षेत्रमा गरेका कामहरू किसानहरूका लागि वडाको उत्तरदायित्व र एउटा वडा अध्यक्षका रूपमा तपाईँ आउँदै गर्दाखेरि या त तपाईँ रहँदै गर्दाखेरि किसानले तपाईँप्रति गरेको भरोसा सुनौन।
0: अब मेरो चाहिँ जुन वडा छ त्यो वडा चाहिँ मेरा पूर्वजहरू चाहिँ अन्यत्र बस्ने ठाउँ नपाएर त्यहाँ बस्नुभयो कि जस्तो लाग्छ मलाई। भले मेरै व्यवहारिक हिसाबले मेरो परिवारकै कुरा गर्दा चाहिँ मेरो पुर्खासँग चाहिँ अरू विकल्पहरू रहेछन्, भक्तपुर काभ्रे अन्यत्र विकल्प रहेछ, तर त्यहीँ बस्नुभयो किन बस्नुभयो मैले अहिलेसम्म त्यसको जवाब पाएको छैन। त्यो अत्यन्त प्रतिकूल ठाउँ छ, पानी पिउने पानी नै समस्या छ, सिँचाइको त कल्पनै छैन, अनि त्यसपछि पानी वर्षा पनि एकदमै कम हुन्छ, प्रकृतिले पनि त्यतिकै ठगेको छ,
1: पहिरोको पनि निकै जोखिम भएको,
0: पहिरो चाहिँ तुलनात्मक अलिक कम छ, अलिक कम छ, तर केही ठाउँमा छ फेरि होइन, केही जहाँ अलिअलि पानी भएको ठाउँमा पहिरोको जोखिम छ, अर्कोतिर पानी छँदै छैन, थुप्रै छैन, त्यस्तो खालको अत्यन्त प्रतिकूल जंगल तलतिर छ, खोला त्योभन्दा तलतिर छ, दुवैतिर काटेको, माथि डाँडोमा धुलो उड्ने मात्रै खालको बारी खेत भएको ठाउँमा चाहिँ मेरो पूर्वजहरू बस्नुभएछ, म लगायत मेरा गाउँवासी पूर्वजहरू, उहाँहरू किन बस्नुभयो म जवाब खोजिरहेछु, र उहाँहरूले गला किन पाल्नु भएन भनेर पनि म खोजिरहेछु, किनभने त्यहाँबाट घट्ट जान नै दिनभरि लाउनु पर्थ्यो। त्यतिखेर त्यो घट्ट जाने कुरो नै सबभन्दा ठूलो दुःख रहेछ, किनभने पानी छैन, पानी नभएपछि खोला खोल्चीमा घट्ट हुने कुरो भएन, हिउँदभरि चाहिँ सुनकोशी इन्द्रावतीमा घट्ट हुँदो रहेछ, बर्खा लागेपछि त्यो घट्ट फेरि खरे खोलातिर सर्नुपर्ने, खरे खोलाहरू अझ टाढा भन्दाखेरि पिठो पिनेर ल्याएर जीवन गुजारा गर्ने कुरो नै सबभन्दा कठिन भइरहेको ठाउँमा पूर्वजहरू किन बस्नुभयो भन्ने लाग्छ मलाई। त्यस्तो प्रतिकूल ठाउँमा चाहिँ हामीले कृषिलाई प्रवर्धन गर्नु छ, भर्खर किसानलाई चाहिँ त्यहाँनिर बस्न सक्ने बनाउनु छ भने चाहिँ सबभन्दा ठूलो च्यालेन्ज नै हाम्रो लागि त्यही थियो, मेरो लागि त्यही थियो, र यो चाहिँ म वडाध्यक्ष हुन्छु जनप्रतिनिधि बन्छु भनेर सोच आउने बेलामै मैले किन बन्छु भन्ने कुराहरू खोजेको थिएँ। म चाहिँ खासमा यिनै साना साना विकृतिहरू अभावहरू समस्याहरूलाई समाधान गर्नुपर्छ भनेर नै राजनीतिमा आएको मान्छे हुँ। म राजनीतिक पार्टीमा प्रवेश गरेको त पाँच वर्ष सभा पाँच वर्ष हुँदैछ, त्योभन्दा अगाडि म स्वतन्त्र मान्छे, स्वतन्त्रमा मैले आफ्नो तर्फबाट जे सकेको कोसिस गरेका थिएँ, तर पछि मलाई के लाग्यो भने व्यक्तिले मात्रै गरेर पुग्दैन, किनभने राज्यले स्रोत दिएको छ, बजेट दिएको छ, अधिकार दिएको छ, अवसर दिएको छ, यो अवसर चाहिँ प्रयोग नगरेर मैले व्यक्तिगत रूपमा चाहिँ दुई पाँच लाख या दस बीस लाख दस बीस हजारको सहयोग गरेर समाजमा ठूलो परिवर्तन या प्रभाव पार्न सकिँदैन भन्ने लागेपछि म चाहिँ राजनीतिक पार्टी प्रवेश गरेर वडाध्यक्ष हुन भनेर आएँ। त्योभन्दा अगाडि म चाहिँ उपमेयरमा चुनाव लडेको थिएँ स्वतन्त्रबाट, होइन सामान्यतः उपमेयर लडेपछि त्यहाँबाट मेयर लड्न जानुपर्ने स्वतन्त्र भए पनि, तर म वडाध्यक्षमा आएँ किनभने काम गर्नु पर्यो, जसरी भने जुनसुकै पदमा पनि काम गर्नु पर्यो भन्ने हिसाबले, अनि के काम गर्ने भन्ने चाहिँ मैले उपमेयरको चुनाव लड्दै गर्दाखेरि मेरो एउटा अवधारणा पत्र भन्ने मैले बनाएको थिएँ, त्यो अवधारणा पत्रमा चाहिँ थुप्रै बुदाहरू मैले लेखेको छु, त्यो रेकर्ड अहिले पनि छँदैछ, त्यसमा चाहिँ पैसा नपर्ने कुराहरू छन् सबै, किनभने वडाध्यक्ष या तल्लो तहको एक त नेपाल गरिब देश छ, यहाँ हामीसँग बजेटै छैन, बजेट नभएको ठाउँमा बजेट लगेर यो गर्छु त्यो गर्छु भन्ने कुरो त्यति व्यावहारिक भएन, नौलो पनि भएन भन्ने हिसाबले मैले पैसा नपर्ने कामहरू चाहिँ त्यहाँ थुप्रै कामहरू मैले त्यति बेलै त्यो मेरो अवधारणा पत्रमा लिपिबद्ध गरेका थिएँ।
1: जस्तो कि
0: जस्तो चाहिँ अब यो श्रमदान अहिले निकै चलन चल्तीमा छ, श्रमदान चाहिँ देश बनाउने पहिलो आधार हुनुपर्छ भन्ने मेरो बुझाइ हो, यो नयाँ होइन, हाम्रो पूर्वजले सबै जति पनि काम गर्नुभयो, चाहे त्यो पूर्वदेखि पश्चिमसम्म जाने काठमाडौँबाट चाहिँ पूर्व पश्चिम लाग्ने बाटाहरू भए, जति पनि यात्रा गर्ने चिज गोरेटो घोरेटो बाटाहरू थिए, पहिले पुलपुलेसाहरू बनेका थिए, साँगोहरू बनेका थिए, ती सबै चाहिँ श्रमदानमा आधारित थिए, फलाम भएको त्यो पूर्वजले गरेकै कारणले नेपाल युरोपमा बसेको हो। पछिल्लो चरणमा चाहिँ अलि आधुनिकता आउन थालेपछि, बजेट आउन थालेपछि, सरकारले अलि विकास बजेट भनेर खर्च गर्न थालेपछि त्यो सामाजिक भावना, त्यो चाहिँ श्रमदानमा आधारित हाम्रो चाहिँ जुन संस्कार संस्कृति छ त्यो मर्दै गयो, त्यसलाई पुनः जागृत गर्नुपर्छ भन्ने हिसाबले हामीले के भनेको थियौँ, मैले के मेरो अवधारणामा थियो र म त्यसैबाट पनि बढी चाहिँ लालायित छु भने, हामीसँग दुईटा हात छन्, यो दुईटा हात भएका मान्छे चाहिँ करिब करिब तीन करोड़ नेपाली छन् भनेर मान्ने हो भने, दुई करोड़ नेपाली बालिक छन् भनेर मान्ने हो भने, दुई करोड़ नेपालीसँग चार करोड़ हात छ नि, चार करोड़ हात चाहिँ एक घण्टा होइन कुनै पनि काममा लाग्ने हो भनेदेखि त्यो त उथलपुथल हुन्छ, सरकारले एक वर्षको बजेटले गर्न नसक्ने काम चाहिँ एक घण्टामा हामी आम नागरिकले गर्न सक्छौं त्यो हिसाबको त्यो विश्वासले गर्दाखेरि मैले धेरै कामहरू चाहिँ मेरो संविधानमा आधारित नै छ म ओडालसी भएको भोलिपल्ट नै हामीले संविधान शुरू गरे हौ जुन शपथ ग्रहण गरियो त्यसको भोलिपल्टबाटै हामीले बाटोको नाला काट्ने खाल्डाखुल्डी पुर्ने कुलो सरसफाई गर्ने यस्ता कामहरू शुरू गरेका थियौं झाडी सुधार गर्ने त्यसरी शुरू गरियो अब पछि चाहिँ मिडियाबाजी हुन सकेन प्रचार प्रसार हाम्रो कुराहरू कम आए त्यो अलग पाटो छ तर हामी त्यसमा गरेछौँ त्यसै गरी हामीले एउटा झरेली अभियान भनेर सुरु गऱ्यौँ म चाहिँ ओडादेखि भन्दा पूर्वको काम थियो पहिले नै झरेली भनेको चाहिँ झारा झारा भनेको संविधान हो होइन पहिले झारामा चाहिँ खेताला बोलाउने भनेर पृथ्वीनारायण शाहतिर मल्लकालतिर चाहिँ झारामा सबै कुरो झारामा हुँदो रहेछ त्यतिखेर
1: त्यो भनेको चाहिँ एउटा किसानले अर्को किसानकोमा गएर काम गर्ने
0: त्यसले चाहिँ होइन किसानको गर्ने चाहिँ पर्म भयो त्यो चाहिँ आलो पालो काम
1: गर्ने
0: यो झारा भने चाहिँ विशुद्ध श्रमदान नै हो जस्तो पहिले पहिले त सेना पनि झारै हो सेनाले तलब पाउँदैन थियो होइन मल्लकालतिर अघिल्लो समयमा चाहिँ सेनाले तलब पाउँदैन थियो हाम्रा चाहिँ द्वारे गौडाहरू थिए त्यस्तो खालको थुमहरू थिए तिनै थुममा चाहिँ द्वारेहरू हुन्थे अहिले द्वारे भनेको त्यति अहिलेको जनप्रतिनिधि भने जस्तै उनीहरू काम नै त्यहाँबाट सामान्य मालपोत आदि उठाउने सरकारलाई बुझाउने र परेको बेलामा सरकारले चाहिँ निशुल्क काम गर्नको लागि कामदार या सेना जम्मा गर्ने होइन सेना पनि संविधानमै आधारित हुन्थ्यो झारामै हुन्थ्यो शुल्क नपाउने त्यस्तो खालको हुन्थ्यो भने चाहिँ अहिले पनि हामीले त्यो काम गर्न सकिन्छ भने गर्नुपर्छ भनेर हामीले झरेली अभियान भन्ने सुरु गऱ्यौँ र त्यो झरेली अभियानले चाहिँ मूलत के काम गर्यो भन्दाखेरि यो चाहिँ हाम्रो त पानी पुनर्भरण भन्छौँ नि हामी रिचार्ज पोखरीहरू बनाउने काम चाहिँ त्यसले सुरु गरेको हो त्यो चाहिँ किन त्यही काम गरियो भन्दाखेरि पोखरीहरू चाहिँ एकपल्ट खनेपछि त 20-50 वर्ष बस्छ मान्छेले पनि आफ्नो योगदान चाहिँ बसिरहे मान्छे नरहे पनि उसले खनेको पोखरी रहने भयो पहिले पूर्वजले गरेकै काम हो त्यो पनि नयाँ होइन हाम्रा गाउँठाउँमा यत्र तत्र सबैतिर चाहिँ पोखरीहरू हुन्थे पहिले होइन भैँसी हाल बस्ने पोखरी हुन्थे सिँचाइ गर्ने पोखरीहरू हुन्थे डाँडा काँडामा सबैतिर चाहिँ पोखरीहरू बनाएको हुन्थ्यो बिस्तारै त्यो लोप हुँदै गए मासिँदै गए त्यसलाई पुनर्जागृति गरौँ भनेर हामीले झरेली अभियानबाट चाहिँ रिचार्ज पोखरीहरू निर्माण काम गरेका थियौँ त्यसैले त्यो अवधारणा भएको एउटा काम चाहिँ त्यो पनि हो होइन
1: त्यो पोखरी निर्माण गरिसकेपछि त्यो पोखरीबाट किसानहरूले के फाइदा लिने
0: त्यसको चाहिँ अप्रत्यक्ष लाभ छ त्यो चाहिँ विशेष गरी मैले चाहिँ के गरेँ भन्दाखेरि मेरो ठाउँ अघि मैले बताएँ पानी छैन मेरो बुवाले नै झन्झन 30-35 सालतिर बुवाको उमेर चाहिँ 22-23 वर्ष 9 सालको बुवा हुनुहुन्थ्यो भने चाहिँ 21-22 वर्षको उमेरमै एउटा योजना लानुभएछ नेपालमा भर्खरै खानेपानीको योजनाहरू चलेको बेला होला त्यो ग्रामीण ब्याङ्कमा त्यतिखेरको त्यो योजना धेरै ठुलो योजना हो त्यो लगेर पानी ल्याइदिनु भएको कारणले गर्दाखेरि त्यो बस्ती अहिलेको रूपमा बसिरहेछ किनभने त्यो बस्ती त्यो पानी नभए बस्दै बस्दैन थियो पछि हामीले त्यो चाहिँ दुईवटा अरू पोखरी मुहानहरू किन्यौँ खरिद गऱ्यौँ खरिद गरेर मैले नै पैसा हालेर जनताहरूसँग अलिअलि सपोर्ट लिएर चाहिँ दुईवटा मुहान किनेर अहिले हामी पानी पिउने पानीको व्यवस्था गराएछौँ त्यहीँ नजिकै मेरो घर छेउमै चाहिँ एउटा कुवा छ गोजे पन्देरा भन्ने त्यो पन्देरा चाहिँ सुकेको छ हिउँदमा सुक्छ त्यो होइन चैत वैशाखमा सुक्थ्यो भूकम्पपछि त सुक्ने नै भइहाल्यो अगाडिदेखि सुक्थ्यो त्यो त्यसको माथिपट्टि जलाधार क्षेत्रमा चाहिँ हामीले त्यस्तो खालको झरेली अभियानले रिचार्ज पोखरीहरू बनायौँ त्यसको उद्देश्य के थियो हुन्छ हुँदैन थाहा थिएन तर रिचार्ज पोखरी बनाएपछि पानी नबढिहाल्छ कि भन्ने हिसाबले चाहिँ रिचार्ज पोखरी बनाइयो त्यसको एउटा अर्को चाहिँ एउटा कारण प्रेरणाको स्रोत के पनि छ भन्दाखेरि पानी मार्फत जवानी रोक्नुपर्छ भन्ने हामीलाई एउटा खालको लाग्यो होइन मान्छेहरू सबै बाहिर जाने गाउँहरू खाली हुने भएपछि पानी रोक्ने चाहिँ एउटा चलित तरिका त्यो पनि हो रिचार्ज पोखरीहरू बनाएर पोखरी बनाएर वर्षाको पानी जम्मा गर्नुपर्छ भन्ने हिसाबले हामीले रिचार्ज पोखरीहरू बनायौँ
1: बर्खामा चाहिँ खेर जाने अर्थात् झरेर जाने या त कुनै बगेर जाने पानीलाई संरक्षण
0: गर्न खनेर हामीले पोखरीमा हालेर पोखरीहरू चेन बनाएर राख्यौँ संयोगवश अहिले यतिखेर आउँदाखेरि चाहिँ के भइदियो हजुर भन्दाखेरि मलाई पनि विश्वास लागिरहेको छैन त्यो कुवामा पानी अहिले सुक्न छोड्यो 5-7 वर्षको पिरियडमा कुवामा पानी पर्न छोड्यो र अस्ति मात्रै एउटा चाहिँ हाम्रो त्यहाँको हेड सर पनि हुनुहुन्छ उहाँले त एउटा इन्टरभ्यूमै भन्नुभयो तल त्यसको चाहिँ तलपट्टि गएपछि बस्तीको जहाँ हामीले रिचार्ज पोखरीहरू बनाएको छौँ त्यसको तलपट्टि चाहिँ एउटा पहरो भएको 700-800 मिटर तल चाहिँ पहरो भएको एरिया छ त्योबाट तलतिर चाहिँ पानी बढेको देखियो भनेर उहाँहरूले भन्न थाल्नुभयो समय कस्तो परेछ भने त्यो पानी त्यसको जलाधारका 3-4 मुहानहरू चाहिँ नेत्र पिउने पानीको लागि लगिरहेछ त्यसो हुँदाखेरि त्यहाँ त पानी बग्नै छोड्नु पर्ने पहिले विगतमा पानी बग्दैन थियो सामान्य अलिअलि सानो पानी बग्थ्यो भने अहिले चाहिँ पहिलेको भन्दा पनि ठूलो पानी भयो भनेर उहाँहरूले भनेको देखियो हामी त्यसलाई चाहिँ पुनः नाप्ने पनि कोसिस गर्दैछौँ त्यो हिसाबले हेर्दाखेरि चाहिँ रिचार्ज पोखरीहरूले पानी चाहिँ पुनर्भरण गरेर पानीको स्रोत वृद्धिमा दिगो रूपमा वृद्धि गर्नमा त्यसले
1: मुहानमा पानी बढ्नेदेखि किसानका खेतबारीमासम्म पुर्याउने काम रिचार्ज पोखरीबाट भइरहेछ
0: रिचार्ज पोखरीले चाहिँ मुहानको पानी पुनर्भरण गरे जमिनको लागि किसानलाई चाहिँ खेतीपातीमा लानको लागि चाहिँ हामीले प्लास्टिक पोखरी बनाइरहेछौँ हामीले एउटा अभियान नै चलाएछौँ भललाई जल बनाऊ भन्ने
2: स्थानीय नागरिकको जीवन रक्षाका लागि उनीहरूको सुविधाका लागि जनप्रतिनिधिले गर्न सक्ने काम के कस्तो हुन्छ के कस्ता योजना बनाइएका छन् र त्यो योजना कार्यान्वयनको अवस्था कस्तो छ यस बारेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढ़ी नगरपालिका वडा नम्बर 11 का अध्यक्ष रोशन राज गिरीसँग गरिएको यो संवादसँगै आजलाई कार्यक्रम जीवन रक्षाबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जीवन रक्षाको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद र अरू सामग्री सहित उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: कार्यक्रम ज्योतिष वास्तु बनारस को विश्वविद्यालय अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
0: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851-75-223, 9806-75-223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी लिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस्। आफ्नो आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधली एफएम 97.2 MHz दुधली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्गा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगण्ड दिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ, फोन भन्ने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल जेठ महिनाको आज 4 गते तदनुसार ईस्वी सन् 2026 मई 18 तारिक शक संवत्सर 1948 नेपाल सम्वत 1146 अनलाथ रोद्र नामक संवत्सर उत्तरायण गृहम ऋतु आज सोमबार रहेको छ। अधिक ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ। आज द्वितीय तिथि रहेको छ। नक्षत्रमा रहेको छ रोहिणी नक्षत्र। युगमा रहेको छ सुकर्म युग। कर्णमा रहेको छ बारावाह कर्ण रहेको छ। चन्द्रमा वृष राशिमा, श्री सूर्य नारायण पनि वृष राशिमा। आनन्दादि युगमा आज प्रवर्त युग रहेको छ। आज बिहान सूर्योदय 5:16 भयो भने सन सूर्यास्त 6:46 हुनेछ र आजको दिन मन घडी 13:30 पर रहनेछ। दिन विशेष पनि रहेको छ। आज चन्द्र उदयको दिन रहेको छ। आज चन्द्रोदय भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। ज्येष्ठ शुक्ल पक्ष हिजोदेखि नै शुरू भएको छ। आइतबार हिजोदेखि आज सोमबारको दिन आज 4 गते ज्येष्ठ शुक्ल पक्ष 17 गतेसम्म रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई विशेष रूपमा गराउनेछु। आजको कालबेला यानि कि आजको अशुभ समय रहेको छ विशेष गरी बिहानको 6:55-7 बिहानको 8:36-52 आज कालबेला रहेको छ। आजको शुभ बेलाको समय रहेको छ बिहानको 8:36-52 बिहानको 10:18-36 शुभ बेला रहेको छ। यस्तै गरेर लाभ बेला रहेको छ विशेष गरी दिउँसोको 3:23:50 दिउँसोको 5:05:34 लाभ बेला रहेको छ। यस्तै गरेर अमृत बेला चाहिँ विशेष गरी बेलुकाको 5:05:34 साँझको 6:47:19 आज अमृत बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। यस्तै गरेर सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। रोहिणीको तेस्रो चरण नाम आउँछ विकास अथवा विवेक नाम आउँछ। अन्तरणी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

मेष राशि हुनेहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताका काम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मान स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामदाम इनाम समेत प्राप्त हुने खालको यो भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन रमाइलो चम्भटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुँदै जानेछन् भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघरको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर समेत प्राप्त हुने सम्भावना रहेको छ। हौसला जाग्दै अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन खर्चको जोह गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभावले काम पूर्ण नहुन सक्छ। कमजोरी सच्याउन काम दोहोर्याउनु पर्ला। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। साथीभाइहरूको सहयोगले यात्रा हुँदै जानेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहेर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। दिगो फाइदा हुने काममा जग बस्ने मौका मिल्नेछ। तर आजको लाभमा सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। पछि रही केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। सरसपटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसपट तथा कर्जा मार्फत धन जुटाउन पनि सकिने खालको यो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवस्था जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। तारिफको काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने सम्भावना राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय रहेको छ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ। Thank you.

को दिशा मात्र होइन घरभित्र बग्ने ऊर्जा हो यो वास्तु भनेको चाहिँ घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ उज्यालो राख्नु पर्दछ घरमा सधैँभरि घर उज्याला हुनुपर्दछ घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ घरभित्र धूप बाल्नुहोस् तपाईँले गाईको धूपहरू दिनुहोस् गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस् त्यसले राम्रो हुन्छ विशेष गरी चाहिँ ईशान कोणमा पूजा कोठा राख्दा असाध्यै राम्रो हुने गर्दछ ईशान कोण भनेको पूर्व र उत्तरको कुनालाई ईशान कोण भन्ने गरिन्छ अग्निकोण भनेको तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई यसलाई आग्नेय कोण भनिन्छ ईशान कोण भनिन्छ किचन गलत स्थानमा भयो भने मंगल राहु प्रभाव पर्ने गर्दछ उज्यालो राख्नु यो कोठालाई पनि अग्नि तत्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ दियो बाल्नु उज्यालो भयो भने घरमा झै झगडा धेरै हुँदैन विशेष गरी चाहिँ नैत्य यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घरमा विवाद बेचैनी आउने गर्दछ अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन् बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस् तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु घरको वास्तुको लागि ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस् ओम घृणी सूर्याय नमः ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस् मनको शुद्धि हुने गर्दछ त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस् यसले तपाईँलाई राम्रो गराउँदछ घरमा दैनिक दियो बाल्नुहोस् ईशानमा ईशान कोणमा घिउको अथवा तेलको बत्ती बाल्नाले असाध्य राम्रो प्रभावशाली हुने गर्दछ घरलाई शक्ति आउँछ वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ ब्रह्मस्थान सफा राख्नु घरको बीच भाग चाहिँ सफा सरसफाइमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ आयु बढ्ने गर्दछ शनि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस् यसले तपाईँलाई राम्रो गराउँदछ घरमा दैनिक दियो बाल्नुहोस् ईशानमा ईशान कोणमा घिउको अथवा तेलको बत्ती बाल्नाले

दिन केही कुरा दान गर्नुहोस्, बिहिबारको दिन पहिलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति 10 बजेपछि शान्त वातावरण, केतु मन हुन्छ, मन भनेको केतु हो, केतु मन बुद्धि सन्तुलन गराउँदै गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति 10 बजेपछि सुतिहाल्नुपर्छ, र 10 बजेभन्दा उता मोबाइल हेर्ने, टिभी हेर्ने, हो हल्ला गर्ने, झैझडा गर्ने काम गर्नु हुँदैन भन्ने कुराहरू चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नु, सरसफाई राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनुहोस्, सोच त्याग गर्नुहोस्, ती नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, ग्रह स्वतः सुधार्ने पनि गर्दछ भनेर भनेको छ विशेष गरी चाहिँ। र कुण्डली भाग्यको विषयबाट हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु, असत्य बोल्दिनँ भन्ने संकल्प तपाईँले गर्नुपर्छ। विशेष गरी चाहिँ म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नुपर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि, राहु, केतु, मंगल, गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोग हुन्छन्, पूजा मन्त्र जप दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का बनाउने गर्दछ, दैनिक कर्म सुधारका 5 उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गतिर हाम्रो बिहान चाहिँ लाग्नुपर्ने हुने गर्दछ। विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जुन जानकारीहरू गर्न सक्नुहुन्छ। शनि, राहु, केतु, मंगल आदि ग्रहहरू गुरुदोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने संकल्प हामीले गर्नुपर्दछ। मैले तपाईँलाई बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्। नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँले आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्। यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ। विशेष गरी चाहिँ भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठाहरू राख्नुहोस्। घरको लागि वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नु, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा। विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषयमा पनि चर्चा र परिचर्चा हामी तपाईँसँग हरेक दिन गरिराखेका छौँ, र आफ्नो आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा चर्चा हामी गर्नेछौ। ज्योतिष भनेको के हो, फलादेश के हो भन्ने विषयमा पनि जानकारी म तपाईँलाई विस्तृत रूपमा जानकारी गराउने कोसिसमा भनिरहेको छु। ज्योतिष भनेको आँखा, नेत्र। तपाईँले यसरी कुरा बुझ्नुहोस् कि तपाईँको चाहिँ ज्योतिष भनेको एउटा आँखा हो। फलादेश कसरी हुन्छ, कुण्डली, ग्रह र जन्म समय किन यति महत्वपूर्ण हुन्छन्, अहिले धेरैले ज्योतिषलाई भविष्यवाणी मात्र ठान्ने गर्नुहुन्छ, तर सत्य के हो भने ज्योतिष भविष्य होइन, ज्योतिष ऊर्जा गणित हो। यसरी कुरा बुझ्नु होला तपाईँले। ज्योतिष, ज्योति र ईश, यी दुई शब्द बनेको छ, अनि अर्थात प्रकाश, ज्योति अर्थात प्रकाश, ईश अर्थात ईश्वरको ज्ञान। यसैले ज्योतिष प्रकाशद्वारा जीवन बुझ्ने एउटा विद्या हो। ज्योतिषका 5 मुख्य आधार टेकेर चल्ने गर्दछ। ज्योतिष भनेको काल, भनेको समय, समय कतिखेर के रहन्छ, कुन समयमा तपाईँले के काम गर्दा तपाईँलाई राम्रो हुन्छ, दिशा, कुन दिशातिर तपाईँले काम गर्दा राम्रो हुन्छ, ग्रह नक्षत्रको गति के कस्ता रहेको छन्, ग्रहका गतिहरू के कस्तो रहेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा गर्न सक्नुहुन्छ, मानिसको जीवन र व्यवहार के कस्ता रहेका छन्। ज्योतिष भविष्य चाहिँ बताउने यन्त्र होइन, ज्योतिष भनेको जीवनमा कुन ऊर्जा बलियो हुन्छ तपाईँको, कुन ऊर्जातर्फ, कुन क्षेत्रमा तपाईँलाई राम्रो हुन्छ, कुन ग्रहको प्रभाव कति समयसम्म चल्ने गर्दछ भन्ने कुरा पनि हो, कुन कर्मले कस्तो फल दिन्छ तपाईँलाई, भनेको कुन काम गर्दाखेरि तपाईँलाई कस्तो फलिफाप हुन्छ, राम्रो नराम्रो के रहन्छ, फाप्छ कि फाप्दैन तपाईँलाई भन्ने कुरा सिकाउँछ, कुन नक्षत्रमा

संविधा मानिस कस्तो स्वभावका हुन्छन् यी कुरा पहिचान गर्ने विज्ञान हो ज्योतिष भनेको चाहिँ विशेष गरी चाहिँ ज्योतिष चाहिँ किन विज्ञान जस्तै छ भन्दाखेरि चाहिँ सूर्य चन्द्रमा कोठामा फर्केर हेरिँदैन तिनको गति गणित हुन्छ ग्रहको स्थित अर्को ग्रहसँगको कोण अनुसार ऊर्जा बदलिने गर्दछ ज्योतिष भनेको चाहिँ त्यसैले ज्योतिषमा गणितको ठूलो भूमिका हुन्छ ज्योतिषमा म्याथमेटिक्स ठूलो हुन्छ हेर्नुहोस् चिना पाउनु पर्यो भने तपाईँले पुरै हिसाब नै गर्नुपर्छ म्याथ नआउने हो भने म्याथ कमजोर छ भने त्यसै ज्योतिष भन्न सक्दैन ज्योतिष पनि धेरै प्रकारको हुन्छन् कोही फलित ज्योतिष कोही गणित ज्योतिष कोही वास्तु ज्योतिष होइन ज्योतिष पनि धेरै प्रकारका ज्योतिषहरू हुने गर्नुहुन्छ फलादेश भनेको ग्रहको ऊर्जा जन्म समयमा संकेत वर्तमान कर्मको योगफल फलादेश तीन चरणमा गरिन्छ हामीले चाहिँ जन्मेको मिति जन्मस्थान जन्मेको ठ्याक्कै समय मैले भन्छु नि तपाईँले साल महिना गति र समय चाहिन्छ भनेर भन्छु नि मैले तपाईँलाई चाहिँ विशेष गरी चाहिँ जन्मेको मिति चाहिन्छ जन्मस्थान र जन्मेको ठ्याक्कै समय चाहिँ चाहिन्छ हामीलाई यी तीन आधारमा ग्रह नक्षत्रको चाहिँ हामीले के बनाइन्छ भन्दा म्याप बनाइन्छ यसैलाई जन्म कुण्डली भनिन्छ कुरा बुझ्नुभयो कुण्डली तपाईँको जीवनको रोड म्याप जस्तै हो कुण्डली भनेको तपाईँको रोड म्याप जीवनको रोड म्याप भनेको तपाईँ कहीँ काठमाडौँ जानु पर्यो भने रोड म्याप हेर्नुहुन्छ बाटो कस्तो कस्तो छ बाङ्गा टिङ्गा कहाँ राम्रा कहाँ नराम्रा कहाँ साँगुरो बाटो छ कहाँ अप्ठ्यारो बाटो छ होइन कहाँ ट्राफिक जाम छ कहाँ पहिरो लडेको छ सबै कुरा म्यापले बताउने गर्दछ कहाँ उकालो बाटो छ कहाँ ओह्रालो बाटो छ कहाँ भिरको बाटो कहीँ पाखाको बाटो छन् भने सबै कुरा देखाउँछ तर कसरी हिँड्ने भन्ने निर्णय तपाईँको आफ्नो कर्मले गर्दछ तपाईँको मनले कसरी कर्म गर्ने त तपाईँ हिँड्दाखेरि कोही दुर्घटना बीच बाटोमा कसैको दुर्घटना परिरहेको हुन्छ कसैको टायर पञ्चर भइरहेको हुन्छ कोही छिटो पुग्नुहुन्छ कोही ढिलो पुग्नुहुन्छ कोही पुग्दै पुग्नुहुन्न कुन ग्रहको शासन कहिले चल्छ शासन सत्ता पनि हुन्छ यसमा ज्योतिषमा हेर्नु यसले जीवनका समय समयका अवस्थालाई निर्धारण गर्ने गर्दछ राहु दशामा अचानक परिवर्तन हुने गर्दछ मन हाम्रो राहु दशा चलेको भए अचानक परिवर्तन हुने गर्दछ काठमाडौँ जाने भने ठिक्क परेको मान्छे नजाने आज जान मन लागेन भन्ने पनि हुन सक्छ शनि दशामा परीक्षा हुने गर्दछ गुरु दशाको बेलामा उन्नति प्रगति हाम्रो हुने गर्दछ चन्द्र दशामा मानसिक संवेदनशीलता वृद्धि हुने गर्दछ यसैले फलादेशको आधार समय ऊर्जाको संयोजन हो विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ तर कर्म कतो जान्छ कर्म कता जान्छ त कर्मले कता काट्दछ त कुण्डली भनेको बाटो हो मैले अहिले पनि तपाईँले भनिसकेको छु जस्तै मंगल कमजोर छ भने झैझगडा सम्भावना हुन्छ तर उसले क्रोध नियन्त्रण गर्न सिक्यो भने मंगल दोष 70% घट्ने गर्दछ अनि शनि कमजोर छ भने ढिलाइ हुन्छ शनि भन्ने ग्रह कमजोर स्थानमा ढिला सुस्ती हुन्छ तर अनुशासन अप्नायो भने पनि शनि दयालु हुने गर्दछ राहुले मनलाई भ्रममा पार्ने गर्दछ तर व्यक्ति ध्यान र सत्य शान्त आवाज अप्नायो भने राहु स्वतः शान्त हुने गर्दछ त्यसैले फलादेश भनेको निर्णय होइन फलादेश भनेको संकेत हो यस्तो हुन्छ भनेर संकेत हामीले तपाईँहरूसँग गर्ने गरिन्छ ज्योतिष आवश्यक छ कि छैन छ ज्योतिष भनेको किन आवश्यक छ त भन्दा बेलामा तयारी गर्न सकिन्छ समस्या बेलैमा रोक्न सकिन्छ ज्योतिष भयो भने चाहिँ बेलैमा तयारी गर्न सकिन्छ है अनि समस्याहरू केही छन् भने त्यसलाई रोक्न सकिन्छ ज्योतिषलाई रोक्न सक्छ ज्योतिषीहरूले विशेष गरी चाहिँ आफ्नो स्वभाव शक्ति कमजोर पक्ष कुन हो भन्ने बुझाउने गर्दछ आफूलाई मेरो कुन कुन क्षेत्रमा म कमजोर छु कुन कुन क्षेत्रमा मलाई राम्रो छ भन्ने कुराहरू पनि फलादेशले तपाईँलाई जानकारी गराउँछ मानिस राम्रो तब मात्र बन्छ जब उसलाई आफै बारे थाहा हुन्छ म कस्तो छु भन्ने कुरा जब मान्छेले चिन्दछ आफूले आफूलाई तब मात्र राम्रो हुने गर्दछ कुन कार्य कहिले गर्दा उचित हुने गर्दछ मार्गदर्शन दिने गर्दछ घर बनाउने समय कुन छ तपाईँलाई अहिले घर बनाउँदा राम्रो अथवा नराम्रो व्यवसायहरू पसल खोल्नको लागि तपाईँलाई राम्रो नराम्रो विवाह अहिले यो वर्षमा तपाईँलाई राम्रो नराम्रो सन्तानहरू तपाईँले चाहिँ सन्तानको प्लानिङ गरिरहनु भएको छ भने यो समय राम्रो नराम्रो जागिर खानालाई तपाईँले सरकारी जागिर राम्रो कि प्राइभेट जागिर राम्रो अहिले राम्रो नराम्रो रिटायर हुन खोजिराख्नु भएको छ अहिले

राम्रो कि नराम्रो, रोगको समय, यी सबै ग्रहीय समयसँग मेल खाने गर्दछ, वास्तुसँग मिलेर जीवन ऊर्जा व्यवस्थित गर्दछ। ज्योतिष वास्तु सम्पूर्ण जीवनको सन्तुलन हो। विशेष गरी चाहिँ फलादेश चाहिँ तपाईँले जब मैले भन्छु केही कुराहरू ग्रह दशाको विषयमा भन्छु, तपाईँले के कुरा बुझ्नुपर्छ भन्दा ग्रह सबै खराब हुँदैनन्। ग्रह केवल आफ्नो ऊर्जा चलाउने गर्दछ। फलादेश भनेको भविष्य लेखिदिने कुराहरू होइन। यसैले जीवनलाई सजिलो बनाउने मार्गदर्शन दिन्छ। कर्म परिवर्तन गर्यो भने ग्रहको खराब प्रभाव पनि आधा घट्ने गर्दछ। उपायले मन, घर र समय तीनैवटा सन्तुलनमा ल्याउने गर्दछ। विशेष गरी चाहिँ आज हामीले ज्योतिष के हो, फलादेश कसरी गरिन्छ, ग्रहको ऊर्जा विज्ञान के हो, कुण्डलीको महत्व, यी सबै कुरा विस्तारमा हामीले बुझेका छौं। मैले बुझाउने कोसिस गरेको छु, तपाईँले कति बुझ्नुभयो कति बुझ्नु भएन। ज्योतिष भनेको भविष्य होइन, ज्योतिष मार्गदर्शन हो र मार्गदर्शनले जीवनमा उज्यालो ल्याउने गर्दछ। विशेष गरी चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने सर्वे भवन्तु सुखिनः, सबैजना हामीहरू सुखी रहनुपर्छ। मन, भाव, विचारलाई हामीले सन्तुलनमा राख्न सक्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी भन्ने गराएको छु। जन्म कुण्डली भनेको म्याप हो, म्याप चाहिँ तपाईँको बनाएर राख्नुपर्ने हुन्छ, रोड म्याप जस्तै हाम्रो कुण्डली भनेको चाहिँ। त्यो तपाईँले आफ्नो जन्म कुण्डली चिनाहरू बनाउनु भएको छ अथवा छैन, बनाउनु भएको छ भने ठिकै भइहाल्यो, बनाउनु भएको छैन भने नजिकै कोही ज्योतिषीहरू हुनुहुन्छ भने तपाईँले त्यहाँ गएर पनि सल्लाहहरू लिन सक्नुहुन्छ। तपाईँले त्यहाँ गएर पनि के गर्न सक्नुहुन्छ, सल्लाह लिने र ज्योतिषको चिना बनाउने, कुण्डली बनाउने। अनि चिना बनाउँदा के चाहिन्छ मैले भनेको थिएँ, जन्ममिति, समय र तपाईँको जन्म स्थान कहाँ हो त्यो चाहिन्छ। ठ्याक्कै समय चाहिन्छ जन्म कुण्डली बनाउनको लागि, चिना बनाउनको लागि यो समय अति आवश्यक चिज हुन्। यो मैले तपाईँलाई जानकारी पनि गरिराखेको छु। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आएको छ। यस्तै गन्थन मन्थन म लिएर आउने कोसिसमा रहेको छु र ग्रह दशा र भाग्यको विषयमा त हामीले हरेक दिन हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ। कहिलेकाहीँ यस्तै खालका भावनाहरू पनि तपाईँले मैले बुझाउन सकेँ भने राम्रो हुन्छ। ज्योतिष भनेर सम्पूर्ण कुरा ज्योतिषीलाई मात्रै तपाईँले चाहिँ जिम्मा लगाएर पनि मात्रै पनि हुँदैन। कर्म तपाईँले गर्नुहोस्, राम्रो कर्म, स्वभाव कर्म गर्नुहोस्। तपाईँले राम्रो कर्म गर्नुभयो, मन तपाईँले चाहिँ सकारात्मकतिर लानुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैको मन नकारात्मकतिर ऊर्जातिर धकेलिन्छ, त्यो ग्रहको प्रभावले पनि हो। त्यसको समस्याको समाधान पनि मैले तपाईँलाई लिएर भनिसकेको छु। दशाको शान्ति, ग्रह गोचरको शान्ति, रत्न कवच धारण गर्ने आदि इत्यादि उपायहरू पनि, धेरै उपायहरू पनि रहेका छन् भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिमतिर आएका छौँ। भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता येशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि युहन्नाको सुसमाचार 9 अध्यायलाई तपाईहरूको बीचमा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान लाएर सुन्नुहुनेछ भनेर यहाँ यसरी लेखिएको छ, जन्मैको अन्धलाई दृष्टिदान भनिएको छ र त्यसपछि यो चाहिँ 1-12 यो खण्ड हामी हेर्न सक्छौ भने यो अध्यायमा अर्को खण्ड चाहिँ फरिसीहरूद्वारा सोधखोज गरिएको कुरालाई पनि यहाँ उल्लेख गरेको छ। 13 लिएर तल 34 पदसम्ममा हामीले यो खण्ड पाउँछौ भने अर्को चाहिँ आत्मिक अन्धोपन भनेर पनि यहाँ विषय राखिएको छ, जहाँनिर 35-41 पदहरूमा हामी पाउन सक्छौ। सर्वप्रथम 1-12 पदहरूलाई हामी हेर्नेछौ। यहाँ यसरी लेखिएको छ, त्यहाँबाट जाँदै गर्दा यीशुले एकजना जन्मैको अन्धलाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा बुबाले, र यो अन्धो जन्मियो? यीशुले जवाफ दिनुभयो, न त यसले पाप गर्यो न यसका आमा बुवाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। मलाई पठाउनु हुने कामहरू हामीले दिन छँदै गर्नुपर्छ, रात आउँछ जब कसैले काम गर्न सक्दैन। म संसारमा रहन्छु, म संसारको ज्योति हुँ। यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो, अनि उहाँले त्यसलाई भन्नुभयो, जाऊ सिलो आमको जसको अर्थ हो पठाइएको, तलाउमा गएर पखाल। त्यसले गएर पखाल्यो र देख्ने भएर फर्क्यो। त्यसका छिमेकीहरू र त्यसलाई भिख मागेको देख्नेहरूले भने, बसेर भिख माग्ने मान्छे के यही होइन? कसै कसैले भने, यो त्यही हो। अरूले भने, होइन, यो त्यही जस्तो देखिन्छ। त्यसले भन्यो, म त्यही हुँ। तब तिनीहरूले त्यसलाई सोधे, तेरा आँखा कसरी खोलिए त? त्यसले जवाब दियो, यीशु भन्ने एकजना मानिसले माटोको लेप बनाएर मेरो आँखामा लगाइदिएर मलाई भन्नुभयो, सिलो आममा जाऊ र पखाला। तब गएर मैले पखाले र म देख्ने भए। तिनीहरूले त्यसलाई भने, तिनी कहाँ छन् त? त्यसले भन्यो, म जान्दिन। यो पाठहरूलाई, यो खण्डहरूलाई हेर्दै जाँदाखेरि हामीले के देख्छौ भन्दाखेरि, सर्वप्रथम घटनाहरू, क्रमहरू मेलो यहाँ हेर्दाखेरि यीशुले जन्मैको अन्धोलाई देख्नु भएको कुरो यहाँ स्पष्ट छ। यीशु प्रभु जाँदै गर्नुहुँदाखेरि उहाँले यो जन्मैको अन्धोलाई देख्नुभयो भन्ने कुरा हामी यहाँ देख्छौ। देख्ने कुरासँग सम्बन्धित छ। यीशुले के देख्नुभयो? यीशुले देख्नुभयो अन्धोलाई, अन्धो पनि जन्मैको अन्धोलाई देख्नुभयो। यो जन्मैको अन्धोलाई देखिसकेपछि यीशु प्रभुको उद्देश्य चाहिँ के थियो भन्दाखेरि, परमेश्वरको काम यही मानिसको जीवनबाट प्रकट होस् भन्ने उहाँको चाहना थियो। र परमेश्वरले यो जन्मैको अन्धोलाई प्रभु यीशु ख्रीष्टले प्रयोग गर्नुभयो र यो जन्मैको अन्धोको जीवनमा परमेश्वरको काम प्रकट होस् भनेर उहाँले यो भन्नुभयो, जसले गर्दा मानव जातिले परमेश्वरको काम के हो, परमेश्वरले के गर्नुहुन्छ भन्ने कुरालाई मानिसहरूले बुझ्न सक्छन्। र यीशुले यो कुरा स्पष्ट भन्नुभयो, यीशु संसारको ज्योति हुनुहुन्छ। उहाँले यो पनि स्पष्ट गर्नुभयो कि म संसारमा रहुन्जेल म संसारको ज्योति हुँ भनेर उहाँले भन्नुभयो। यीशु संसारको ज्योति, संसार अन्धकारमा भएको अवस्था छ, संसारका मानिसहरू अन्धो छ र मानिसहरू अन्धो भएर हिँडिरहेको अवस्थामा ज्योतिको खोजी गरिरहेको अवस्था छन्। मानिसहरूले असल के हो, खराब के हो भन्ने कुरा छुटाउन नसकेर जिन्दगी बर्बाद गरिरहेका छन्। र यस्तो अवस्थामा यीशु ख्रीष्ट यो संसारमा हुँदाखेरि ठिक कुरा कुन हो, बेठिक कुरा कुन हो, खराब के हो, असल के हो भन्ने कुरा यीशु ख्रीष्टले मात्र स्पष्ट बताउन सक्छ भन्ने कुरा यहाँनिर हामी बुझ्न सक्छौ। र लेखकले यीशु चाहिँ संसारको ज्योति हुनुहुन्छ भनेर यहाँ स्पष्ट पारिएको छ। र त्यसपछि यीशुले आफ्नो थुकले माटो मुछेर लेप बनाई आँखामा लगाइदिनुभयो। अन्धोलाई जब देख्नुभयो र अन्धोलाई देखिसकेपछि उहाँले माटो लिनुभयो र त्यसपछि माटोलाई थुकले मुछेर त्यो माटोको लेप बनाएर त्यो अन्धोको आँखामा लगाइदिनुभयो। र आँखामा लगाइदिइसकेपछि यीशुले आदेश दिनुभयो अथवा आज्ञा दिनुभयो र आज्ञा चाहिँ के भन्नुभयो भने, जाऊ सिलो आमा, जसको अर्थ हो पठाइएको, तलाउमा गएर पखाल भनिकन यीशुले आज्ञा दिनुभयो। र यो आज्ञा चाहिँ एकदमै महत्वपूर्ण हुन आयो। यीशु ख्रीष्टले जब थुकले माटो मुछेर लेप बनाई आँखामा लगाइदिनुभयो तब उहाँले भन्नुभयो तलाउमा गएर पखाल्ने आज्ञा दिनुभयो र त्यो आज्ञालाई विश्वास गरेर पालन गरेर अन्धो व्यक्तिले अगाडि बढेर उनी पोखरीमा गएर पखाल्ने काम गर्यो र उनले पखालिसकेपछि देख्ने भयो। सात पदमा यो स्पष्ट छ कि त्यसले गएर पखाल्यो र देख्ने भएर फर्क्यो, देख्ने भयो। र यसरी यीशु ख्रीष्टले आफूलाई म यस्तो हो भनेर, आफू म यो हो भनेर उहाँले भन्नु भएन, तर उहाँले जुन तरिकाले यो चङ्गाईको लागि आफ्नो प्रक्रिया शुरू गर्नुभयो, उहाँले अचम्म ढंगले काम गर्नुभयो कि थुकले माटो मुछेर, आफ्नो थुकले माटो मुछेर लेप बनाई आँखामा लगाइदिनुभयो, त्यसपछि आज्ञा गर्नुभयो। र उहाँको यो काम गराई, उहाँको यो चङ्गाईको जुन प्रक्रिया छ यो अनौठो किसिमको नै थियो र अहिले पनि हामीलाई अनौठो लाग्छ, के गरेको होला, किन यसो गरेको होला जस्तो लाग्छ। तर यहाँ महत्वपूर्ण कुरा चाहिँ के भयो भने, यीशुले त्यो लगाइसकेपछि उहाँले आज्ञा गर्नुभयो र आज्ञा गर्दाखेरि त्यो वचन जो यीशुले बोल्नुभयो त्यो वचनमा यो अन्धोले विश्वास गरे र त्यही वचनलाई विश्वास गरेर उनले आज्ञा पालन गरे र यही आज्ञा पालनमा उनले चंगाई र आफ्नो आँखा देख्ने भएको साक्षी यहाँ स्पष्ट देखिन्छ। निको भएको अन्धोले आफू कसरी निको भयो भन्ने साक्षी दिएका छन्। 8-12 पदहरूमा हामीले हेर्यौं भनेदेखि उनले आफूलाई यीशुले निको पारेको व्यक्ति अथवा निको भएको व्यक्ति मनै हुँ भनेर समाजमा यहुदीहरूको बीचमा गवाही तथा साक्षी दिएको कुरो हामी यहाँ देख्छौ। आदरणीय श्रोता, जे घटना घटिएको छ र यो घटना चाहिँ एकदमै महत्वपूर्ण थियो र साँचो थियो र यो कुरा लुकी छिपी थिएन र यो कुरा ऊ आफैले नै गवाही दिएका थिए कि उनी अन्धो थियो, अब उनी देख्ने भएको छु भनेर ऊ आफैले यसरी साक्षी दिएका छन् र यीशुले आफ्नो काम अथवा परमेश्वरले आफ्नो काम यो मानिसको जीवनमा प्रकट गरेर देखाउनु भयो भन्ने कुरा यहाँ देख्छौ। त्यसपछि फरिसीहरूले यो चंगाईको काम चंगाईको दिन चाहिँ विशेष गरेर साबत दिनमा निको पारेको हुनाले फरिसीहरूले येशूलाई विरोध गर्ने कुरा अति नै भयो र येशूलाई उनीहरूले पापी भन्न लागे र सबैले त होइन तर येशू ख्रिस्टलाई नबुझेका मानिसहरूले अथवा सबत दिनमा येशूले निको पारेको घटनालाई विचार गरेर फरिसीहरूले कति फरिसीहरूले येशूलाई विरोध गरे र उनी पापी हुन् भन्नेसम्म पनि उनीहरूले गरेका थिए र येशूलाई चंगाई पाएका व्यक्तिले चाहिँ अगमवक्तको रूपमा पनि परिचित गराए र उनलाई पनि त्यति थाहा थिएन कि येशू यो संसारमा मुक्तिदाता भएर आउनुभएको हो। अन्तिममा तपाईँले 35 हेर्दै जानुभयो भने यहाँ स्पष्ट बुझिन्छ तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने यीशुले सुन्नुभयो र त्यसलाई भेटाएर भन्नुभयो के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ र यीशुले यो प्रश्न गर्नुभयो कि त्यो अन्धोलाई अन्धो जो निगो भएको अन्धो जो अन्धो थियो अन्धो निगो भएको व्यक्तिले अथवा जन्मैको अन्धो अवस्थाबाट निगो भएको व्यक्तिले येशू ख्रिस्टलाई भेटिसकेपछि दोस्रो चोटि भेटिसकेपछि उहाँले तिनलाई भन्नुभयो के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ भनेर यो प्रश्न गरिएको थियो र यो प्रश्नको जवाफ दि भन्यो प्रभु उहाँ को हुनुहुन्छ म उहाँमाथि विश्वास गर्नेछु। अनि निको भएको व्यक्तिले येशू ख्रिस्टको बारेमा पूरा रूपमा थाहा नभएको अवस्था थियो र उहाँले जब यो कुरा भन्नुभयो त्यसपछि उनको मनमा उहाँमाथि विश्वास गर्नका लागि उनले चाहना गरेको कुरा देखिन्छ। यीशुले त्यसलाई भन्नुभयो तिमीले उसलाई देखेका छौ अनि तिमीसँग बोल्ने उहाँ नै हो। अनि स्पष्ट भएको छ यहाँनिर कि येशू ख्रिस्ट आफ्नो बारेमा अझ बढी जानकारी दिनुभएको छ यहाँ र अनि निको भएको व्यक्तिले पनि येशूलाई अझ बढी चिन्नुभएको चिनिएको छ र उनले विश्वास गर्ने प्रतिबद्धता यहाँ जनाएको छ र उनले भने प्रभु म विश्वास गर्छु म विश्वास गर्दछु। त्यसले उहाँलाई दण्डवत गरे म विश्वास गर्दछु भनेर येशु प्रभुलाई दण्डवत गरेका छन्। र यो कुराले के स्पष्ट देखिन्छ भन्दाखेरि येशु प्रभुलाई उनले बढी चिनिसकेपछि उहाँ चाहिँ खालि चंगाईकर्ता मात्रै होइन उहाँ चाहिँ मुक्तिदाता पनि हुनुहुन्छ भन्ने कुरा यहाँ येशु प्रभुले आफूलाई पूर्ण रूपमा प्रकट गर्नुभएको कुरा हामी यहाँ देख्छौ। र यो व्यक्तिले चंगाई पाएका व्यक्तिले आफ्नो हृदयले नै येशूलाई विश्वास गरेको कुरा यहाँ स्पष्ट रूपमा देखिन्छ। र त्यसले गर्दाखेरि यहाँ येशु प्रभुले के भन्नुभयो भने म न्यायको लागि यस संसारमा आए कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्धो होउन्। र यसरी येशु ख्रिस्टले जति पनि मानिसहरूले येशूलाई विश्वास गरे जतिजनाले पनि येशु प्रभुको कुराहरू सुने र उहाँले गर्नुभएको कामहरू देखे र उहाँलाई विश्वास गरे उनीहरूको भित्रीय आँखा समेत खुलिएको देखिन्छ र उनीहरूले येशूलाई विश्वास गर्दाखेरि बाहिरी शरीरको आँखा पनि यहाँ खोलिएको र बाहिरी आँखा मात्रै खोलेर पुग्दैन भित्रीय आँखा पनि खोल्नु जरूरी थियो। र त्यसै कारण यहाँनिर येशु प्रभुले यो अन्धो व्यक्ति जो निको भयो र निको भएको व्यक्तिलाई येशूले यो कुरा स्पष्ट बताउनुभयो कि म न्यायको लागि यो संसारमा आए कि नदेख्नेहरूले देखु र देख्नेहरू चाहिँ अन्ध हौ। र यो कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्ये कुनै कुनैले उहाँलाई भने के हामी पनि अन्ध हौ त भनेर उनीहरूले पनि यो प्रश्न गरे। कति फरिसीहरूले चाहिँ कुरा बुझ्दै गइसकेपछि उनीहरूले येशूको कुराहरू सुन्दै गइसकेपछि उनीहरूले भने हामीले नदेखेका कुराहरू हामीले नबुझेका कुराहरू अहिले यो येशू प्रभुले सिकाउँदै हुनुहुन्छ भन्ने कुरा जब उनीहरूले देखे तब कतिजनाले चाहिँ हामी पनि अन्धो हौं त भन्ने कुरा गरे। येशूले चाहिँ तिनीहरूलाई भन्नुभयो तिमीहरू अन्धो भए त पापको दोषी हुने थिएनौ तर तिमीहरू हामी देख्छौ भन्दछौ यसकारण तिमीहरूको पाप रहिरहन्छ। फरिसीहरूले येशूलाई आफ्नो बारेमा प्रकट गर्दै गर्दाखेरि उनीहरूले आफूलाई व्यवस्था पालन गर्नेहरू भनेर उनीहरूले आफूलाई मानिसहरूको बीचमा देखाउँदै गरेको थियो तर यो कुरा चाहिँ ढोङ्गे थियो यो कुरा कपटीपन थियो र येशू प्रभुले तिमीहरूले जे कुरो गरेका छैनौ त्योहरूलाई गर भनिरहेका छौ आफै पनि अन्धकारमा हिँडिरहेका छौ र अरूलाई चाहिँ ज्योतिमा हिँड भनेर भनिरहेका छौ त्यसकारणले तिमीहरू चाहिँ अन्ध हौ भनेर पनि यहाँ देखाइएको छ। र आदरणीय श्रोता यो सबै खण्डलाई हामीले हेर्दाखेरि के देखिन्छ भन्दाखेरि येशु प्रभुमा विश्वास गर्ने मानिसहरूले के बुझ्नु पर्दछ भन्दा परमेश्वरले आफ्नो काम मानिसहरूको जीवनमा प्रकट गराउनुहुन्छ अथवा परमेश्वरले आफ्नो काम मानिसहरूको जीवनबाट प्रकट गराउन चाहनुहुन्छ। तपाईँ र मेरो जीवनबाट परमेश्वरले आफ्नो काम प्रकट गर्न चाहनुहुन्छ। परिस्थितिहरू आउँछन् जान्छन् तर हरेक परिस्थितिमा परमेश्वरले आफ्नो काम प्रकट गराउन चाहनुहुन्छ र मानिसहरूले तपाईँ र मेरो जीवनमा जति पनि अवस्थाहरू आउँछ परिस्थितिहरू आउँछन् त्यस बेला परमेश्वरको काम हाम्रो जीवनमा प्रकट हुन्छ। आदरणीय श्रोता यी माथि उल्लेखित विवरणहरूले परमेश्वरको काम मानिसको जीवनबाट प्रकट गराउनुहुन्छ भन्ने सत्यता देखिन्छ। मानिसको जीवनमा जे जसो परिस्थिति आए तापनि परमेश्वरले त्यसलाई आफ्नो महिमाको लागि प्रयोग गर्नुहुन्छ भन्ने सत्यता देखिन्छ। परमेश्वरमा विश्वास र आज्ञा पालन भयो भने त्यो व्यक्तिको जीवनमा परमेश्वरको काम प्रकट हुन्छ। परमेश्वरमा विश्वास गर्नु र उहाँको आज्ञा पालन गर्नु सक्यो भने हरेकले आफ्नो जीवनमा परमेश्वरको काम देख्न सक्छ। यसकारण हरेकले परमेश्वरको वचनमा विश्वास र आज्ञा पालन गरेर परमेश्वरको कामलाई प्रकट गर्नुपर्छ। हरेक मानिसको जीवनमा गर्नुपर्ने कर्तव्य यही नै हो। के आज तपाई र मैले आफ्नो जीवनमा ख्याल गरिरहेका छौं त? के हाम्रो जीवनमा परमेश्वरको काम प्रकट भएको छ त? आज जतिजनाले यो प्रवचन सुनिराख्नु भएको छ, हजुरको जीवनमा परमेश्वरको काम प्रकट भएको छ? यदि प्रकट भएको चाहनुहुन्छ भने आउनुहोस्, परमेश्वरमा विश्वास गरौं र उहाँको आज्ञा पालन गरौं र परमेश्वरको कामलाई प्रकट गरौं। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने अवश्य पनि अर्को प्रवचनको सेवामा उपस्थित हुने नै छु। परमप्रभुले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाई आशिषित हुनु भएको छ। तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: के तपाईले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841667764, 9841667764।
8: सोधेको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता तपाईँ लगाएर छ हजुरलाई के थाहा?
9: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
10: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
9: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
11: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा,
12: सम्पर्क मोबाइल 9741031429।
13: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
14: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
13: होइन, के भन्छ, कसरी नि?
14: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
13: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
15: मोबाइल, पंखा, हिटर, राइस कुकर, कूलर, चार्जर, इयरबड्स, इयरफोन, स्पीकर, सीसीटीवी कैमेरा, राउटर, बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा।
16: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
15: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहित का सामान पाइनुका साथै मरमत पनि गरिन्छ।
16: सीमित समय का लागि सबै सामान विशेष छुटमा उपलब्ध छन्।
15: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9510638002, 9510638002।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828059215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँ

0: विशेषज्ञ चिकित्सकको टीमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855072555 र 0557516055 टोल फ्री नम्बर 16605152107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
12: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
13: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
14: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
11: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपाल नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा दरो बहस नेपाली बहस

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। र नेपाली बहसमा हामी राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। र नेपाली बहस डिजिटल प्लेटफर्ममा पनि विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। हाम्रो पात्रो .com र www.nepalinetwork.com मार्फत पनि सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा सुन्दै हुनुहुन्छ भने 99.1 मेगाहर्जबाट नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। र यतिखेर नेपाली कंग्रेसको विवाद एकताको पहल एकातिर छ र भने विभाजनको पनि त्रास कायम रहेको छ। र नेपाली कंग्रेसलाई कसरी एक ढिक्का बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल र बहसहरू भइरहेका छन्, पहलहरू भइरहेका छन्। तर नेपाली कंग्रेसको जुन पहल कदमी छ, जुन ढंगले चाहिँ नेपाली कंग्रेसलाई एक ढिक्का बनाउने प्रयत्न रणनीति तय गरिएको छ, त्यसबाट पनि अझैसम्म जुन तवरमा यसको सहमतिको बिन्दुमा पुग्नुपर्ने हो त्यहाँ चाहिँ पुग्न सकिएको छैन। सदस्यता नवीकरणहरूदेखि लिएर सम्मानजनक उपस्थितिका विषयहरूलाई लिएर यसमा विवाद बल्झिएको विषय बाहिर आइरहेको छ। र केही दिन अगाडि मात्रै देउबा पक्षकै पूर्णबहादुर खड्काजीले अहिलेको अवस्थामा कंग्रेस विभाजनको ड्रिलमा पुगेको छ, सबै तयार रहनु भन्ने खालका अभिव्यक्ति दिनुले, र अझै पनि सभापति गगन कुमार थापाले त्यो किसिमको पहल कदमी लिन नसक्नु लगायतका आरोपहरूले गर्दाखेरि नेपाली कंग्रेस अब के हुन्छ भन्ने एउटा अन्योलता छ। तर कंग्रेसलाई मिलाउने प्रयत्न भइरहेको पनि नेताहरूले आफ्ना दावीहरू गरिरहेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि भएको विषय पनि आएको छ। देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूको यतिखेर प्रश्न छ, किनभने कुनै पनि व्यक्तिलाई आरोप लाउनुभन्दा पहिला उक्त व्यक्तिको प्रमाणहरू, उक्त व्यक्तिसँग सम्बन्धित सबै तथ्यहरू नदिइकन अन्तर्राष्ट्रिय रूपमा जुन नेपालको छवि धमिल्याउने काम यतिखेर भइरहेको छ, यो विषयमा चाहिँ सबैले ध्यान दिन जरूरी छ। किनभने इन्टरपोल मार्फत जब पत्र गइसके पछाडि त्यसमा प्रक्रिया नपुगेको र प्रमाण तथ्यहरू अपूर्ण रहेको भन्दै फिर्ता पठाउने कुरा भनेको निकै लज्जास्पद कुरा हुन्छ। त्यसैले गर्दाखेरि कसैलाई दाग्ने डाम्ने भन्दा पनि त्यसका तथ्य र प्रमाणहरू ल्याएर प्रतिशोधबाट मात्र होइन, तथ्य र प्रमाणका आधारमा इन्टरपोलसम्म गुहार्न सक्ने सामर्थ्य र क्षमता राख्नुपर्दछ। त्यसका लागि चाहिँ यो सरकार अर्थात त्यसका लागि सम्बन्धित निकायहरू एकदमै तन्दुरूस्त हुन जरूरी पनि छ। र अहिलेको अवस्थामा कस्ता अभिव्यक्ति असंसदीय हुन्छन्, सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिलेखबाट हटाउन सक्छन्, कतिपय अवस्थामा अडियो भिडियो सामग्री यस्ता अंश म्युट र ब्लर पनि गरिने एउटा प्रचलन छ, राजनीतिक रूपमा कुनै पनि संस्थामाथि प्रश्न उठेको छ भने संसदीय छानबिन हुनुपर्छ, रेकर्डबाट हटाउने होइन भनेर पनि संसदीय मामिलाका जानकार हरिबहादुर थापाले बताइरहेको कुरालाई पनि बाहिर ल्याइएको छ। र आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं अहिलेको दुई तिहाई नजिकको सरकारले जनता र नागरिकको पक्षमा सम्पूर्ण देशको पक्षमा काम गर्न सक्छ कि सक्दैन भन्ने विषयलाई पनि हामी जोड़ दिन चाहन्छौ, किनभने अहिलेको सरकारलाई असफल हुने छुट छैन। अहिलेको सरकारले जनताले डेलिभरी दिने, बजारलाई सर्वसुलभ बनाउने, बजारको महँगी जुन ढंगले चाहिँ बढ़िरहेको छ त्यो महँगीलाई चाहिँ नियन्त्रण गर्ने र सबै नागरिकहरूले बाँच्न पाउने अधिकारको प्रत्यावधि गराउने काममा सरकार तदारूकताका साथ अगाडि बढ़नु पर्दछ। यो सरकारलाई छूट छैन। फेरि भाद्र 23 र 24 जेएनजी विद्रोह भएको थियो, त्यस्तै लगत जनताले राखिरहेका छन्। अहिलेको सरकार अधिनायकवादी चरित्रतर्फ गयो भने, अधिनायकवादी बाटोतर्फ गयो भने, जनताले राम्रोसँग डेलिभरी नपाउने परिस्थिति बन्यो भने भोलिको अवस्था फेरि त्यस्तै नआउन सक्ला भन्न सकिँदैन। त्यसैले गर्दाखेरि आजको दिनमा सरकारले सुझबुझपूर्ण ढंगले अगाडि बढ़नु पर्दछ र यो कुरामा चाहिँ सबैको खबरदारी पनि यतिखेर आवश्यक छ। संसदीय प्रक्रियामा जुन प्रधानमन्त्रीको रवैया त्यति राम्रो सन्तोषजनक रहन सकेन भनेर यसको पनि आलोचना भएको छ। यद्यपि प्रतिनिधिसभा नियमावली नियम 38 पनि नियम 1 र 3 व्याख्या गरेर वा नआउँदा पनि हुन्छ भन्ने ढंगले पनि त्यहाँ प्रस्तुत गरिएको विषय थियो, तर लोकतान्त्रिक प्रक्रियामा सकेसम्म आफू कम लोकतान्त्रिक प्रक्रियामा सरेक हुने, सामेल हुने र सिंगो सिस्टममा हिँड्ने कुरा महत्वपूर्ण कुरा हुन्छ। त्यसका लागि प्रधानमन्त्री लाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी वा उसका सभापति वा अन्य नेता कार्यकर्ताहरूले सुझबुझपूर्ण ढंगले अगाडि बढ़नका निम्ति आग्रह गर्नुपर्ने स्थिति आउँछ र त्यसमा चाहिँ सबैजना लाग्नुपर्छ। र आज जलवायु संकटलाई लिएर स्वास्थ्य आपतकालको घोषणा गर्न डब्ल्यूएचओसँग पनि माग गरिएको छ, किनभने स्वतन्त्र पान युरोपेली जलवायु तथा स्वास्थ्य आयोगले जलवायु संकटलाई स्वास्थ्य आपतकाल घोषणा नगरी लाखौं मानिसको अकालमा मृत्यु हुने समेत चेतावनी दिएको छ। यतिखेर चाहिँ जलवायु परिवर्तन निकै व्यापक रूपमा बढ़िरहेको छ, ग्लोबलाइजेशनका कारणले गर्दाखेरि जुन प्रदूषण छ, वायु प्रदूषण छ, त्यसको मात्रा पनि बढ़िरहेको एउटा परिस्थिति छ। त्यसैले गर्दाखेरि अहिले आपतकाल घोषणा गरेर स्वास्थ्यका क्षेत्रमा काम गर्नका निम्ति डब्ल्यूएचओलाई गुहार पनि गरिएको छ। र त्यसैले आजको नेपाली बहसमा हामी भन्न चाहन्छौ, हरेक नागरिक स्वस्थ हुन पाउनुपर्छ, स्वस्थ भएर बाँच्न पाउने अधिकारको चाहिँ नागरिकको प्रति आवृत्ति हुनुपर्दछ। त्यसका लागि आपतकाल जुन घोषणा गर्ने माग गरिएको छ, यसका लागि पनि सबै क्षेत्रबाट सहयोग हुन जरूरी छ। नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, गुण्डु सम्वादपछि विद्या भण्डारीको कमब्याक, सदस्यता रोकिएपछि पहिलो पटक एमालेको कार्यक्रममा प्रमुख अतिथि लगायतका विषयहरू पनि छन्। नेकपा एमालेभित्र पनि उस्तै खालको विवाद छ, एउटा पक्षले भनिरहेको छ अब केपी शर्मा ओलीको विकल्प खोज्नुपर्छ, र अर्को पक्षले भन्दैछ केपी शर्मा ओलीलाई भर्खरैको एघारौं महाधिवेशनबाट नियुक्त भएर आएको चुनिएर आएको नेतृत्वलाई तत्कालै फ्याक्न अर्थात तत्कालै बाइपास गर्न सम्भव छैन भन्ने ढंगका पनि बहसहरू सँगसँगै उठिरहेका छन्। आजको नेपाली बहसमा यी सबै विषयमा कुराकानी चर्चा परिचर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867064, 9141867064।
11: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता रामरी खतिवडा हुनुहुन्छ। रामरी खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: गुड मर्निङ, नमस्ते।
0: नेपाली कंग्रेस यतिखेर कस्तो अवस्थामा छ? कंग्रेसको विवाद समाधान उन्मुख तर्फ गइरहेको छ कि हिजोकै हामीले चर्चा गर्ने स्थितिमै हो?
12: तपाईँले तपाईँकै प्रकारबाट चर्चा गरिरहनु भएको छ। कांग्रेस कांग्रेसकै तरसे अगाडि बढ़िरहेछ। नेपाली कांग्रेस अहिले थोरै एउटा जहिले पनि अलिकति थोरै विवादको विषय भनेको हिजोको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सबैलाई समेटेर लिएर जाने प्रयत्न र प्रयास निरन्तर जारी राख्नुपर्ने, अलि त्यसलाई संवादको कमी हो कि भन्ने आभास मात्रै पाइएको छ। कुनै पनि पार्टीमा कसै पनि सम्पूर्ण पार्टीका साथीहरूको चाहना, कार्यकर्ताको चाहना, कांग्रेस एकताबद्ध भएर अहिलेको यो विषम परिस्थितिमा देशमा जन्मिएका सबै समस्याहरू समाधान गर्ने बाटोमा जाओस् भन्ने चाहना छ। देशभरिका प्रजातन्त्रवादीको चाहना त्यही छ। कांग्रेस कमजोर भएको देख्न कोही चाहँदैन। कांग्रेस कमजोर हुनु भनेको केवल नेपालको नेपाली कांग्रेस कमजोर होइन, प्रजातन्त्र, प्रजातान्त्रिक संस्कार, संस्कृति, कानूनी राज्य, प्रेस, स्वतन्त्रता, मानव अधिकारमाथिको प्रहार हो भन्ने देखिन थालेको छ। राष्ट्रियतामाथिको कमजोर हो भन्ने देखिन थालेको छ। यो बेला कांग्रेसको नेतृत्वले तेरो मेरो मेरो नजिकको टाढाको नभनिकन सम्पूर्ण नेपाली कांग्रेसप्रति आस्थावान साथीहरूलाई एकताबद्ध भएर लाने प्रयास र प्रयत्न सधैँ जारी राख्नुपर्दछ। त्यसका लागि संवाद सबभन्दा महत्वपूर्ण कुरा हो। मैले बारम्बार भन्ने गरेको छु, 90% 95% भन्दा बढी युद्धका घटनाहरू संवादको कमीले भएका छन् संसारमै। त्यसैले हाम्रो पनि संवादको कमीले पार्टी भित्रको आन्तरिक विग्रह बढी बाहिर जनताका बीचमा आउने पत्रिकाहरूको हेडलाइनरमा बगेरे टाउके अक्षरमा लेखिने कामहरू शुरूआत भएका छन्। यसको अन्त्यका लागि सिनियर नेताहरू फेरि म अनुरोध गरे यो र त्यो भन्दिन, अहिले विशेष गरी पार्टी सभापति गगन कुमार थापा जो अब सभापति हुनुहुन्छ र सर्वोच्चले शुद्ध भनिसक्यो, निर्वाचन आयोगले भनिसकेपछि सम्पूर्ण पार्टी पंक्तिले त्यसलाई स्वीकार्छु भनिसकेपछि सिनियर जुनियर नेताहरू सबलाई एक ठाउँमा राखेर यो पार्टी सबैको हो भन्ने बनाउने जिम्मेवारी लिनुपर्छ। पहल र प्रयत्नहरू हुँदै होलान् तर ढिला गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ।
0: होइन, अब पार्टीको संस्थापन गगन कुमार थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला पूर्णबहादुर खड्काको अभिव्यक्ति आएको पनि सुन्नमा आयो कि पार्टी विभाजनको डिलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु भन्न खोजेका के हो?
12: एउटा कुरा के हो भने अब निर्वाचन सम्पन्न भयो फागुन 21 गते पछाडि, त्यसपछि बागमतीमा धेरै पानी बगिसकेका छन्। त्यसपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति गगन थापाको बीचमा दुई पटक संवाद भएको थाहा पाइसकिएको छ। त्यो सँगसँगै डाक्टर शेखर कोइरालासँग संवाद भयो। यो संवादको वातावरण एकजना दुईजना यो शेखरका यी नजिकका मान्छे यी तपाईँको अरूका नजिकका पूर्णबहादुर खड्काका नजिकका मान्छे हिजो फलानाका नजिकका मान्छे भन्दा समग्र दुईटा नेतृत्वहरू पूर्णबहादुर खड्का र शेखर कोइराला गगन थापा र विश्वप्रकाश शर्मा सहित एक ठाउँमा बसेर एउटा समिति निर्माण गरौं, जुन समिति तपाईँको पूर्णबहादुर खड्का सहितको बनोस्, शेखर कोइराला सहितको बनोस्, गगन थापा सभापति भइहाल्नु भएको छ, विश्वप्रकाश जी उपसभापति हुनुहुन्छ, हामीले सबै समिति विघटन गर्नुहोस्, विशेष महाधिवेशन आएको भनेका हुन, निर्वाचन अथवा 15 महाधिवेशन सबैको सर्वस्वीकार्य हुने गरी सबै साथीहरूलाई एउटा बिलिभ दिनुहोस्, यो पार्टीमा कसैप्रति अन्याय हुँदैन, कसैप्रति तपाईँको दुराग्रह पूर्वाग्रहको दृष्टिकोणले हेरिँदैन, यी सबै साथी पार्टीका लागि हुन्, यी पार्टीमा लागेका साथीहरू केवल पार्टीका लागि मात्र छैन, देशको समस्या समाधान गर्न केन्द्रित हुन्छन्। अहिले तपाईँको सबै कुराहरू छोडेर देख्नुहोस्, संसदमा अहिले संसदीय व्यवस्थामाथि प्रहार भइरहेका अनुभूति भएका छन्, संसदको कार्यकारी प्रमुखले संसदप्रति जुन व्यवहार हुन त अनमेच्योरिटी पनि हुन सक्छ, अलिकता संसदीय पद्धतिलाई नबुझेको पनि हुन सक्छ, तपाईँको प्रधानमन्त्रीजी आफैले ल्याएको नीति तथा कार्यक्रममा जवाफ दिन छोडेर संसदमा उपस्थित हुनुहुन्न, प्रधानमन्त्री राष्ट्रपति बोल्दा बोल्दै बाहिर निक्लिने पद्धतिको शुरूआत भएको छ। एउटा हुन त अहिलेको बेला फरक होला, नयाँ जेनेरेसनलाई त्यसै नहेर्ला, कहीँ पनि राष्ट्रियता र एउटा राष्ट्रप्रतिको भावनालाई ओतपोत हुने गरी राष्ट्रिय पोशाक शुद्ध संसदमा प्रयोग हुन छोडेको छ, संसदीय मर्यादा विपरीत त्यस शब्दहरू प्रयोग भएका छन्, सभामुख त्यसरी प्रस्तुत गर्नुभएको छ, संसद भनेको एउटा दुईजना बाल बच्चाहरूको यङ एजका मान्छेहरूको तपाईँको लभ पार्क हो कि संसदीय व्यवस्थामाथिको पवित्र मन्दिर हो जस्तो हुन त्यसलाई चाहिँ छुट्याउन गाह्रो भएको छ। तपाईँलाई एआईले बनाएको बाहिर आएको भए त मेरो केही छैन, सबै एआईले निर्माण गरेका कुराहरू आएका छन् भनेर संसदमा नीति तथा कार्यक्रम एआईले बनाएर प्रधानमन्त्री बाहिर निक्लिनु भएको कि सभामुखले ती अमर्यादित शब्दहरू प्रयोग नगर्नुहोस् भनेर एआईले भनेको हो कि अथवा सभामुखले पनि एउटा पार्टीको जस्तो भएर प्रस्तुत हुने पद्धति त एआईकै हो कि, त्यतातिर धेरै नजाउँ, म फेरि प्रवेश गर्दाखेरि
0: जाने कुरा भयो, उहाँ चाहिँ संसदमा उपस्थित हुनुपर्थ्यो, राष्ट्रपतिमाथिको अपमान जुन उहाँले प्रदर्शन गर्नुभयो भन्ने कुरा गर्दै गर्दा उहाँहरूले त कानूनका दफा दफा पल्टाएर प्रतिनिधि सभा नियमावलीको नियम 38 को 1-3 भन्ने
12: कुरा भनौँ, कहिलेकाहीँ समाज र कानून फरक कुरा हुन्छ। म यो नेपालमा बसेको एउटा नेपाली नागरिक हुँ, म एउटा संयोगले म एउटा वर्गमा जन्मेको एउटा व्यक्ति हुँ, मैले मामाकी छोरी बिहा गरे भने मलाई हाड नाता कर्णी लाग्छ, तर यही समाजमा एउटा गुरुङको छोरो एउटा मगरको छोराले अनिवार्य मामाकी छोरी बिहा गर्नुपर्दछ, कहिलेकाहीँ कानून भन्दा माथि समाज हुन्छ, समाजलाई पनि हेरेर काम गर्नुपर्छ, कानून कहिलेकाहीँ समाज भन्दा माथि हुन हुन्छ भने समाज कहिलेकाहीँ कानून भन्दा माथि हुन्छ. यी दुईटा कुरालाई हामीले ध्यान दिनुपर्दछ. त्यसैले हामी समाज अनुसार, सभ्यता अनुसार, संस्कृति अनुसार, पद्धति अनुसार, यो परम्परा अनुसार पनि मुलुकलाई चलाउने बाटोमा हामी जानुपर्दछ. म यो त्र त्यो भन्न दफा के छ, दफा पनि होला नि त्यहाँ कतिपय दुःख. आजसम्मको इतिहासमा अब हुन त क्रमभङ्गताका कुराहरू आउलान्, कहिलेकाहीँ चाहिँ तपाईँको छलाङ मार्ने कुराहरू आउँथ्यो, अहिले क्रमभङ्गताका कुराहरू आउलान्. न्यायपालिकामाथि तपाईँको अहिले चर्चा चलिराखेको छ, सिनियर जुनियरका के जहाँ पनि एउटा सद्भावमा एउटा परम्परालाई प्रत्येक ठाउँमा तोड्दै जाने हो भने त्यसको के अवस्था सिर्जना होला त्यो हेर्नुपर्छ. अनि न्यायपालिकामा पनि पछाडिको मान्छेलाई अगाडि ल्याएर प्रस्ताव गरेका चर्चाहरू आउन थालेका छन्. यसले भोलिको राजनीतिमा, भोलिको पद्धतिमा के असर गर्छ त्यो पनि ध्यान दिनुपर्ने होला. हिजो
0: प्रधानमन्त्रीले जुन संसदमा जुन गर्नुभयो, जुन त्यहाँ मञ्चन भयो, त्यो चाहिँ राम्रो भएन होइन तपाईँको विचारमा?
12: मलाई पनि त्यो लागेन. हेर्नुहोस्, म पनि संसदमा अलि पहिलादेखि नै नजिकबाट बसेर हेरेको छु, संसदीय राजनीतिमा छु, संसदमा उपस्थित भए, कतिपय संसदमा वाज डक्का रूपमा हिजो संसदमा उपस्थित हुँदा काम पनि गरियो. संसदीय व्यवस्था दह्रो भएन भने, संसदीय पद्धति दह्रो भएन भने फेरि कस्तो रहेछ भन्नुहुन्छ भने सारा नेपालीका आँखाहरू तपाईँ आज तपाईँको एउटा एफएमबाट म अन्तर्वार्ता दिइरहेको छु, यो एफएम कतिपय मान्छेले सुन्लान् नसुन्लान् एउटा पक्ष त, तर त्यो संसद तपाईँको सबै मान्छेले एकचोटि हाम्रा प्रतिनिधिहरूले के गर्छन् भनेर हेरेका छन्. हाम्रा प्रतिनिधिहरू हाम्रा कुराहरू सरकार समक्ष पुर्याउँछन् पुर्दैन, सरकारले हाम्रा कुराहरू जनता समक्ष ल्याउँछन् ल्याउँदैन, सबैका आँखा संसदप्रति हुन्छन्. संसद कमजोर बनाउने काम, संसदीय व्यवस्था कमजोर बनाउने काम, संसदीय पद्धतिलाई कमजोर बनाउने काम हामीले गर्नु हुँदैन. यसलाई निरन्तरता दिनुपर्छ. अहिले संसारको सबभन्दा सर्वोत्कृष्ट व्यवस्था नै यही व्यवस्था हो. जनताबाट निर्वाचित प्रतिनिधि तपाईँको संसदमा जान्छन्, त्यहाँबाट प्रधानमन्त्री चुनिन्छ, प्रधानमन्त्रीले राम्रो काम गरेन, विश्वास भएन संसदको भने प्रधानमन्त्री पनि अविश्वासको प्रस्ताव राख्ने परम्परा छ, राख्न सक्ने कुराहरू छन्, तीबाट फिर्ता बोलाउन सक्छ. यस्तो राम्रो पद्धतिलाई हामीले अलिकता जनताप्रति वितिष्ठा आउने खालका कामहरू शुरूआतमै गर्नु हुँदैन भन्ने छ. भले यो सरकार निर्माण भएको धेरै समय भएको छैन, एक डेढ महिनामै सबै कुरा प्राप्त भइहाले भन्ने कुरा म छुइनँ. म कतिपय राम्रा गरेका कामको समर्थन पनि गर्न चाहन्छु, राम्रा कुराहरू अगाडि बनाउनुहोस्, हामी विरोधका लागि विरोध मात्र गर्नु, कानून सम्मत, नियम सम्मत, संविधान सम्मत भएका कुरा सबैले समर्थन गर्नुपर्दछ. कतिपय कुराहरू हामीले गर्न नसकेका राम्रा काम छन् भने उहाँहरूले गर्नुभयो भने हामीले गर्न नसकेका थिए, उहाँहरूले गरे भने विरोध होइन, त्यसलाई समर्थन गर्नुपर्छ. राम्रा कुराहरूको जसले गरे पनि समर्थन गर्नुपर्छ, त्यसलाई मेरो पूर्ण रूपमा समर्थन रहने पनि छ. तर म सरकारलाई अनुरोध गर्न चाहन्छु, तपाईँहरूसँग समय छ, जनताले स्पष्ट बहुमत दिएर पठाएका छन्, दुई तिहाईको नजिक हुनुहुन्छ, पाँच वर्षको अवधि छ, एकै महिनामा, दुई महिनामै, तीन महिनामै सबै काम गर्छु भनेर लाग्नुभयो भने त राम्रो देखिँदैन, र हतारमा गरेका कामहरू कहिलेकाहीँ अपूर्ण पनि हुन सक्छन्. अहिले संसद भर्खर चल्दै थियो, अगिल्लो दिन संसद बोलाउने, भोलिपल्ट संसद रिनिल गर्ने, पर्सिपल्ट अध्यादेशको ओइरो ल्याउने, आफूलाई मन परेका कानूनहरू यो ढिलो भयो यसैले गर्नुपर्छ भन्ने, पर्सिपल्ट फेरि अर्को कुरा ल्याउने, यो पद्धति अलिक हतार जस्तो लाग्दछ. यथेष्ट समय छ, समितिहरूको पनि काम गराइ अब शुरूआत छ. हेर्नुहोस्, म अहिले आलोचना गर्न चाहन्न,
0: अलिकति अस्वाभाविक जस्ता लाग्दैन तपाईँलाई? त्यहाँ जे जे कुराहरू भइरहेका छन्, बहस भइरहेका छन्, छलफलहरू भइरहेका छन् होइन, एकले बोल्दै गर्दाखेरि अर्कोले देखाएका एक्टिङहरू यसो हेर्दाखेरि अलिकति
12: संसदीय राजनीतिमा अलिकता वास्तवमा अहिले अब केही मान्छेहरू कमरेड पुष्पकमल दाहाल हुनुहुन्छ, धेरै संसदीय राजनीतिमा पहिलादेखि कार्यका धेरै साथीहरू नयाँ आउनु भएको छ, धेरै धेरै धेरै अधिकांशहरूलाई संसदीय पद्धति के हो या के गर्नुपर्छ के गर्नु हुँदैन भन्ने ज्ञान भएदेखि अझ राम्रो हुन्थ्यो. त्यहाँ त चारैतिरबाट सबैका आँखा संसदभित्र परेका हुन्छन्। मैले भने राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सबैका आँखाहरू नेपालको संसदले के गर्दैछ, त्यसमा पनि अहिले दुई तिहाई नजिक पुगेको सरकारले के गर्दैछ भन्ने सबैको आँखा त्यहाँ पुगेका हुन्छन्। त्यहाँ केवल यो बाहुबलको प्रयोग गर्ने भूमि होइन, त्यस्तो भूमि नबनाऊ, केवल यो विचार र सिद्धान्तको एउटा राम्रो ठाउँ हो, जनताका आवाजहरू उठाउने ठाउँ हो, कानून निर्माण गर्ने ठाउँ हो भन्ने होस्। संसदीय समितिहरूमा पनि मैले भर्खरै अब मैले आलोचना गर्ने बेला भएको छैन, संसदीय समितिमा मन्त्रीहरूको उपस्थित भएको छैन, देशमा यत्रो सुकुम्बासीका समस्याहरू यो अवस्था छन्, त्यहाँ आएर कुन मन्त्रीले जवाब दिनुपर्ने हो, के गर्नुपर्ने हो, अहिले छ्याक्क जतिखेर जे मन लाग्यो त्यही गर्ने पद्धतिको विकास भएको हो कि होइन? आज त भन्सारमा 100 रुपियाँ भन्दा बढी ल्याउँदा मान्छेहरूको चिरबिल भएको छ, त्यो बारेमा समितिबाट चाहिँ अनुगमन गर्नुपर्ने हो कि सरकारले तिनीहरूलाई राहत दिनुपर्ने हो, त्यो विषयमा छलफल हुनुपर्ने हो कि होइन? एमआरपी का कुराहरू आइरहेको छ, यसलाई कसरी भन्सारलाई अरबौं खरबौं हेर्नुहोस्, 7 खरब भन्दा बढी बेरोजी छ। यो हुन त अहिले यो सरकार आउने बित्तिकै फ्याट्टै सरकारले गरेको सबै बेरोजी यसैले जिम्मेवारी लिनुपर्छ भन्ने होइन, तर कहाँ कहाँ चाहिँ छिद्रहरू रहेछन्, कहाँ कहाँ कमजोरीहरू रहेछन्, त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्यतातिर ध्यान दिनुपर्छ। हिजोका पनि ती छिद्रहरू कसका पालामा कति पैसाहरू बेरोजी भएको रहेछ, कतिपय अनियमितता भएका रहेछन्, कति तिर्नुपर्ने बेरोजी रहेछ, कति सम परीक्षण गर्नुपर्ने रहेछ, यी सबै कुराहरूको छलफल अब संसद नचल्दाखेरि चल्दाखेरि पनि समिति मार्फत आयो भने अझ राम्रो हुन्छ। सायद समितिहरू अहिले अलिकता स्पिडली जान सकेका छैन होला, अब केही समयपछि बजेट आउँछ, बजेट अधिवेशन हो, यो जनताका कुराहरू कसरी त्यहाँ प्रस्फुटन हेर्छन् हेरौँ। मैले सुन्दैछु अहिले प्रत्येक पालिका लेभलमै बजेट पठाउने गरी तयार हुँदैछ, प्रत्येक पालिकामा जनसङ्ख्याको आधारमा, त्यहाँको घनत्वको आधारमा, त्यहाँको लिटरेसीको आधारमा, त्यहाँको भौगोलिकताको आधारमा, यो आधारमा बजेट स्थानीय तहमा नै पठाउने गरी व्यवस्था हुँदैछ भन्ने सुन्नमा आएको छ। अब कसरी जान्छ हेरौँ। हामी राम्रा कुराको समर्थन गर्नुपर्दछ, संसदमा जोसुकै भए पनि आफ्नै पार्टीको सरकार छ भने पनि हामी नै पनि हिजो संसदमा हुँदाखेरि कतिपय अवस्थामा मन्त्रीहरूका हामीले विरोध गर्यौं, पार्टीको विरोध गर्यौं, पार्टीभित्रकै कुराहरूको विरोध गर्यौं, त्यसैले संसदमा पार्टीको सरकार छ भन्नेमा प्रत्येक कुराको समर्थन गर्दै जाने कुरा हुँदैन। सभामुखले त झन् यति तटस्थ भएर काम गर्नुपर्छ सबै कुरा, त्यही भएर सभामुख हुने बित्तिकै पार्टीको राजनीतिबाट टाढा हुने प्रचलन शुरू हुन्छ, राजीनाम दिएर बस्ने कुरो हुन्छ। त्यो कुर्सी भनेको हिजो नेपालको राजनीतिमा कृष्ण प्रसाद भट्टराई पहिलो सभामुख भएर शुरूआत गरेको यो संसद हो, यस्तो पवित्रलाई केवल पार्टीको जस्तो बनाउने काम कसैले गर्नु हुँदैन भन्ने अनुरोध पनि गर्न चाहन्छु।
13: अनि एउटा कुरा तपाईँलाई थाहा छ नि त, न्यायालयमा वरियताको कुरा अघि तपाईँ निकाल्दै हुनुहुन्थ्यो, पहिलो वरिष्ठतम न्यायाधीशका रूपमा रहनुभएका सपना प्रधान मल्ल कुमार रेग्मी हरिफुयाल हुँदै चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मा सिफारिश हुनुभएको छ। यो क्रमभङ्गता हो, यो सिन्डिकेटलाई हटाइएको हो, 93 सालसम्म को हुने भन्ने जुन किसिमको एउटा तथ्याङ्क थियो त्यसलाई चाहिँ न्यायालयका महाराजाहरूको चाहिँ अबको यो सबै प्रक्रियाहरू अन्त्य भएको हो भन्ने उहाँहरूको दावी छ, भनाइ छ। 6 जना योग्य हुनुहुन्थ्यो, योग्य मध्येको एउटालाई हामीले सिफारिश गर्यौं भनेर संसदीय संवैधानिक परिषदमा चाहिँ उहाँहरूको
12: नेपालको इतिहासमा अहिलेसम्म अब हेर्नुहोस् प्रत्येक ठाउँमा सिनियर जुनियरको तपाईँको चाहिँ पद्धतिको विकास हुन्छ, नेपाली सेनाको आफ्नै नियम हुन्छ, नेपाल प्रहरीको आफ्नै नियम हुन्छ, सशस्त्र प्रहरीको आफ्नै नियम होला, संसदभित्र पनि आफ्नै नियम होला। भलै तपाईँको अहिले प्रधानमन्त्रीजी महानगरपालिकाको मेयरबाट राजीनामा दिएर स्वतै प्रधानमन्त्री हुनुभएको छ, त्यो एउटा कुराको होला, त्यहाँबाट निर्वाचित भएर प्रधानमन्त्री हुनुभएको छ, त्यो पार्टीमा धेरै पहिलादेखिका अरू साथीहरू थिए होला, त्यसलाई कर्मभङ्गता गरेर म नै प्रधानमन्त्री भइसके, मैले अन्त पनि त्यही पद्धतिको विकास गर्नुपर्छ भनेको भए एउटा कुरा हो। तर न्यायपालिका हेर्नुहोस् त्यही संसदबाटै अनुमोदन भएर सर्वोच्चका श्रीमानहरू सबै श्रीमानहरू त्यहाँ पुग्नु भएको हो, चाहे सपना मल्ल प्रधान, चाहे कुमार रेग्मी, चाहे हरिफ, चाहे डाक्टर मनोज, सबै साथीहरू, सबै सम्मानित न्यायाधीश, मान्य न्यायाधीशज्यूहरू संसदीय सुनवाईबाटै अनुमोदित भएर, हिजोको संसदीय सुनवाईबाट, त्यो संसदीय सुनवाईमा रासपाको मान्छे थिए थिएन, राप्रपाको थिए थिएन, नेपाली काँग्रेसको थिए थिएन, एमालेको थियो कि थिएन त अलग कुरा, तर त्यहाँ गएर न्याय सम्पादन गर्ने गरिसकेपछि हामीले अहिले पूर्वाग्रह राख्नु हुँदैन। न्यायपालिका भनेको यस्तो पवित्र ठाउँ हो, कहिलेकाहीँ सबभन्दा संसारमा प्यारो भनेको आमा बाउ हुन्छ छोरा छोरीहरूका लागि, र छोरा छोरी पनि आमा बाउका लागि सबभन्दा प्यारा चिज छोरा छोरी हुन्छन्, तर बाउ आमाले अंश दिएन भने कहिलेकाहीँ छोरा छोरी न्यायपालिकामा अंश माग्न पुग्छन्, किनभने न्यायपालिका भनेको त्यस्तो विश्वासिलो संस्था हो भन्ने संसारमै प्रचलन छ। तपाईँलाई त्यसैले न्यायमूर्ति भनेको भगवानको अर्को रूप हो भन्ने पनि धारणा संसारभरि विकास भएको हुन्छ, ठूला ठूला युद्धहरू पनि विश्राम लिनु पर्यो अन्त्य गर्नु पर्यो भने न्यायपालिकामा पनि पुगेका इतिहास राष्ट्रिय अन्तर्राष्ट्रिय न्यायालयमा पनि गएका इतिहास त्यसैले न्यायपालिकालाई धेरै चलाउने खेलाउने काम हामीले गर्नु हुँदैन म चाहिँ यो व्यक्तिगत रूपमा म सिनियर जो छ त्यसैलाई नै एउटा पद्धतिका रूपमा लगेको भए अझ डह्रो हुन्थ्यो भन्ने पक्षमा छु भलै कर्मभङ्गताका कुराहरू आएका छन् अध्यादेशबाट आएको तपाईँको अध्यादेश अनुसार अहिले संवैधानिक परिषदको काम कर्तव्य अधिकार हिजो म संसदीय सुन के अरे तपाईँको राज्य व्यवस्था तथा सुशासन समितिमा हुँदा रविजी रोड राजसभाको सभापति हुनुहुन्थ्यो उहाँसँग सल्लाह गरेर नै हामीले यो संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक सर्वसम्मत रूपमा हाम्रै पालामा एक वर्ष अगाडि हाम्रै पालामा यसलाई संसदमा लगेका थियौं र पास गरेका थियौं राष्ट्रिय सभालाई त्यसलाई केही परिवर्तन गरेको थियो त्यसलाई प्रतिनिधि सभामा फेरि ल्याएर राष्ट्रपतिले फिर्ता गरिसकेको थियो फेरि ल्याएर हामीले जुन यो विधेयक ल्याएका थियौं कार्यपालिकाको प्रमुख न्यायपालिका प्रमुख व्यवस्थापक प्रमुख त्यसपछि प्रतिपक्षी दलको नेता यसको कन्सेप्टै अर्को थियो कहिलेकाहीँ कार्यपालिकाले नदेखेको मान्छे न्यायपालिकाले देख्छ न्यायपालिकाले नदेखेको मान्छे व्यवस्थापिकाले देख्छ व्यवस्थापिका सत्ता पक्षले नदेखेको प्रतिपक्षले देख्छ प्रतिनिधि सभाले नदेखेको राष्ट्रिय सभाले देख्छ राष्ट्रिय सभा र प्रतिनिधि सभाका सभामुख र तपाईँको अध्यक्षले नदेखेका मान्छे उपसभामुखले देख्छन् किनभने एउटै जात र एउटै वर्गको सभामुख र उपसभामुख नहुनेपछि यो भनेको शक्ति पृथकीकरणमा हुने र सबैले व्यक्तिगत मेरो तेरो भन्दा पनि राष्ट्रका विशिष्टले राष्ट्रिय रूपमा पहिचान प्राप्त व्यक्तिहरू संवैधानिक अङ्गमा लाने कुराहरू थियो यसलाई कुनै पार्टीको र व्यक्तिको आफ्नो अनुकूलताको व्याख्या गर्ने पद्धति थिएन यसलाई अलिकता चेन्ज गरेर आफ्ना मान्छे हिजोका मान्छेहरू निकाल्ने आफ्ना मान्छे भर्ने मनसाय साथ यो गरिएको भने यो गलत हो कानूनी राज्य नेपालमा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ कानूनलाई कमजोर बनाउने कानूनी राज्यलाई कमजोर बनाउने त्यसलाई तर्साएर आफ्नो अनुकूलका निर्णय गराउनका लागि गरिएको भने यो सरासर गलत
13: अब जाँदा जाँदा यो ट्रेड युनियनदेखि लिएर विद्यार्थी संगठनहरू खारेज गर्ने जुन सरकारको तयारी छ अब भातृ संगठनहरू दलीय संगठनहरू अब चाहिँ चल्दैनन् भन्ने तरिकाले सरकार अगाडि बढ़ाएको छ यो स्वाभाविक थियो अहिलेको अवस्थामा राम्रै निर्णय भयो होइन
12: कुनै अरू पार्टीका भातृ संगठनलाई बन्द गरेर आफ्ना पार्टीका भातृ संगठनहरू निर्माण गर्न गरिएको भने सरासर गलत हो मान्छेको स्वतन्त्र व्यक्तिगत स्वतन्त्र अभिव्यक्तिको स्वतन्त्रता त्यसपछि पार्टी खोल्ने सम्बन्धी स्वतन्त्रता राजनीति दल सम्बन्धीको स्वतन्त्रता यो अधिकार संविधानले व्यवस्था गरेको छ संविधान अनुसार चल्नुपर्छ लड अनुसार चल्नु हुँदैन कानून र संविधान अनुसार चल्ने बानीको विकास गरौं आफ्नो लहरमा चल्ने परम्परा विकास अलि भइसकेको छैन
13: हस् त्यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
12: धन्यवाद
13: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता राम कतिवटा आधारित श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
14: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
15: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
16: किन खोज्नु भएको होला हजुर को पर्नुभयो
15: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
16: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
15: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
16: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
17: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
18: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
19: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
19: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
19: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
11: रेडियो बिहानी 97.6 MHz
13: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि नेउपाने हुनुहुन्छ एकेमणिजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
12: धन्यवाद
13: राष्ट्रिय स्वतन्त्र पार्टी फेरि एकपटक चितवनको नारायणी किनारमा असार 7, 8 र 9 जाँदैछ हिजोबाट वडा अधिवेशन शुरू भएका छन् अब नेतृत्वले वैधानिक रूपमा अहिलेसम्म तदर्थकै हिसाबले नेतृत्व अगाडि बढ़िरहेको थियो अब वैधानिक रूपमा आगामी भावी पार्टी सभापतिकै निरन्तरताका हिसाबले रवि लामिछानेजीलाई लाहाछाप लगाउने प्रक्रिया मात्र हो वा चाहिँ यसमा के हुन्छ
12: रवि लामिछाने यु पार्टी सभापति हुनुहुन्छ संस्थापक हुनुहुन्छ जन्मदाता हुनुहुन्छ र आज नेपाल र नेपालीको भाग्य र भविष्यलाई दोहोर्याउने एउटा अभिभावकको रूपमा रहनु भएको छ त्यसैले व्यवहार त उहाँ पुनः सभापतिमा निरन्तरता पाउने परिस्थिति छँदैछ तथापि पार्टीको नीति नेतृत्व चयनको प्रक्रिया भनेको लोकतान्त्रिक विधि बहुमोजिमकै हो
13: तर अहिलेको अवस्थामा उहाँको विकल्प पार्टी नेतृत्वमा कसैले पनि हिम्मत गर्नेवाला छैन होइन
12: त्यसलाई हिम्मत भन्ने शब्द भन्दा पनि अहिलेको परिस्थितिमा पार्टी नेतृत्व रवि लामिछाने बाहेकले कल्पना गर्नु भनेको नेपाल र नेपालीमाथि ढोका दिन खोज्नु हो त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यस्तो व्यक्तित्व छैन जसले नेपाल र नेपालीको भाग्य भविष्यमाथि धोका दिन्छु भन्ने र अगाडि बढेको परिस्थितिको मानिस छ जस्तो मलाई लाग्दैछ
13: आगामी असार 7 र 8 र 9 नारायण किनारले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो बनाएर लैजान्छ वा एक ढिक्का बनाएर लैजान्छ राष्ट्रिय स्वतन्त्र पार्टी झन तन्दुरुस्त भएर आउँछ के लाग्छ
12: राष्ट्रिय स्वतन्त्र पार्टीले वैधता प्राप्त गर्दछ र राष्ट्रिय स्वतन्त्र पार्टीले अब नारायणी किनारबाट एउटा शङ्खघोष गर्छ जसले नेपालीहरूको जीवनलाई परिवर्तन गर्ने नयाँ नेतृत्व र पुराना नेतृत्वकै रूपमा रहेका भए पनि नयाँ तरिकाले अनुमोदित भएर अगाडि बढ्ने र हामीले एउटा कुरा के भुल्नु हुँदैन भने पार्टी सभापति मात्रै नेतृत्व होइन अन्य केन्द्रीय सदस्यदेखि पदाधिकारीहरू सबै पार्टीका नेतृत्वमै रहेका व्यक्तिहरू हुन्छन् त्यसैले नयाँ तरिकाबाट अगाडि बढ्ने परिस्थिति बन्छ
13: राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन चल्दै गर्दाखेरि अब प्रतिनिधिहरू कुन प्रक्रियाबाट कसरी छनौट हुन्छन् महाधिवेशनमा आउने प्रतिनिधिहरूको तपाईँहरूको चाहिँ त्यो सतह वा चाहिँ उहाँहरूको चाहिँ छनौट प्रक्रिया कस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको
12: होइन छनौट प्रक्रिया त विधानले नै प्रतिनिधिहरू नि एउटा व्यवस्था छ निर्वाचित भएर आउने अर्को व्यवस्था त पदाधिकारीहरू केन्द्रीय सदस्यहरू सांसदहरू केन्द्रीय विभागका सदस्यहरू प्रदेशका पदाधिकारी तथा प्रदेश विभागका चाहिँ प्रमुखहरू र जिल्लाका चाहिँ पदाधिकारीहरू स्वत महाधिवेशन प्रतिनिधिको रूपमा रहने परिस्थिति हुन्छ
13: तपाईँहरूको 3,000 प्रतिनिधि आउँदै हुनुहुन्छ दुई चरणमा निर्वाचन हुन्छ होइन पहिले सभापति र 900 केन्द्रीय सदस्य त्यसपछि 10 पदाधिकारी भन्ने आएको छ
12: पहिले चाहिँ हाम्रामा चाहिँ के छ भन्दाखेरि सभापति चाहिँ पहिलो चरणमा केन्द्रीय सदस्य सरह चाहिँ निर्वाचित हुने, त्यस पछाडि अरू पदाधिकारीहरू चाहिँ दोस्रो चरणमा निर्वाचित हुने चाहिँ व्यवस्था छ। त्यसो भएकाले दुई चरणमा निर्वाचन हुन्छ। पहिलो चरणमा 900 जना केन्द्रीय सदस्य प्लस सभापति, दोस्रो चरणमा चाहिँ अन्य उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका पदहरूमा निर्वाचन हुन्छ।
13: एकैपल्ट नेपालीजी, अस्ति केही समय अगाडि तपाईँ र मेरो यसै नेपाली बस मार्फत हामीले लाखौं जनतालाई केही कुराहरू सुनाएका थियौं, गरेका पनि थियौं। प्रधानमन्त्री संसदमा नभेटिनुभएका प्रधानमन्त्रीज्यू चीजको ब्रान्डिङमा भेटिनु भएछ भनेर अहिले टिप्पणी फेरि शुरू भएछ। दुई दिन अगाडि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद दलका नेता ज्ञानेन्द्र साईजीले मलाई यही कुरा भन्नुभएको थियो, प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकै पार्टी सभापतिले पनि संसदमा ल्याउन सक्नु भएन, त्यो उहाँको हिम्मत रहेन, उहाँ नै निरीह हुनुहुन्छ उहाँका अगाडि भन्ने जस्तो अभिव्यक्ति उहाँले दिनुभएको थियो। के छ टिप्पणी यहाँको?
12: कसै व्यक्तिले अथवा कुनै सांसदले मैले फलानु व्यक्ति फलाना ठाउँमा देख्नै पर्छ भन्ने कुरा होइन। हेर्नुहोस्, अब प्रतिनिधि सभा नियमावलीले नै त्यसलाई कम्पलसरी गरेका थिएन। एक दोस्रो कुरो, जहाँ तपाईँले चाहिँ चीजको विज्ञापन भन्नुभयो, त्यो चीज नेपाली उत्पादन त हो नि। नेपाली उत्पादनलाई प्रवर्धन गर्नका लागि या नेपाली उत्पादनलाई प्रयोग गरेको फोटो आउनु भने राष्ट्र राष्ट्रियता र देशका लागि त राम्रै कुरा हो नि। राम्रा कुराको व्याख्या विश्लेषण राम्रै गर्ने कि त्यसलाई पनि हल्का फुल्का टिप्पणी गरेर त्यो अनर्थ र त्यो अनर्थ कुरा लगाएर चाहिँ नागरिकलाई दिग्भ्रमित गर्ने भन्दा त आखिरी राम्रा कुरालाई राम्रो भन्न पनि सिक्नुपर्छ। त्यसो भएकाले हिजोका दिनहरूमा बोल्ने र उखान तुक्का चलाउने मात्रै प्रधानमन्त्री भए भनेर नेपाली नागरिकले बोल्ने होइन, ना काम गर्ने प्रधानमन्त्री चाहियो भनेर नागरिकले चुनेर ल्याएको हो। त्यसो भएकाले नागरिकलाई कुनै चिन्ता छैन, नागरिकलाई विकास उन्नति समृद्धि चाहिएको छ, भाषण भूषण चाहिएको छैन। चाहिएको के छ भन्दाखेरि, कसैले बोल्यो भने किन बोल्यो, बोलेन भने किन बोलेन, आयो भने किन आयो, आएन भने किन आएन भनेर जे गर्दाखेरि पनि दोषै लगाउनु पर्छ भन्ने पुरातनवादी प्रतिपक्षीहरूको विचारसँग म सहमत छैन। म सहमत नागरिक स्तरसँग छु। नागरिक स्तरले आज बोल्ने दिन होइन गर्ने दिन हो भन्नुभएको छ र अहिलेको सरकार गर्नतर्फ अग्रसर भइराखेको छ। कम्तीमा कुनै कुराको परिणाम हेर्नका लागि पनि एक डेढ वर्ष दुई वर्ष रुङ्नुपर्छ भन्ने मलाई लाग्छ।
13: अब अहिलेको अवस्थामा चाहिँ जुन न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सार्वभौम छन्, पटक पटक आवाज उठ्ने गर्दछ कार्यपालिकाको छायाका रूपमा कतै व्यवस्थापिका बनाउन खोजियो कि भन्ने एकातर्फ हुन्छ भने, कार्यपालिकाको छायाकै रूपमा न्यायपालिकालाई पनि बनाउन खोजियो भनेर चाहिँ अर्का टिप्पणीहरू हुने गर्दछन्। तर हिजो अस्तिका केही सर्वोच्च अदालत का फैसला, यद्यपि न्यायालयले गरेका फैसलामाथिका हाम्रा टिप्पणीहरू होइनन्, तर केही फैसलाहरूका कारणले गर्दाखेरि न्यायपालिका र कार्यपालिका बीचको शक्ति संघर्ष र सन्तुलनको वार, कोल्ड वार शुरू भएको हो कि भन्ने आभास भइरहेको छ। यहाँ त कानूनको जानकार हुनुहुन्छ, के भन्नुहुन्छ?
12: अदालत स्वतन्त्र हुनुपर्छ, मर्यादित हुनुपर्छ। न्यायपालिकाले न्याय सम्पादन गर्ने हो, न्यायपालिकाले राजनीति गर्ने होइन। न्यायपालिकाको नेतृत्व या न्यायाधीशहरूको नेतृत्वको सन्दर्भमा चाहिँ नियुक्ति गर्ने कुरा संविधानले निर्दिष्ट गरेको प्रक्रिया हो। संविधानले निर्दिष्ट गरेको प्रक्रियालाई स्वीकार गर्नु सबै माननीय न्यायाधीशज्यूहरूको दायित्व हो र माननीय न्यायाधीशज्यूहरूले गर्ने फैसला, फेरि यस्तो पनि हुँदैन कि जसलाई चाहिँ टिप्पणी नै गर्न सकिँदैन भन्ने होइन, बौद्धिक टिप्पणी योग्य हुन्छन् न्यायाधीशहरूका फैसलाहरू, बौद्धिक बहसका विषयहरू हुन्छन् र न्यायाधीशहरूले गरेका विषयमा हो। फैसलाको रेसियोमा गएर अदालतमा प्रश्न उठाउन पाइँदैन, तर न्यायपालिका शुद्धिकरण, सुदृढीकरण, न्यायपालिकाका चाहिँ कार्यहरूलाई प्रगतिशील बनाउने कुरा, परिवर्तित राज्य व्यवस्था अनुसार नै न्यायालय पनि अगाडि बढ्नुपर्छ भन्ने कुरा, न्यायका मान्य सिद्धान्तहरूलाई माननीय न्यायाधीशज्यूहरूले आत्मसात गर्नुपर्छ भन्ने कुरा चाहिँ फेरि यो दोस्रो कुरा होइन, यो बोल्न पाइन्छ, बोल्न पाउनुपर्छ। न्यायालयको स्वतन्त्रता भनेको त्यसका सीमाहरू हुन्छन्। स्वतन्त्रताको सीमा भनेको कार्यपालिका र व्यवस्थापिकालाई हस्तक्षेपकारी सीमा हुँदैन न्यायपालिकाको. न्यायपालिकासँग अविशिष्ट अधिकार भनेको जति सुकैता अनुसार नै न्यायालय पनि अगाडि बढ्नुपर्छ भन्ने कुरा, न्यायका मान्य सिद्धान्तहरूलाई माननीय न्यायाधीशज्यूहरूले आत्मसात गर्नुपर्छ भन्ने कुरा चाहिँ फेरि यो दोस्रो कुरा होइन.

0: हिँड्नुहुन्छ त्योभन्दा बाहिर न न्यायपालिका आउन पाउँछ न त्यो लाइन भन्दा भित्र कार्यपालिका जान सक्छ न त्यो लाइन भन्दा चाहिँ माथि व्यवस्थापिका जान सक्छ. त्यो ग्रे लाइन जसले पनि चाहिँ क्रस गर्छ भने त्यो विषय नेपाली नागरिकका हैसियतले आवाज उठाउने विषय बन्छ. त्यसैले न्यायालय स्वतन्त्र हुनुपर्छ, निर्भीक हुनुपर्छ, तर न्यायालयले राजनीतिक सोचका आधारमा अगाडि बढ्नु चाहिँ हुँदैन.
1: तर सुकुम्बासी बस्तीका डोजरहरू अहिले बन्द भएका छन्. सर्वोच्चले गरेको एउटा फैसलालाई चाहिँ अलिकति भ्रामक ढंगले पनि प्रचार गरिएछ. यो सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार कर लाग्ने भन्ने विषयमा चाहिँ जुन ढंगले त्यसलाई न्यायोचित रूपमा व्याख्या गरिएको रहेछ सर्वोच्च अदालतले, त्यसको विषयमा अहिले टिप्पणी पनि भइरहेको छ. तर जुन ढंगले न्यायपालिकाको साख, न्यायपालिकाको अधिकार र न्यायपालिकाले न्यायपालिका संसदको स्पिरिटमा होइन संविधानको स्पिरिटमा चलाउनका निम्ति चाहिँ अहिलेको कार्यपालिकाले सहयोग गर्नुपर्ने ठाउँमा कता कता कम्फर्टेबल खोजेको हो कि भन्ने खालको पनि त आलोचना भयो नि त होइन. यो संविधान परिषदले
0: कम्फर्टेबल खोज्ने होइन के जुडिसियरी कम्फर्टेबल हुने होइन, जुडिसियरी इन्डिपेन्डेन्ट हुने हो, तर जुडिसियरी प्रोएक्टिभ पनि त हुने होइन नि. कुरा त हामीले त्यहाँ
1: प्रोएक्टिभ भएको हो र जुडिसियरी अहिले
0: म त्यसो त भन्दिनँ, तर केही चाहिँ वरिष्ठ अधिवक्ताज्यूहरूले एउटा भेलामा बोल्या कुरा त कानून दिवसको अवसरमा बोल्या कुरा म तपाईँहरूलाई स्मरण गराउँछु. अब तपाईँहरूले प्रधान न्यायाधीशको रोल क्रममा रहनु भएन, अब चाहिँ साँच्चैको न्यायाधीश भएर काम गर्नु होला भन्नुभयो. के अर्थ दिया हो साँच्चैको न्यायाधीश भने? के त्यसका अघिल्ला दिनसम्म उहाँहरू साँच्चैको न्यायाधीशको रूपमा काम गर्नुभएको थिएन रहेछ? अनि साँच्चैको न्यायाधीश र अनि त्यसका अघिल्ला दिनसम्म ख्याल ख्यालको न्यायाधीशमा र के हो भन्ने कुरा मूलभूत कुरा छन्. त्यसैले आज म कता कता के देख्दैछु भने जुडिसियरीले आफ्नो स्वतन्त्रता र चाहिँ न्याय सम्पादनको कार्यभन्दा तलमाथि जान हुँदैन भन्ने कुरा बोध गराउनु पर्नेको परिस्थिति आउँछ कि भन्ने डर चाहिँ लागिराखेको छ. तथापि त्यसलाई गहिरो गरी हेर्ने, अध्ययन गर्ने र एउटा कानूनको विद्यार्थी समेत भएका नाताले त्यहाँबाट सम्पादित हुने न्यायहरू अन्तर्राष्ट्रिय अभ्यास, हाम्रा पुराना नजिर सिद्धान्त र हाम्रा कानूनसँग मेल खाएका छन् छैनन् भन्ने कुराको गहिरो गरी अध्ययन भइराखेको र हुनुपर्ने विषय नै प्रष्ट देखिन्छ.
1: र जाँदा जाँदै तपाईँलाई राम्रोसँग थाहा छ प्रधान न्यायाधीशको वरिष्ठतालाई मिचेर चौथो नम्बरको वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरिसके पछाडि, यद्यपि 6 जनै योग्य हुनुहुन्छ यसमा कसैको दुई मत रहेन, तर हिजोको पद्धति अनुसार 2047 सालतिर बहुदल ताका पनि कृष्ण प्रसाद भट्टराईजीले पुरानै न्यायाधीशहरूलाई नियुक्ति गरेका, उहाँहरूले नै निरन्तरता दिएका उदाहरणहरू यो देशमा छन्. यद्यपि अब हिजोको नै कार्यान्वयन गर्नुपर्छ, त्यही ढंगले जानुपर्छ भन्ने त छैन, तर सपना प्रधान मल्लजी जुन श्रीमान पहिलो नम्बरमा हुनुहुन्थ्यो उहाँको अभिव्यक्ति तपाईँले पनि सुन्नु भएको छ, उहाँले भन्नुभएको छ अब चाहिँ दुई तिहाईको दम्बले होइन, महाभियोगको डर र त्रासमा होइन, हामीले कानूनलाई त्यो एउटा स्पिरिटमा अगाडि बढ़ाउनु पर्दछ, कुनै पनि हालतमा कसैको चाहिँ आज्ञाकारी पालकका रूपमा चाहिँ न्यायालयलाई बनाइनु हुँदैन भन्ने बोलेका अभिव्यक्तिहरूप्रति यहाँको के भन्नु छ?
0: त्यसो बोल्न पाइन्छ कि पाइँदैन के? एउटा माननीय न्यायाधीशज्यू जो चाहिँ अहिले सर्वोच्च अदालतको आजका दिनसम्म पनि बागडोर सम्हालेर बस्नु भएको छ कि उहाँले भन्नु पर्यो जुडिसियरीमाथि, जुडिसियरीको इन्डिपेन्डेन्सीमाथि फलानाले यसरी प्रहार भइरहेछ भन्न सक्नु पर्यो. नेपाली नागरिकले त्यही अनुसार स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भयो भने नागरिकले त्यसको संरक्षण गर्छ, होइन भने उहाँ नै रहेको चाहिँ समिति अर्थात चाहिँ न्याय परिषदले 6 जना बराबर योग्य न्यायाधीशहरूका लागि, प्रधान न्यायाधीशका लागि हो भनेर किन चाहिँ संवैधानिक परिषदमा पठाएको त? वरिष्ठ फलानु हो थिति, वरिष्ठ फलाना 1 नम्बरलाई पठाउने चलन छ, अनि फलानु 1 नम्बरलाई चाहिँ प्रधान न्यायाधीशका लागि योग्य हो, अरू कनिष्ठ चाहिँ पठाउने चलन प्रचलन होइन, प्रथा परम्परा पनि कानून हो. त्यसैले चाहिँ सिनियर नम्बर 1 चाहिँ योग्य हो है, यो चाहिँ संविधानको स्पिरिट बमोजिम योग्य हो, कानूनको स्पिरिट बमोजिम योग्य हो, विधि नियम पद्धति बमोजिम योग्य हो भनेर अघिल्लै सरकारका पालामा एकजना किन सिफारिश नगरे त, एकजनाको नाम किन संवैधानिक परिषदमा नपठाएको त भन्ने प्रश्न पनि नेपाली नागरिकले राख्ला नि त. र कुरा फेरि त्यहाँ होइन, प्रधान न्यायाधीश

0: घटनालाई बनाउँदाखेरि चाहिँ न्याय सम्पादन एक खालको हुने अनि प्रधान न्यायाधीश फलानालाई बनाउन खोज्यो भने चाहिँ न्याय सम्पादन अर्कै खालको हुन्छ भने कसैले व्याख्या गर्न खोज्यो भने फेरि त्यो पनि त लोकतन्त्र विधिको शासन स्वतन्त्र न्यायपालिकाका मूल्य मान्यता विपरीत होला नि त. हामीले खोजेको न्यायालय भनेको त भगवान रूपी न्यायालय हो, राम राज्यको न्यायालय हो, जहाँ कसैलाई पनि काखा पाखा तल माथि गरिँदैन, कसैको प्रभावमा कसैको पूर्वाग्रहमा कसैसँगको इवी साधनामा न्यायालय लाग्दैन भन्ने हाम्रो बुझाइ हो नि. अर्थात हामीले अन्तिम न्याय पाउने अन्तिम सत्य प्राप्ति गर्ने ठाउँ न्यायालय छ भन्ने विश्वास नागरिकलाई दिलाउन सक्नुपर्छ नि. चाहिँ न्यायका याचना गर्नेहरूलाई हाम्रा चाहिँ भगवान रूपी न्यायाधीशहरूले होइन र योभन्दा दायाँ बायाँ गर्ने अधिकार छ र चाहिँ माननीय न्यायाधीशजीहरूलाई छैन नि.
1: मान्दीजू तपाईँलाई समयको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता यज्ञमणि नेउपाने आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ. विश्रामपछि पुनः उपस्थित हुनेछौं.
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई. माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई. हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ. अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू. तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई. अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई. अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं. तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ.

0: Standard display, AI powered camera, Vivo Sako warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: Radio Bihani 97.6 MHz.
2: एकजना हाम्रो बेसमा वरिष्ठ अधिवक्ता कानूनका जानकार विश्लेषक दिनेश त्रिपाठी हुनुहुन्छ. त्रिपाठी सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
3: धन्यवाद. नमस्ते.
2: कस्तो छ धनगढीको मौसम? तातो तातो गर्मी छ वा चिसो छ?
3: तातो नै छ. तातो नै छ.
2: गर्मी छ होइन त्यहाँ? तराई
3: गर्मी छ. गर्मी छ.
2: अब अहिलेको विषयलाई लिने हो भने चाहिँ यो जताततै गर्मी नै छ. माहौल चाहिँ रस्साकस्सीको माहौल छ. यहाँले चौथो वरियताका न्यायाधीश मनोज कुमार शर्मालाई जुन संवैधानिक परिषदले सिफारिस गरिसके पछाडि रिट समेत दायर गर्नु भएको छ होइन? अब यो रिटको सुनवाई पेशी वा चाहिँ तपाईँको यसमा आपत्ति किन हो?
3: होइन, यसमा के हो भने रिट मैले पेश गरे, तर रिट पेश भएपछि सर्वोच्च अदालतले त्यसको सुनवाई गर्नुपर्छ र सर्वोच्च अदालत कर्मचारी प्रशासनको एउटा आधारभूत दायित्व के हो भने आफू समक्ष पेश भएका मामिलाहरूलाई बेन्च समक्ष अर्थात इजला समक्ष पेश गर्नु हो. तर अहिले सर्वोच्च अदालत प्रशासनले के गरिरहेको छ भने मेरो रिट दर्ता गर्नलाई इन्कार गर्यो, दर्पित गर्यो. दर्पित गर्यो र त्यसपछि रिट त्यो दर्पित उपको पनि पुनः इजलासमा त्यसलाई निवेदन दिन पाइन्छ. तर नेपालको जुडिसियल हिस्ट्रीमा पहिलोचोटि यो हुँदैछ कि दर्पित उपको निवेदन पनि इजलास समक्ष पेश गरिएको छ, जबकि दर्पित उपको निवेदन भोलिपल्टै इजलास समक्ष पेश गरिन्छ. तर मैले आज एक हप्ता भइसक्यो, मैले चाहिँ के छ भने त्यो दर्पित उपको निवेदन सर्वोच्च अदालत प्रशासनमा पेश गरेको, तर त्यो चाहिँ अहिले पनि त्यो इजलासमा पेश गरिएको छैन. त्यो दर्पित उपको निवेदन पनि दर्ता गरिएको छैन. यसबाट के देखियो भने न्यायपालिका चाहिँ लाई निरीह र कमजोर बनाइयो. कर्मचारी तन्त्रले चाहिँ न्याय प्रक्रियालाई चाहिँ अवरुद्ध गर्यो. यो चाहिँ के छ भने अब्स्ट्रक्सन अफ जस्टिस हो. यो चाहिँ न्याय विरुद्धको कसुर हो, न्याय विरुद्धको अपराध हो. किनभने यो
2: तपाईँलाई किन लाग्यो वरियता मिचेर वरिष्ठता मिचेर चौथो नम्बरका न्यायाधीशलाई प्रधान न्यायाधीशको लागि सिफारिस गरियो भन्ने कुरामा चाहिँ यहाँको आपत्ति किन छ? नै योग्य हो नि त होइन?
3: यसमा के हो भने न्यायपालिकाको एउटा चाहिँ स्थापित परम्परा छ. यो नेपाल मात्र होइन, संसारका धेरै देशहरूमा, अधिकांश देशहरूमा के हुन्छ भने वैशतालाई चाहिँ के छ भने लिप्त गरिन्छ. भारतमै पनि नेपालमा पनि आज न्यायपालिका स्थापना भएदेखि नै वैशतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने चाहिँ प्रचलन भएको थियो. अब यहाँ के गरियो भने एउटा अत्यन्त बद्धियतपूर्ण तरिकाले स्वेच्छाचारी ढंगले के गरियो भने पिक एण्ड चुज गरियो. प्रथम वरियतालाई चयन गरिएन, दोस्रोलाई पनि चयन गरिएन, तेस्रोलाई पनि चयन गरिएन, चौथोलाई पनि चयन गरिएन. यसबाट के देखियो भने कार्यपालिकाले आफ्नो एउटा अनुकूलको व्यक्तिलाई प्रधान न्यायाधीश बनाउन चाहन्छ र कार्यपालिकाले न्यायपालिकालाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ. अब चाहिँ के छ भने न्यायपालिकालाई सब्जर्भियन्ट टु द एक्जिक्युटिभ अर्थात कार्यपालिकाको माथहतको न्यायपालिकाको रूपमा रूपान्तरित गर्न चाहन्छ. यदि न्यायपालिका चाहिँ कार्यपालिकाको माथहतमा भयो भने त्यसले चाहिँ के छ भने संवैधानिक लोकतन्त्र अर्थात विधिको शासन चाहिँ क्रियाशील हुन सक्दैन, त्यो चाहिँ डिफल्ट भएर जान्छ. त्यो चेक एन्ड ब्यालेन्सको जुन संवैधानिक प्रणाली छ हाम्रो, त्यो संवैधानिक प्रणाली नै प्यारालाइज भएर जान्छ. किनभने यो कार्यपालिकाले गरेको स्वेच्छाचारी क्रियाकलापलाई, गैर संवैधानिक क्रियाकलापलाई, गैर कानूनी क्रियाकलापलाई न्यायपालिकाले त्यसलाई लगाम लगाउँछ, त्यसलाई नियन्त्रित गर्छ र कार्यपालिकालाई संवैधानिक अनुशासनभित्र, संविधानको चार किल्लाभित्र, चौहद्दीभित्र बस्नलाई बाध्य तुल्याउँछ. त्यो काम चाहिँ न्यायपालिकाको हो. तर यदि कार्यपालिकाको अनुकूलको न्यायपालिका चाहिँ भयो भने न्यायपालिका चाहिँ आफ्नो भूमिकाबाट च्युत हुन्छ र कार्यपालिका चाहिँ के छ भने स्वेच्छाचारी हुनुपर्छ हुनु पुग्छ स्वेच्छाचारी न्याय कार्यपालिका भनेको त्यो चाहिँ लोकतन्त्रको लागि खतरा हो त्यो विधिको शासनको लागि खतरा हो संविधानले लिमिटेड गभर्मेन्टको सीमित सरकारको अवधारणाले स्थापित गरेको छ सरकारको शक्तिहरू असीमित र स्वेच्छाचारी हुने बित्तिकै यो नागरिक स्वतन्त्रताको लागि अधिकारको लागि लोकतन्त्रको लागि विधिको शासनको लागि त्यो चाहिँ खतरा हो त्यस कारण अहिले के गरियो भने किन प्रथम वरियतालाई चयन गरिएन भनेपछि किनभने प्रथम वरियता अनुकूलको नहुनु सक्छ दोस्रो वरियता नहुनु सक्छ र आफू अनुकूलको व्यक्तिलाई आफू अनुकूलको व्यक्तिलाई चयन गर्नु नै के हो भने त्यो एउटा स्वेच्छाचारिताको नमुना हो र यो पहिलो कुरा
2: चाहिँ आफू अनुकूलको भन्न खोजेको चाहिँ डाक्टर मनोज कुमार शर्मालाई कम्फर्टेबल खोजेको हो त्यसो भए
3: होइन एक्ज्याक्टली त्यही नै हो स्वेच्छाचारी ढङ्गले नियुक्त गर्नु भनेकै के हो भने त्यो चाहिँ आफ्नो अनुकूलको न्यायपालिका बनाउन खोजियो र त्यसमा पनि के छ भने एउटा सरकारको बद्धियत कहाँनिर स्पष्ट देखियो भने अध्यादेशद्वारा चाहिँ के छ भने संवैधानिक परिषद एन चाहिँ ल्याइयो जबकि चाहिँ के छ भने हामीसँग अलरेडी संवैधानिक परिषद सम्बन्धी चाहिँ एन अलरेडी छ भनेपछि त्यो भएको चाहिँ एनलाई एक्जिस्टिङ ललाई फेरि चाहिँ के छ भने अध्यादेशद्वारा चाहिँ के छ भने त्यसलाई चाहिँ खलबल्याउनु त्यो चाहिँ उचित हुँदैन र त्यसमा पनि संविधान विरुद्धको छ यो अध्यादेश नै संविधानको चाहिँ अक्षर भावना विपरीत छ किनभने संविधानको धारा 284ले 6 सदस्यीय संवैधानिक परिषदको परिकल्पना गरेको छ तर यसले के गर्यो भने 3 सदस्य भए पनि कोरम पुग्छ भनेर चाहिँ के छ भने त्यसको बन्दोबस्त गर्यो र त्यसको दुष्परिणामहरू के देखा पर्यो भने त्यो अध्यादेश ल्याउने बित्तिकै के गरियो भने चौथो वरियताको व्यक्तिलाई प्रधान न्यायाधीश सिफारिस गरियो भनेपछि के हो भने यो चाहिँ एउटा चरम चाहिँ के छ भने एउटा स्वेच्छाचारी कदम हो नेपालको न्यायिक इतिहासमा यो नभएको कुरा भयो यसबाट के गर्यो भने अब चाहिँ कार्यपालिका एउटा चाहिँ सर्वशक्तिमान सर्वसत्तावादी कार्यपालिकाको नेपालमा उदय हुन खोजिरहेको छ टोटालिटेरियन स्टेट यो नेपालमा चाहिँ इमर्ज हुन खोजिरहेको छ यो नै एउटा लोकतन्त्रको र विधिको शासनको लागि खतरा हो किनभने न्यायपालिका चाहिँ के छ भने यो अरू राजनीतिक निकाय जस्तो होइन यो चाहिँ प्रधान न्यायाधीशको पद भनेको राजनीतिक नीतिको पद होइन न्यायपालिका पनि के हो भने दिस इज अ को इक्वल ब्रान्च अफ द स्टेट यो चाहिँ कार्यपालिका न्यायपालिका र व्यवस्थापिका राज्यका 3 अङ्ग छन् त्यस कारण के छ भने एउटा निकाय एउटा चाहिँ अङ्गले अर्को अङ्गलाई चाहिँ के छ भने चेक एन्ड ब्यालेन्स गर्छ अब यो संविधानमा भएको चाहिँ चेक एन्ड ब्यालेन्सलाई नै समाप्त गर्ने र यस कालको जुन प्रवृत्ति भयो त्यसले गर्दाखेरि के हो भने अब एउटा दिस इज सिरियस डिपार्चर यो चाहिँ एउटा सिरियस डिपार्चर हो र नेपाल चाहिँ के छ भने एउटा अथोरिटेरियन स्टेट एउटा टोटालिटेरियन स्टेट एउटा सर्वसत्तावादी राज्य नेपालमा रूपान्तरित हुँदैछ तर त्यसलाई चाहिँ के छ भने चुनौती दिनु जरुरी थियो त्यसलाई चाहिँ च्यालेन्ज गर्नु जरुरी थियो तर अहिले के छ भने अब नयाँ प्रधान न्यायाधीशको सिफारिस हुने बित्तिकै के हो भने त्यसको चाहिँ दुष्परिणाम के देख्यो भने अहिले न्यायपालिका चाहिँ लाई चाहिँ के छ भने कब्जामा गरियो किनभने त्यो चाहिँ प्रधान न्यायाधीशलाई असर पर्ने नयाँ चाहिँ सिफारिस भएको प्रधान न्यायाधीशलाई असर पर्न सक्छ भन्ने रिट पनि चाहिँ के छ भने अहिले सर्वोच्च अदालतमा दर्ता भइरहेको छैन गर्की टुपरको निवेदन पनि दर्ता भइरहेको छैन यो त के हो भने यो त यो वीरेन्द्र यो ज्ञानेन्द्रको चाहिँ कुको बेला पनि यस्तो भएको थिएन पञ्चायत कालमा पनि कहिले पनि यस्तो भएको थिएन र नेपालको चाहिँ न्यायपालिकाले जसरी यो चाहिँ एउटा स्टेट क्याप्चरिङको एजेन्डा अन्तर्गत यो अध्यादेशहरू ल्याएर अहिले स्टेट क्याप्चर गर्न खोजिएको छ आफ्नो अनुकूलको इन्स्टिट्युसन्सहरू बनाउन खोजिएको छ संविधानमा भएको चाहिँ चेक एन्ड ब्यालेन्सलाई समाप्त गर्न खोज्दैछ त्यस कारण कि के हो भने यो एउटा नेपालमा चाहिँ एउटा निरङ्कुशताले टाउको उठाउँदै गइरहेको एउटा स्थिति छ त्यस कारण यसलाई चाहिँ के छ भने च्यालेन्ज गर्नु जरुरी छ यो संवैधानिक जुन लोकतन्त्र छ एउटा लामो सङ्घर्षबाट आएको छ संविधानमा भएको चेक एन्ड ब्यालेन्स नागरिक अधिकारको जुन बन्दोबस्त स्वतन्त्र न्यायपालिकाको जुन अवधारणा छ त्यो संविधानका चाहिँ धरोहरहरू हुन् हाम्रो राष्ट्रका धरोहरहरू हुन् यो चाहिँ समाप्त भयो भने विधिको शासन समाप्त हुन्छ र नेपाल चाहिँ के छ भने एउटा असफल राज्यमा हामी रूपान्तरित हुन्छ नेपाललाई यसलाई एउटा फेल स्टेट हुनबाट रोक्ने हो भने नेपालमा चाहिँ संवैधानिक लोकतन्त्रको स्थायित्व चाहिँ अति आवश्यक छ यदि चाहिँ के छ नि संवैधानिक लोकतन्त्र नेपालमा क्रियान्वित भयो भने यो यो चाहिँ नेपाल चाहिँ एउटा अँध्यारो युगमा प्रवेश गर्दैछ।
2: अँध्यारो
3: युगमा प्रवेश गराउने कोसिस भइरहेको छ। त्यस कारण यो यी कुराहरूको चौतर्फी एउटा विरोध हुनु जरुरी छ र अहिले चाहिँ के छ भने सर्वोच्च अदालतमा चाहिँ त्यस विरुद्धको रिट पनि दर्ता नहुनु, त्यसको सुनवाई पनि नहुनु, न्यायपालिकालाई चाहिँ के छ भने एउटा एउटा एउटा चाहिँ किनभने यो संवैधानिक परिषदलाई के गरियो भने एउटा क्लबको रूपमा रूपान्तरित गरियो। प्रधानमन्त्रीले चाहेको व्यक्ति चाहिँ नियुक्त हुने, त्यहाँ चाहिँ के छ भने डिसेन्टिङ, किनभने त्यहाँ सर्वसम्मतिको आधारमा चाहिँ नियुक्त हुने भनेको छ। डिसेन्टिङ हुँदाहुँदै सर्वसम्मतिको प्रयास पनि गरिएन भनेपछि यस किसिमको चाहिँ एउटा बुलडोजिङ चाहिँ के छ भने एउटा जुन प्रवृत्ति देखियो यो खतरनाक प्रवृत्ति हो र यसलाई चाहिँ के छ भने चौतर्फी विरोध हुने जरुरी छ। एउटा कुरा म के भन्न चाहन्छु, फ्रिडम इज नट फ्री, नागरिकको स्वतन्त्रता सित्तैमा प्राप्त हुँदैन। त्यस कारण सम्पूर्ण नागरिकहरू यसमा चाहिँ सजग हुनु जरुरी छ। नेपाल बार एसोसिएसनले यसको टुथ एन्ड नेल चाहिँ फाइट गर्नु जरुरी छ। भारतमा यसरी चाहिँ यो चाहिँ सुपर स्टेट गर्दाखेरि वरियताहरू मिसेर न्यायाधीशहरू मिट गर्दाखेरि भारतभरि नै त्यसको चाहिँ कानुन व्यवस्थाले विरोध गरेका थिए। नेपालमा चाहिँ बार एसोसिएसनले त्यस किसिमको विरोध कार्यक्रमहरू राख्न सकेको छैन। मलाई लाग्छ कि नेपाल बार एसोसिएसन अगाडि आउनु जरुरी छ र प्रधान न्यायाधीश नयाँ प्रधान न्यायाधीश सिफारिस हुने बित्तिकै अब चाहिँ के छ भने उहाँको विरुद्धको रिटै दर्ता नहुने भनेपछि त न्यायपालिका कुन युगमा प्रवेश गर्यो? यो कुरा चाहिँ यो खतराकापट्टि चाहिँ हामी सचेत हुनु जरुरी छ। हजुर,
2: धन्यवाद। धेरै दिन चाहन्छु। नमस्कार। वरिष्ठ अधिवक्ता कानूनका जानकार विश्लेषक दिनेश त्रिपाठी, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खिमबम बिदा चाहन्छु। नमस्कार।

0: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
1: Mommy, mala chappal kine paisa dinu da. तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
2: ल भाइ गो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
6: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
5: होइन, के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
7: मैले गहना लिएर आएको
8: थिएँ, त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
7: नीलकण्ठ नगरपालिका 3 विश्वजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
8: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
9: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
7: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार, धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
9: बाजे देखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
1: भिटामिन डी,
5: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।

0: होइन, आजभोलि मलाई यस्तो के भा होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा।

0: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको बी एन्ड बी को अगाडि छ नि दिदी।
1: ए
0: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
3: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564649, 9841564649।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
3: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851878882, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209590। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घड़ी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062816 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: बाबा बाबा म टाढा स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544।
12: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
13: होइन सर, के सोचिरहनु भएको छ?
12: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
13: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका टिम बीच बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841-7522 9861-02-6611 र 010-520-542
0: के गर्नु भएको
7: देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
7: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
7: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
7: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
10: खर्च अनुसारको घर त बना जस्तै बना छ त
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
10: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
9: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पिभीसी पाइप सिपिभीसी पाइप पिपिआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
11: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
9: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: छोराछोरीको लागि कलेजको ड्रेस
9: मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने। बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
10: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
11: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
11: 9860248543।
10: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चिन्तै छैन नि
1: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
0: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: बाबा बाबा, म चाँडै स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707454।

0: पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यता जाउँ आफै उता जाउँ आफै खैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
2: ए नानी के भनेर छ, के हो के भयो।

0: राजचोकबाट राइट हाततर्फ ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564649, 9841564649।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01-52-36-45 र सम्पर्क मोबाइल नम्बर 98-5-11-74-102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरे

0: बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
9: ओहो, हैन के हो नयाँ स्कुटर? अझ हातमा सुनको औठी पनि?
10: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
9: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
9: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
9: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
13: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। मोबाइल पंखा हिटर राइस कुकर कुलर चार्जर इयरबड्स इयरफोन स्पिकर सीसीटीभी क्यामेरा राउटर ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
2: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
1: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98-510-63-802 98-510-63-802।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-337 र 010-590-093 सम्पर्क गर्नु होला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340-057-437। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656, अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी

0: खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
1: 98167045 47।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97 838 र 98032 40 723।
4: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
3: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
3: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 01052314 र 98607521।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867664 9141867664।

0: हाल्नु लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी,
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
11: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887778।
13: राष्ट्रको लागि बक्सिङ,
14: स्वास्थ्यको लागि बक्सिङ,
13: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
13: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649।
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: तपाईको मन जित्छ बारम्बार।
1: बाबा बाबा म टाढो स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
6: 98167045 47।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
9: हामीसँग एकछिन बात मारौँ।

0: 지금 허락을 많이 받았어, 보자.
1: 이만
0: 나는 우리 이제 아이들.

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, चेस्टै, नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम।

0: मा जारी सन्देश
1: के तपाईले दात मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
6: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
6: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
1: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बालरोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी 12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
9: दादा दादा, म टाढो स्कुल जान्न।
10: पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ
13: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
14: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
13: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
14: 9861975447।
15: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
16: पहिला मलाई विश्वास लागेन। यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। होइन गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
17: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409334।

0: भारतमा विज्ञ न्यायाधीशहरू सम्मिलित डेडिकेटेड फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरिनेछ। यस्तो इजलासले मुद्दा दायर भएको 60 दिनभित्र अनिवार्य रूपमा फैसला गरिसक्नुपर्ने समयसीमा प्रस्ताव गरिएको छ। तोकिएको समयभित्र मुद्दाको किनारा लागे नलागेको विषयमा स्वयं प्रधान न्यायाधीश र मुख्य न्यायाधीशले निरन्तर अनुगमन गर्ने व्यवस्था समेत प्रतिवेदनमा समेटिएको छ। शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत यो नीतिगत सुधार अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको बागमती प्रदेश भेला आजदेखि काभ्रेको धूली खेलमा शुरू भएको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यस भेलालाई सभापति गगन थापा सहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेसले यसअघि वैशाख 26 गते सुदूरपश्चिमबाट शुरू गरेको भेला कर्णाली र गण्डकी प्रदेशमा सम्पन्न गरिसकेको छ भने आगामी जेठ 6 गतेदेखि अन्य प्रदेशमा आयोजना गर्ने जनाएको छ। यसैबीच कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न समसामयिक तथा नीतिगत विषयमा केन्द्रित रहेर 12 उपसमिति गठन गरेको छ। नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डु स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसिरहेको छ। 11 महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरे पनि हालसम्म नेताहरूको कार्य विभाजन हुन सकेको छैन। बैठकमा स्थायी कमिटी, पोलिट ब्यूरो, जिल्ला इन्चार्जका साथै विभिन्न विभागीय प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ। बैठकमा अध्यक्ष ओलीले कार्य विभाजन सम्बन्धी ठोस प्रस्ताव पेश गर्ने र त्यसमाथि छलफल गरी आजै अन्तिम निर्णय गरिने एमाले नेताहरूले जनाएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: New year, new fight.
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रिजल्ट जित्ने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: नयाँ वर्ष नयाँ भरोसा, हर दिन हुन्छ स्पेशल बेको सँग।
4: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब बाँकी खबर। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनगुनासो सुन्ने र त्यसलाई तत्काल समाधान गर्ने कार्यशैलीलाई प्राथमिकतामा राखेको छ। मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्ती सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय र महातत्का निकायलाई सक्रिय बनाउनु भएको हो। मन्त्रालयका अनुसार गत चैत 15 गते यता मात्रै हटलाइन नम्बर 1151, व्हाट्सएप र इमेल र हेलो सरकार मार्फत 10,392 भन्दा बढ़ी गुनासो प्राप्त भएका छन्। सरकारले देशका विभिन्न 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। कर्णाली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्स, पाटन पोखरा, राप्ती र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडि बढ़ाइएको छ। उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले नयाँ स्वीकृत एकीकृत कार्यविधि 2083 बमोजिम यो सूचना जारी गरेको हो। काठमाडौँ स्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण अर्थात बायो मेडिकल सिस्टम बापत लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ। दूतावासले आज सार्वजनिक सूचना जारी गर्दै नेपाल र मलेसिया सरकारबीच सन् 2018 भएको श्रम सम्झौताको प्रावधानलाई स्मरण गराउँदै यस्तो स्पष्टोक्ति दिएको हो। दुई देशबीच भएको समझदारी पत्र अनुसार मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि 36 स्वास्थ्य केन्द्र तोकिएका छन्। बेमौसमी वर्षासँगै खसेको पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङको मध्य नेपाल नगरपालिका 10 बिमरे भन्ज्याङ स्थित सड़क खण्डमा आज बिहान माथिबाट पहिरो खस्दा यातायात सेवा ठप्प भएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी न्याय महानिरीक्षक डीआईजी अभिनारायण काफ्लेले पहिरोका कारण सड़कमा सवारी साधन चल्न नसकेको जानकारी दिनुभएको छ।

0: voice, SMS.
1: Sobre el batón de bonus. Así todo cuando has llegó un pai.
2: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न एस्ट्रिक 14-15 हैश डायल गर्नुहोस्।
3: नेपाल टेलिकम राष्ट्रको संचार। नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भारतको उत्तर प्रदेश स्थित लखीमपुर खीरी जिल्लामा ट्रक र म्याजिक भ्यान एक

0: काङ्ग्रेसको बागमती प्रदेश स्तरीय भेला आजदेखि शुरू। सभापति थापासहित शीर्ष नेताले सम्बोधन गर्ने। नीतिगत सुधारका लागि काँग्रेसले बनायो 12 उपसमिति। एमाले नेताहरूको कार्य विभाजन हुँदै गुण्डुमा सचिवालय बैठक जारी। 6 स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया शुरू। दरखास्त आह्वान। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण खर्च कम्पनीले नै बिहुनु पर्ने। पैह्रोले मध्य पहाड़ी लोकमार्गको लमजुङ खण्ड अवरूद्ध। भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा 10 जनाको मृत्यु। इरान विरूद्ध नयाँ सैन्य कार्यवाहीको तयारी। हतियार र गोला बारूद बोकेका दर्जनौ अमेरिकी कार्गो विमान इजरायल अवतरण। छिटो सम्झौता नगरे केही बाँकी नरहने ट्रम्पको चेतावनी। र क्रिकेटमा सन्दीप लामिछानेको ऐतिहासिक विश्व कीर्तिमान। स्कटल्याण्ड 194 रनमा अल आउट। दाङले जित्यो लुम्बिनी राष्ट्रपति रनिङ सिल्डको उपाधि। बाँकी दोस्रो अवस्था साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
4: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: दादा दादा, म चाँडै स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544।
10: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसीमा ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। यस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
1: भिटामिन डी,
4: भिटामिन B12,
1: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक

0: प्रॉपर्टी रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
10: 9861-7045-47।
11: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला? कामरुनी सर हाम्रै दादिङ बेसीमा रहेको सत्यदेवी सम सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
12: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
11: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
12: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
6: 9861-7045-47।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764 समर्पित न्यू

समर्पित न्यू टिपटप ह्याण्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।

0: 6.9 को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
2: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: राष्ट्रको लागि बक्सिङ,
7: स्वास्थ्यको लागि बक्सिङ,
6: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
7: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
7: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98415649 98415649।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: लाई सान्त्वना दिनुको ठाउँमा झन हप्काइरहेको हामीले हेर्दै थियौं भने के यो साथीहरूको प्रश्नमा अय्युबले उत्तर दिनुहुन्छ त?
1: यी कुराहरूको जवाब त हामीले यो अध्ययनको यात्रामा प्रवेश गरेपछि थाहा पाउनेछौ। यो वार्तालापमा हामीले थाहा पाउनु पर्ने कुरा भनेको हाम्रो हरेक कुरा परमेश्वरलाई थाहा छ, यसकारण हामी कसरी जिउँदैछौ भन्ने कुरा महत्वपूर्ण छ।
0: साँच्चै नै दाइ, अघिल्लो अध्ययनमा पनि हामीले हेर्छौ भने त्यहाँनिर अय्युबलाई चाहिँ सान्त्वना दिन आएका साथीहरूले अय्युबलाई चाहिँ सान्त्वना होइन तर न्याय गरेको जस्तो चाहिँ हामीले देख्न सक्छौ।
1: हो भाइ, अय्युबका साथीहरू उनलाई अय्युबले गरेको पापको दोष दिइरहेका थिए, तर आजको यो अध्ययनमा हामी अय्युबले साथीहरूलाई दिएको उत्तरको बारेमा थाहा गर्नेछौ। त्यसैले आउनुहोस्, यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौ र अय्युबको जवाफलाई थाहा गरौं।
2: मित्र, यस बाइबल अध्ययन कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ, साथै जय मसीह। आशा गर्दछु तपाईँ सबै परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। मित्र, आज हामी बाइबल अध्ययन अय्युब 16 र 17 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ मुख्य विषयको रूपमा देख्नेछौ एलिपजलाई अय्युबको उत्तर। अहिले हामी एलिपजलाई अय्युबले दोस्रो पल्ट दिएको उत्तरको देख्नेछौ। यो एक प्रकारको वाद विवाद जस्तै हो। पहिले हामी एक पक्षको सुन्छौ, त्यसपछि हामी अर्को पक्षबाटको कुरा सुन्छौ। वास्तवमा यो त्यो तरिकामा नहुनु पर्ने, किनभने यी मानिसहरू अय्युबको सान्त्वना दिनको निम्ति आएका थिए। तिनीहरू सान्त्वना दिनेवाला हुनको सट्टामा बहस गर्नेवालाहरू भएका छन्। वास्तवमा तिनीहरूले उसलाई पछार्न गिराउन कोशिश गरिरहेका छन् र उसमाथि बौद्धिक विजय प्राप्त गर्न प्रयत्न गरिरहेका छन्। तर तिनीहरू वाद विवादको जितिरहेका छैनन् अनि वाद विवाद आपसमा निरन्तर चलिरहन्छ। अन्त्यमा परमेश्वर दृश्यमा आउनुहुन्छ अनि त्यही नै अय्युबलाई आवश्यक छ र त्यही नै अय्युब चाहन्छन्। एलिपजले उही पुराना कुराहरूको फेरि एकपल्ट बोले दोहोर्याए। ऊ सपनादर्शी हुन्, उसले दर्शन देखेका थिए। ओ ब्रह्मवादी थिए, आत्मिकवादी थिए। उससँग केही भित्री आन्तरिक जानकारी भएको दावी गर्दछन् जस्तो कि अरूसँग छैन। तर उसले आफ्नो पहिलो भाषणपछि कुनै पनि अर्को नयाँ जानकारी दिँदैनन्। मतलब आफ्नो पहिलो बहस पश्चात कुनै पनि अर्को नयाँ कुरा दिँदैनन्। उसले त्यही पुराना कुराहरूको दोहोर्याइरहेका छन्। आउनुहोस् 16:1-2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब अय्युबले जवाब दिए, मैले त यस्तो कुरा अघि पनि धेरै सुनेको छु। तपाईँहरू त सबै हरेक कुरामा यसो भन्दै व्यर्थका सान्त्वना दिनेहरू मात्र हुनुहुन्छ। अय्युब भन्छन्, तिमीले मलाई कति पनि नयाँ कुरा भनिरहेका छैनौ। तिमीले त्यस्तो कुरा भनेका छैनौ जुन मैले पहिले यानी अघि नै सुनेको छैन। त्यसको अतिरिक्त तिमी अति नै धेरै दुःख दिने सान्त्वना दिने वाला हौ। यी मानिसहरू अय्युबका साथीहरू थिए, तर तिनीहरू आखिरमा उससँग बहस गर्न थाले। अय्युबले हरेक साथीहरूका सवालका जवाब दिन्छन्। तिनीहरूको बहसका प्रश्नका जवाब दिन्छन् अनि यहाँ हामी देख्नेछौ एलिपजलाई अय्युबको उत्तर। 3 पदमा भन्छन्, के बह्यत कुराको अन्त हुने छैन? केले तपाईलाई आफ्नो भाषमा यस्तो ढिट बनाउँछ? मित्र, अय्युब भनिरहेका छन्, मैले सोचेको थिएँ तिमीले बोलेका कुरामा तिमी शर्म गर्नेछौ। ती व्यर्थका कुराहरू, महत्वहीन कुराहरू थिए।

0: उनीहरूले आवश्यकताको भेट्दैन। अभाग्यवश धेरै सन्देशहरू पनि त्यस्ता हुन्छन्। तिनीहरूमध्ये कुनै कुनै सन्देश त बाइबल केन्द्रित पनि हुँदैन र परमेश्वरको आत्माद्वारा प्रयोग गरिन सकिँदैन। जबसम्म परमेश्वरको आत्माले सन्देशको प्रयोग गर्नुहुन्न, त्यो व्यर्थमा जान्छ, त्यो बेकार र खाली रित्ता कुराहरू हुनेछन्, त्यसले काम गर्दैन। मित्र, आज विश्वमा त्यहाँ धेरै प्रचारकहरू छन् जुन परमेश्वरको आराधनाको सम्बन्धमा र उहाँको वचनको स्पष्टसित व्याख्या गर्ने सम्बन्धमा अर्थहीन छन्। अनि चार पदमा भन्छन्, यदि तपाईहरू र मैले आफ्नो स्थान साटासाट गरेको भए त म तपाईहरू जस्तै बोल्न सक्ने थिएँ, म मेरो औंला तपाईहरूलाई उठाउने थिएँ। अयोबले तिनीहरूलाई भनिरहेका छन्, यदि तिनीहरूको परिस्थितिहरू तिनीहरू कहाँ उल्टोतिर फर्केको भए उसले पनि तिनीहरूको विरूद्धमा निन्दाको सानो वक्तव्य सानो भाषण दिन सक्थे। पावल यस प्रकारका कुरामा वास्ता गर्दथे। उसले विश्वासीहरूलाई यसको असरलाई रोक्नको निम्ति लेखेथे। गलाती 6:1 ए भाइयो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकीहरूले चाहिँ नम्रताको आत्माले आफै पनि परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताका सुधार गर। यस्ता व्यक्तिसँग बहस गर्न नजानुहोस्। आत्माको नम्रतामा सुधार गर्नुपर्छ, जुन हाम्रा प्रभुले आफ्नो जीवनद्वारा उदाहरण यानि नमूना दिनुभएको छ। उहाँले आफ्ना चेलाहरूका खुट्टा धुनुभयो, उहाँले आज पनि त्यो गरिरहनु भएको छ। जब तपाईं र म हाम्रा पापहरूका पश्चाताप गर्छौं, उहाँ हाम्रा अपराधहरूको क्षमा गर्न र सबै अधार्मिकताबाट हामीलाई शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। उहाँले अझै पनि खुट्टाहरू धुनुहुन्छ, मतलब उहाँले आफ्ना जातिहरूलाई आफ्ना जनहरूलाई अझै शुद्ध गर्नुहुन्छ। तर उहाँले उदाहरणको नमूनाका हाम्रा सामने राख्नु भएको छ। यदि तपाईँ कसैको खुट्टा धुनु गइरहनु भएको छ भने तपाईँ ऊ भन्दा माथि उच्च आफैलाई राख्न सक्नुहुन्न। उसलाई नीच हेर्न र उसमा आफ्नो औंला ठहराउन र उसलाई प्रचार गर्न आरम्भ गर्न सक्नुहुन्न। तपाईँ आफैलाई झुकाएर खुट्टा धुनलाई सेवकको स्थान लिनुपर्छ। त्यो कुनै व्यक्तिसँग बहस गर्ने कामबाट बिल्कुल बेग्लै भिन्नै कुरा हो। यो अति नै खराब कुरा भयो कि अय्युबका साथीहरू अय्युब कहाँ त्यस तरिकामा आएनन्। तिनीहरू उसलाई प्रचार गर्दै आए, उससँग बहस गर्न आए, त्यो कुराको महसुस गर्दै उसले तिनीहरूलाई भन्छन्, यदि ऊ तिनीहरूका अवस्थामा भए उसले पनि उही कुरा गर्न सक्थे जस्तो कि उसलाई तिनीहरूले गरिरहेका छन्। उसले आफ्नो शिर हल्लाएर तिनीहरूको विरूद्धमा कठोर रूखो वचनको प्रहार गर्न सक्थे। अनि 5 भन्छन्, तर होइन, म साहसको वचन बोल्ने थिएँ, तब मेरा सहानुभूति खोला झै बग्ने थियो। तर यहाँ अय्युब भन्छन्, उसले तिनीहरूसँग बेग्लै तरिकामा व्यवहार गर्ने थिए। उसले भन्छ, ऊ तिनीहरूलाई मजबूत गर्न चाहन्थे, उसले तिनीहरूलाई सान्त्वना दिन चाहने थिए, ऊ तिनीहरूका खुट्टा धुन चाहने थिए, मतलब तिनीहरूलाई संगतिमा पुनः स्थापन गर्न सुधार गर्न चाहन्थे, जुन त्यही नै तिनीहरूले उसको निम्ति गर्नुपर्ने थियो। आगे भन्छन्, 6 म बोले भने मेरा पीड़ा कम हुँदैनन्, म चुप लागे भने पनि मेरा कष्टले मलाई छोड्दैनन्। अय्युबलाई कति पनि सहायता मदद दिएको छैन उसको साथीहरूद्वारा। अनि 7-8 भनिएको छ, हे परमेश्वर, तपाईँले मलाई व्याकुल पार्नुभएको छ, मेरो परिवार मर्नलाई त्याग दिनुभएको छ, तपाईले मलाई पक्रनु भएको छ, तपाई मेरो शत्रु हुनुभएको छ, म हड्डी र छाला भएको छु। यही नै मेरो दोषको प्रमाण हो भनी मानिसहरू ठान्छन्। अयुबले आफ्नो पीरको कारण आफ्नो गुनासो पोखाउँछन् अनि आगे 9-11 पदमा भन्छन्, क्रोधमा परमेश्वरले मलाई छिन्न भिन्न पार्नुहुन्छ, उहाँले घृणाको दृष्टिले मलाई हेर्नुहुन्छ, मेरा शत्रुहरूले मसित साह्रै दुश्मनी गर्छन्, मानिसहरू मेरो गिल्ला गर्छन्, तिनीहरू मेरो चारैतिर भीड लागेर मलाई थप्पड लाउँछन्। परमेश्वरले मलाई कुकर्मीहरूको हातमा छोडिदिनु भएको छ र दुष्ट मानिसहरूका हातमा फालिदिनु भएको छ। यी मानिसहरू एक प्रकारका निर्दयी दुष्टहरू थिए। तिनीहरू अयुबका साथीहरू थिए, तर तिनीहरूले उसलाई शत्रु जस्तो व्यवहार गरे। अनि तपाईँलाई थाहा छ, आज त्यहाँ त्यस्ता क्रिस्चियनहरू छन् जो तपाईँप्रति धेरै अविश्वासी, उद्धार नपाएका, अन्य जातिहरू भन्दा स्वार्थी, निच, दुष्ट हुन सक्छन्। जब कुनै क्रिस्चियन निज व्यक्ति हुन्छ, ऊ भन्दा निज कोही हुँदैन र कुनै पनि हुन सक्दैन। यसरी अयुबले आफ्ना साथीहरूलाई कुकर्मी, दुष्ट मानिसको रूपमा वर्गीकरण गर्छन्। देख्नुभयो, अयुबका साथीहरू सोचिरहेका छन् कि तिनीहरूले परमेश्वरको पक्षमा बोलेर बचाउ गरिरहेका छन्, तर त्यसो गर्ने काममा तिनीहरू अनुचित, अन्य पक्षवाती बनिरहेका छन्। त्यति मात्र होइन, अयुबको विरूद्धमा तिनीहरूको आफ्नो दोषमा क्रूर, निष्ठुर बनिरहेका छन्। आगे 12 पदमा भनिएको छ, म त आराममा बसिरहेको थिएँ, तर उहाँले ममाथि आक्रमण गरेर लुच्नुभयो, उहाँले मलाई घिच्रोमा अठ्याएर ध्वजा पार्नुभयो, उहाँले मलाई आफ्नो तारो बनाउनुभयो। अयुबले थाहा गर्छन् कि परमेश्वरले उसको जीवनमा यो घट्न अनुमति दिनुभयो। मैले एकपल्ट शिकारी कुकुरले वनमा जंगली खरायोलाई घिच्रोमा पक्रेको र त्यसलाई यताउता हलाएर लुछेको देखे। यो प्रत्यक्ष छ कि अयुबले पनि त्यस्तो देखे। अयुबले भने त्यसरी नै परमेश्वरले उसलाई लुचिरहेको थिए। परमेश्वरले कहिलेकाहीँ त्यसै गर्नुहुन्छ। अनि 13 पदमा भन्छन्, उहाँका काँडहरू ममाथि चारैतिरबाट बर्से, निर्दयी भएर उहाँले मेरो मर्ममा छेड्नुभयो, उहाँले मेरो पित्त भुइँमा पोखाउनुभयो। अनि 14 पदमा भन्छन्, मेरो रक्षाका प्रखालमा उहाँले छडै छेन पार्नुभयो, अनि एक लडाकु मानिस चाहिँ उहाँ ममाथि आइलाग्नुभयो। मेरो रक्षाको पर्खालमा उहाँले छेडै छेड पार्नुभयो, एक लडाकु मानिस चाहिँ उहाँ ममाथि आइलाग्नुभयो। अनि आगे लगातार 15 र 16 भन्छन्, मेरो शरीर ढाक्नलाई मैले भाङ्रा सिए, मैले आफ्नो निधार धुलोमा गाडे, रुँदा रुँदा मेरा गालाहरू राता भएका छन्, मेरा आँखाका चारैतिर काला भएको छ। अयुब आफ्नो गुनासो पुखाउँछन् अनि 17 पदमा भन्छन्, तापनि मेरो हात उपद्रवमा लागेको छैन, अब मेरो प्रार्थना साँचो छ। अहिले फेरि हामी अयुबको जीवनमा केही त्यस्ता कुरा देख्छौ जुनसँग व्यवहार गरिन आवश्यक थियो। उसले आफैलाई पूर्ण सिद्ध व्यक्तिको रूपमा दावी गर्छन्। देख्नुभयो, उसका साथीहरूले उसलाई त्यस्तो स्थानमा डोर्याइरहेका छैन जहाँ कि उसले आफैलाई निन्दा गर्न, इन्साफ गर्न सक्थे। वास्तवमा तिनीहरूले उसलाई आत्मा धार्मिकको, आत्मा सिद्धताको आत्मामा डोर्याए। तिनीहरूले उसलाई आफैको रक्षात्मक वा बचाउ पक्षमा उभिन्नलाई बाध्य गरे, किनकि तिनीहरूले उसलाई उल्टा सिधा प्रश्न गरे, आरोप दोष लगाए। अमित्र, जुन क्षणमा आयुबले आफैलाई बचाउ गर्न थाले उसले परमेश्वरलाई असुविधामा राखे। आयुबले परमेश्वरलाई न्यायोचित ठहराउनुको सट्टामा आफैलाई न्यायोचित ठहराउँछन्। समस्या यो थियो कि उसका साथीहरूले उसलाई निन्दा गरे, दोष लगाए, आरोप लगाए, न कि उसलाई आफै स्वयंद्वारा आफैलाई निन्दा गर्न दोहोर्याउनको सट्टामा। तिनीहरूले उससँग गलत पहुँचको प्रयोग गरे। मित्र, जुन क्षणमा कुनै व्यक्ति आफै स्वयंलाई बचाउ गर्न आरम्भ गर्छ, उसले आफैलाई त्यस स्थानमा राख्छ जुन योहन्नाले अति नै स्पष्ट रूपमा भने। पहिलो योहन्ना 1:8-10 पदमा, यदि हामीमा पाप छैन भने हामी भन्छौ भने त हामीले आफैलाई धोका दिन्छौ र हामीमा सत्य हुँदैन। यदि हामीले पाप गरेका छैनौ भने हामी भन्छौ भने हामी उहाँलाई झुटा तुल्याउँछौ र उहाँको वचनमा हामीमा रहँदैन, उहाँको वचन हामीमा रहँदैन। त्यसले परमेश्वरलाई झुटा तुल्याउँछ। यसले परमेश्वरलाई न्यायकर्ताको सट्टामा एक अपराधी, एक दोषीको रूपमा राख्दछ। त्यसकारण अय्युबले परमेश्वरको विरूद्धमा अभियोग, दोष लगाइरहेका छन्। वास्तवमा त्यहाँ धेरै मानिसहरू छन् जो परमेश्वरलाई इन्साफ गर्न बस्दछन्। त्यही नै वास्तवमा अय्युब यहाँ गरिरहेका छन्। अय्युब आफैलाई यो भन्दै सिद्ध न्यायोचित ठहराइरहेका छन्, तापनि मेरो हात उपद्रवमा लागेको छैन। हेर्नुहोस् उसको कथनलाई, तापनि मेरो हात उपद्रवमा लागेको छैन। मित्र, जुन क्षणमा अय्युबले यो भन्छन्, उसले भावमा यही भनिरहेका छन् कि परमेश्वरले उसमाथि त्यस्ता कठिन विपत्तिहरू घट्न दिएर भूल गर्नुभयो, गलत गर्नुभयो। आगे पद 17 अय्युब भन्छन्, मेरो प्रार्थना साँचो छ, मैले यही भने ख्रिस्टियनहरूबाट आएको पनि सुनेको छ। मित्र, प्राय हामी कोही पनि साँचो प्रार्थना गर्छौं र साँचो प्रार्थना हो भन्ने कुरामा मलाई सन्देह हुन्छ। त्यही नै कारण म सधैं प्रभुलाई भन्दछु, म यो प्रार्थना येशु ख्रिस्टको नाममा माग्छु, किनभने म जान्दछु कि यो फुच्चे प्रचारकको आफ्नै प्रयत्नको प्रार्थनाले केही काम खाँदैन। अय्युब सोच्दछन् कि उसका प्रार्थना सत्य छन् र आगे पद 18 भन्छन्, हे पृथ्वी, मेरो रगतलाई नढाक औ न्यायको निम्तिको मेरो पुकारा नथामियोस्। अहिले अय्युब भव्य भाषामा चित्कार छोडे। उसले पृथ्वीलाई आफ्नो रगतको नढाक न भन्छन्। यदि हाबिलको रगतले परमेश्वर कहाँ चित्कार गरियो भने तब निश्चय नै अय्युब सोच्दछन् कि उसको रगत पनि परमेश्वर कहाँ कराउनेछ, बोल्नेछ। मित्र, परमेश्वरले रगतको छोप्नु हुँदैन, ढाक्नुहुन्न, र परमेश्वरले ख्रिस्टद्वारा बगाएको रगतको देख्नुहुन्छ, विशेष गरेर जब तपाईँ यसको अस्वीकार गर्नुहुन्छ। अनि 19 पदमा भनिएको छ, किनभने हेर, मेरा गवाही त स्वर्गमा हुनुहुन्छ, मेरो निम्ति जवाब दिनलाई उच्चमा एकजना तयारी हुनुहुन्छ। बाइबलले हामीलाई शुरूदेखि पूरा पुस्तकहरूभरि यो सिकाउँछ कि परमेश्वरले हाम्रो निम्ति रेकर्ड राख्नुहुन्छ। त्यहाँ धेरै मानिसहरू छन् जो यो विचारको मान्न चाहँदैनन्, स्वीकार गर्न चाहँदैनन्। तिनीहरू भन्छन् कि तपाईँ कल्पना गर्नुहुन्छ कि माथि स्वर्गमा टेबल र कुर्सीमा बसेर हाम्रा रेकर्डको पुस्तकमा परमेश्वर लेखिरहनुहुन्छ? अमित्र, कसले भन्यो कि रेकर्ड गर्न पुस्तक उहाँ राखिरहनु भएको छ? कसले भन्यो? परमेश्वरलाई त्यसो गर्न आवश्यक छैन। यदि खालि केवल मानिसले कम्प्युटर जस्तो सानो मेसिन बनाउन सक्छ भने के तपाईँ सोच्नुहुन्न कि परमेश्वरसँग रेकर्ड राख्ने त्यस्तो तरिका छ जुनले हामीले कल्पना गर्न नसक्ने हरेक कुरालाई उछिन्छ? म एउटा यस्तो विचार मान्ने व्यक्ति हुँ कि हामीले के कुरा गरेका छौं, हामीले के कुरा भनेका छौं रेकर्ड गरिएको छ। म तपाईको बारेमा जान्दिन, तर म आफ्नो बारेमा बनाइएका रेकर्डको कहिले पनि हेर्न चाहन्न। म यस कुरामा धेरै खुसी छु कि यी मध्ये केही चाहिँ येशु ख्रिस्ट मुनि ढाकिएको छ, येशु ख्रिष्टको रगत मुनि ढाकिएको छ। ओ परमेश्वरलाई त्यसको निम्ति धन्यवाद होस्। बीस पदमा भनिएको छ, मेरो आँखाले परमेश्वरलाई घरिघरि हेरिरहँदा मेरो बिन्ती उहाँकै सामने पुग्नेछ। यो अय्युबको तस्विर हो। जब ऊ आफ्ना आँखा र गालाभरि आँसु झार्दै बहसको स्थानमा बस्छन्, उसका साथी भनौदाहरू उसका वरिपरि बसेका छन् र उसलाई कर्के आँखाले हेर्दै उसलाई पाखण्डी झुट्टाको रूपमा दोष आरोप लगाइरहेका छन्, तिनीहरूले उसलाई जान्दैनन्, तिनीहरू परमेश्वरलाई पनि जान्दैनन् र तिनीहरू आफै स्वयंको बारेमा पनि जान्दैनन्। अनि एक्काइस पदमा भन्छन्, मानिस र त्यसको छिमेकी बीचमा न्याय गर्ने झैं मानिस परमेश्वरको बीचमा कुनै एकजना मध्यस्थ भए त हुने थियो। मानिस र त्यसको छिमेकीको बीचमा न्याय गर्ने झैं मानिस परमेश्वरको बीचमा कुनै एकजना मध्यस्थ भए त हुने थियो। यहाँ अय्युबको अर्को एक चित्कार देख्छौ। ओ यो विश्वासीहरूको निम्ति यो कुरा जान्ने काम कति सुन्दर र महान कुरो हो कि उससँग मध्यस्थ छ। हामी हरेक विश्वासीसँग मध्यस्थ छ। हामीसँग एक त्यस्तो वकिल हुनुहुन्छ जसले हामीलाई परमेश्वरको सामने प्रतिनिधित्व गर्नुहुन्छ। हरेक कुराहरूको निम्ति मिलाइसकिएको छ, हरेक कुराको हाम्रो निम्ति मिलाइसकिएको छ। पहिलो तिमोथी 2:5 पदले भन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात ख्रिस्ट येशु जो मानिस हुनुहुन्छ। यदि आजसम्म उहाँ तपाईँको पहिले नै यानि अघि नै वकिल मध्यस्थ हुनुभएको छैन भने उहाँ तपाईँको मध्यस्थ वकिल बन्न चाहनुहुन्छ। तपाईँले गर्नुपर्ने एउटै कुरा छ कि उहाँलाई आफ्नो जीवनमा निम्तो दिनु, उद्धारकर्ताको रूपमा अपनाउनु। यसपछि 17 अध्यायतिर पनि प्रवेश गरौं। 17 अध्याय 1 पदमा भनिएको छ, मेरो मन व्याकुल भएको छ, मेरो दिनको अन्त आइपुगेको छ, चिहान मेरो निम्ति तयार छ। उसको मतलब हो ऊ अति नै धेरै सिकिस्त बिमारी भइसकेका छन्, सिकिस्त बिमारीको अवस्थामा छन्, चिहान उसको निम्ति तयार छ। उसले सोच्दछ कि ऊ मन गइरहेका छन्। अनि 2 पदमा भन्छन्, म जता फर्के पनि मानिसहरू मलाई ठट्टा गर्दछन्, तिनीहरूको गिल्लाले गर्दा मेरो दिन धमिलिएको छ। मित्र, यहाँ अय्युब एक किसिमको मृत्युशयमा छन् र उसका साथीहरू चाहिँ उसको वरिपरि उसलाई गिज्याउँदै मजाक गर्दै उभिरहेका छन्। ओ यो कस्तो तस्विर छ! यी मानिसहरू जो वास्तवमा उसलाई सान्त्वना दिन आएका थिए, तर तिनीहरू उससँग बहस गर्न लागे र उसलाई दोष निन्दा दिन थाले। मित्र, त्यहाँ ख्रिस्टियनहरू छन् जो यो संसारमा गुमेका निन्दित पापीहरूको निम्ति कति पनि सहायता बनिरहेका छैनन्। बरु धेरै पीड़ित दुखी ख्रिस्टियनहरूको निम्ति सान्त्वना भइरहेका छैनन्। यो दयनीय कुरा हो। हामीले यो कुराको थाहा पाउन आवश्यक छ। त्यहाँ निश्चय नै कठोर वचनहरूको समय हुन्छ। परमेश्वर पनि अय्युबसँग अति नै कठोर बन्नुहुन्छ, तर उही समयमा उहाँ त्यसलाई सान्त्वना दिन गइरहनु भएको छ। परमेश्वर उसलाई सहायता गर्न गइरहनु भएको छ र परमेश्वर उसलाई पुनस्थापन पुनसुधार गर्न गइरहनु भएको छ। मित्र, यो कुराको याद राखौं, परमेश्वर दण्डको इन्साफको परमेश्वर हुनुहुन्छ, तर उही समयमा उहाँ कृपा अनुग्रहको र क्षमाशील परमेश्वर पनि हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउ।
1: साथीहरूले आजको अध्ययनमा हामीले थाहा पायौं कि अय्यूबलाई सान्त्वना दिन आएको साथीहरू एलिफजलाई अय्यूबले दिनुभएको जवाफको बारे यो अध्ययन हामीले थाहा पाएका छौं कि अय्यूब जतिसुकै कष्टमा भएर जानुभए तापनि उनले परमेश्वरमा चाहिँ भरोसा योग्य जीवन चाहिँ बिताउनु भएको छ।
2: अय्यूबले परमेश्वरमा भरोसा योग्य जीवन जिए, तर पनि उनको कष्टको समयमा सान्त्वना दिन आएका साथीहरू उल्टै अय्यूबसँग बहस गरे र उनलाई झन वाद विवाद गरेर दुःख दिइरहेका थिए। यसबाट हामीले सिक्नुपर्छ कि हामी दुःख दिने होइन, तर सान्त्वना दिने हुनुपर्छ।
1: साँच्चै नै दाई, हामीले यो कुरा कहिले भुल्नु हुँदैन कि परमेश्वर हामीलाई हरेक कुराहरूको रेकर्ड राख्नुहुन्छ भन्ने कुरा
2: हो नि त भाइ। यसकारण त हामी हरेक कसरी जिउँदैछौ भन्ने कुरा निहाल्न सक्नुपर्छ। यो थाहा गरी कि परमेश्वर हाम्रो हरेक कुराको निगरानी गर्नुहुन्छ।
1: साँच्चै नै दाई, अनि कहिलेकाहीँ हामी एलिफज जस्तै हुन्छौ, तर यसलाई येशूमा हामीले इन्कार गर्नुपर्छ।
2: तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ। र आदरणीय श्रोताहरू, यदि हामी पनि कसैलाई सान्त्वना दिन भन्दा उसको दोषलाई देखाइरहेका छौं भने आज नै ख्रिष्टमा यो कुरालाई राख्नुहोस् र येशूमा फर्कनुहोस्, किनकि येशूको रगतले हाम्रो अधर्म खराब विचारहरूलाई धुँदछ र हामीलाई उद्धार दिँदछ।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनबाट पाउनुभएको शिक्षा, प्रार्थना वा आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
2: हजुर, तपाईँहरूको प्रतिक्रिया, गवाही र प्रेमका शब्दहरू नै हाम्रो सेवकाईको उत्साह हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईँहरूले पाउनुभएको आशिष हामीसँग बाँड्नुहोस्, ताकि तपाईँहरूको गवाहीबाट हामी पनि आशिषित हुन सकौं। र फेरि हामी अर्को अध्ययनमा भेट्ने वाचासहित यहाँहरूबाट बिदा हुन्छौं। परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248443।
2: स्थान धादिङ सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीवी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
2: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
3: गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9851063802, 9851063802।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
2: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
2: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564649, 9841564649।
2: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: तपाईं यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरफेरो।

सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो लाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। गजुरी गाउँपालिकामा तेस्रो अध्यक्ष कप खुल्ला पुरूष भलिबल प्रतियोगिता हुने, प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्धी रिट अझै दर्ता भएन। समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू, अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएकोमा परराष्ट्रले माफी माग्यो। र चीनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलर कृषि उत्पादनहरू किन्ने, तेस्रो बागमती प्रदेश स्तरीय खेलकुदका लागि धादिङमा खेलाड़ी छनौट जेठ 8 गतेदेखि। अब समाचार विस्तारमा। धादिङको गजुरी गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप वडा स्तरीय खुला पुरूष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिता 2083 जेठ 9 गतेदेखि शुरू हुने आयोजकले जनाएको छ। प्रतियोगिता गजुरी 1 स्थित आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गर्नेछ। प्रतियोगितामा गजुरी गाउँपालिकाभित्रका वडा टोलीहरूले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताको विजेताले नगद रूप 75,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् भने उपविजेताले रू 50,000 र द्वितीय हुने टोलीले रू 30,000 पुरस्कार प्राप्त गर्नेछन्। साथै सान्त्वना पुरस्कार रू 10,000 र उत्कृष्ट खेलाड़ीलाई रू 5,000 प्रदान गर्ने आयोजकले जनाएको छ। टीम दर्ताको अन्तिम मिति 2083 जेठ 7 गते तोकिएको छ। प्रतियोगितालाई व्यवस्थित, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन विभिन्न खेल नियमहरू समेत लागू गरिएको आयोजकले जानकारी दिएको छ। स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा खेलप्रति आकर्षण तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरेको रिट दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायालय र संसदबीच द्वन्द बढ़ने संकेत देखिएको छ। मल्लले सर्वोच्च प्रशासनलाई आदेश दिएको समाचार आएसँगै सिंहदरबारमा चलिरहेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सांसदहरूले आपत्ति जनाएका छन्। सामान्यतया प्रधान न्यायाधीशको आदेशबारे संसद बैठकमा प्रश्न नउठाउने गरेकोमा आज सत्तारूढ दलका सांसदहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई कोर्ट खोलेर राजनीतिमा आउन चेतावनी समेत दिए। मल्लले दिएको लिखित आदेशमा कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको विश्वास बढ़ाउने व्यवहार एवं प्रयास हुने देखिन्छ भनिएको छ। यसमा रासपाका कानूनी पृष्ठभूमिका सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बाँसकोटाले आपत्ति जनाउनु भएको हो। संसदमा बोल्दै सांसद न्यौपानेले मल्लको आदेशमा स्वार्थको सिद्धान्त आकर्षित भएको बताउनुभयो। सर्वोच्चले देखाउनुपर्ने ठाउँमा सक्रियता नदेखाई अनन्तरै सक्रियता देखाउन थालेको उहाँको भनाइरहेको छ। यस्तै सांसद बाँसकोटाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच चेक एण्ड ब्यालेन्सको काम गर्ने भए पनि न्यायपालिका सत्ता कब्जा गर्ने नियतमा लागेको आरोप लगाउनुभयो। रासपाका सांसदहरू न्यौपाने र बाँसकोटाले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले दुवैजनाको भनाई रेकर्डबाट हटाउन पनि माग गर्नुभयो। गएको वैशाख 24 गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका 4 वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिटको दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आजै 1 बजेभित्र आदेश दिए पनि कर्मचारीले दर्ता गरेका छैनन्।

त्यस्तै झाको मुद्दामा निष्पक्ष सुनवाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झा अवैध सामान तस्करी एवं ओसार पसारको आरोपमा पक्राउ परेका थिए। अमेरिका, इजरायल र इरानबीच गएको फेब्रुअरी 28 तारीकमा द्वन्द शुरू हुनु अगाडि नै झासहित 6 जना विदेशीलाई इरानी सुरक्षा कर्मीले पक्राउ गरेको थियो। अब विदेशको खबर। चीनले वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षेनी अमेरिकाबाट अर्बौंको कृषि उत्पादनहरू किन्ने प्रतिबद्धता जनाएको व्हाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। व्हाइट हाउसका अनुसार चीनले सन् 2026, 2027 र 2028मा कम्तीमा 17 अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। अब खेल खबर। जिल्ला खेलकुद विकास समिति धादिङले तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट सहभागी हुने खेलाड़ी छनौट प्रक्रिया जेठ 8 गतेदेखि 11 गतेसम्म सञ्चालन गर्ने भएको छ। आज जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालयमा बसेको प्रशिक्षक तथा विभिन्न खेलसँग सम्बन्धित जिल्ला संघका प्रतिनिधिहरूको बैठकले खेलाड़ी छनौटको मिति तय गरेको हो। बैठकमा समितिका अध्यक्ष प्रताप सिंह तामाङले जेठ 18 गतेभित्र सबै खेलको छनौट प्रक्रिया सम्पन्न गर्न सम्बन्धित संघ संस्थाहरूलाई निर्देशन दिनुभएको छ। निर्णय अनुसार भलिबल खेलको छनौट जेठ 9 गते धादिङ बेसीमा, फुटबलको छनौट जेठ 10 गते धादिङ बेसीमा, उसु जेठ 8 तथा क्रिकेटको छनौट गजुरी स्थित कलौदी खेल मैदानमा हुने जनाइएको छ। हेटौँडामा जेठ 24 गतेदेखि 30 गतेसम्म सञ्चालन हुने तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा धादिङबाट विभिन्न 13 विधाका खेलमा सहभागिता रहनेछ। प्रतियोगितामा आईटीएफ तेक्वान्दो, उसु, एथलेटिक्स, टेबल टेनिस, ब्याडमिण्टन, फूड कन्ट्याक्ट, कराते, बक्सिङ, तेक्वान्दो, कराते, बुद्धिचाल, फुटबल, क्रिकेट, भलिबल तथा जुडो खेल समावेश गरिएका छन्। जिल्ला खेलकुद विकास समितिले समयमै तयारी पूरा गरी उत्कृष्ट खेलाड़ी छनौट मार्फत धादिङको सशक्त सहभागिता सुनिश्चित गर्ने जनाएको छ। साँझ 6:35 बजेको समाचार सिर्फ सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। गजुरी गाउँपालिकामा तेस्रो अध्यक्ष कप खुल्ला पुरूष भलिबल प्रतियोगिता हुने, प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्धी रिट अझै दर्ता भएन। समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू, अमृत झा रिहा।

र चीनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अरब डलरको कृषि उत्पादनहरू किन्ने तेस्रो बागमती प्रदेश स्तरीय खेलकुदका लागि धादिङमा खेलाड़ी छनौट जेट 8 देखि साँझ 6:35 बजेको समाचार सेरबेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि विदमाग छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्जसँगै रहनुहोला। नमस्कार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
4: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल आजबाट शुरू भएको छ। यही वैशाख 11 गतेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना गर्ने, संविधानको तीन खम्बे अर्थनीति र समाजवाद उन्मुख लक्ष्यलाई समेट्न सक्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले पाँच सिद्धान्त र पाँच प्राथमिकता समेटेर रोजगारीको सृजना, शिक्षामा सुधार, स्वास्थ्य, पूर्वाधार विकास, डिजिटल रूपान्तरण तथा सामाजिक न्यायका विषय उल्लेख गरी ल्याइएको सिद्धान्त र प्राथमिकतामा सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले देशमा बेरोजगारी र युवा पलायन बढ़िरहेको, किसानले समयमा नै मल र बिउ नपाउने अवस्था रहेको, सहज स्वास्थ्य सेवा र पहुँच नरहेको तर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। दलीय आधारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग वन्य विषय प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद बासना थापाले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना, पूर्वाधार निर्माण, शिक्षामा सुधार ल्याउनुपर्नेमा जोड़ दिँदै संघ, प्रदेश र स्थानीय तहबीच दोहोरोपण हटाएर समन्वय बढ़ाउन सुझाव दिनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले देशको अर्थतन्त्र कता कुन मोड़मा कसरी जाने भनेर स्पष्ट रूपमा आउन नसकेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका खुशबु ओलीले सिद्धान्त र प्राथमिकता निकै आकर्षक रूपमा आएको भए पनि आगामी वर्षका लागि पूरा गर्न सकिने खालका व्यावहारिक विषयमा ध्यान पुग्न नसकेको बताउनुभयो। स्वतन्त्र सांसद महावीर पुनले उद्योग व्यवसायको लागि आवश्यक कच्चा पदार्थ आयातमा कर लगाउन नहुने, उद्योग व्यवसायलाई प्याटेन्ट राइट्सको प्रभावकारी व्यवस्था गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको 1% विनियोजन गर्न आग्रह गर्नुभयो। छलफलमा सांसदहरूले उद्योगी व्यवसायीको विश्वास जगाउने, कृषिमा व्यवसायीकरण गर्ने, मुलुकको समग्र अर्थतन्त्रको विकास गर्ने, सुकुम्बासी र अव्यवस्थितको समस्यालाई आवासको ग्यारेन्टी सहित आवश्यक सम्बोधन बजेटका सिद्धान्त तथा प्राथमिकताले गर्न सक्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले स्वीकृत गरेको छ। बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो। यसअघि सभामा नियमावली मस्यौदा प्रतिवेदनमाथि भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै समितिका सभापति पराजुलीले नियमावली मस्यौदामा प्रतिनिधि सभाको भूमिकालाई सुदृढ गराउने गरी नियमावली निर्माण गरिएको बताउनुभयो। सभापति पराजुलीले नियमावलीले संसदीय व्यवस्थालाई अझ उत्तरदायी, व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ मस्यौदा तयार पारिएको उल्लेख गर्नुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउने गरी आएको नियमावलीमा व्यवस्थालाई हटाएर जानुपर्ने बताउनुभयो। छलफलमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदीय सर्वोच्चता कायम गर्ने विषयमा नियमावलीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले प्रतिनिधि सभा नियमावली मस्यौदाले लोकतन्त्रमा विपक्ष बाधक र शत्रु नभई संरक्षक हो भन्ने कुरा स्वीकार गरी विपक्षलाई स्थान दिएको छ कि छैन भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि नियमावली विशेष कानूनका रूपमा रही संघीय कानून सरह रहने गरी गरिएको व्यवस्था स्वीकार्य नहुने बताउनुभयो। श्रम संस्कृति पार्टी का सांसद आरएन राई ले संसद को नियमावलीलाई विशेष कानून का रूप में मानी संविधान भन्दा माथि राख्न नमिल्ने भन्दै नियम 259 संशोधन गर्नुपर्ने बताउनुभयो। राष्ट्रीय स्वतन्त्र पार्टीका सांसदहरू यज्ञमणि नेउपाने र समीक्षा बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी उहाँहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीश सिफारिश विरूद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएको विषयमा आपत्ति जनाउनु भएको हो। रासोपाका सांसदहरू ढकाल र बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख डोल प्रसाद अरियालले बोल्न समय दिएपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले अदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले न्यायाधीशले कर्तव्य पालनाका सिलसिलामा गरेका न्यायिक कार्यका विषय संसदमा उठाइएको र अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदहरूको अभिव्यक्ति आएको भन्दै विरोध गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कार हत्या मानव तस्करी अन्त्य वैदेशिक रोजगारीमा सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले मानव तस्करबाट कुवेत पुगेर हराइरहेकी नेपाली महिला शर्मिला दर्जीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदै कुवेत लगायत विभिन्न खाड़ी मुलुकसम्म फैलिएको मानव तस्करीको कार्य रोक्न माग गर्नुभयो। सांसदहरूले भूमिगत विद्युत विस्तार तथा खानेपानी विस्तार गर्ने सम्झौता भएका कम्पनी तथा ठेकेदारहरूले कार्य सम्झौतामा र कार्यक्षेत्रमा निर्माण सामग्रीहरू असरल राख्ने सड़क सुरक्षालाई व्यवस्था गर्ने र खनेका खाडलहरू समयमा नै मरमत नगर्दा दुर्घटना बढ़ेको तथा जनधनको क्षति भइरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो। बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले अगाडि आएर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख डोल प्रसाद अरियालले बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानून र नियमावली अनुसार नमिल्ने बताउनुभयो। बैठकको शून्य समयमा सांसदहरूले देशका विभिन्न भागमा नेपाल टेलिकमको टावर विद्युत समस्याका कारण मानिसहरू प्रविधिको प्रयोगबाट वञ्चित हुनु परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल शुरू भएको छ। बैठकमा नेपाली कांग्रेसका सांसद नारायण दत्त मिश्रले विनियोजन विधेयकले कृषिमा रोजगारीको अवसर सृजना गरेर युवाहरूलाई स्वदेशमै आकर्षित गर्नुपर्ने निजी क्षेत्रलाई शंकाको दृष्टिबाट नहेरी साझेदारका रूपमा हेरिनुपर्ने सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउनुपर्ने र उत्पादनमुखी अर्थतन्त्रका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा नेकपा एमालेका सांसद प्रेम प्रसाद दंगालले मुलुकको समष्टिगत आर्थिक सूचकहरूको वास्तविक विश्लेषण र तथ्याङ्क बिना प्रस्तुत गरिएको विनियोजन विधेयकमा कुनै ठोस आर्थिक मार्गचित्र नभएको बताउनुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले विनियोजन विधेयकले सहकारीको लोकतान्त्रिकरणलाई समेट्न नसकेको स्थानीय अर्थतन्त्रलाई ध्यान नदिएको भन्दै विधेयकले उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो। त्यसैगरी जनता समाजवादी पार्टीकी सांसद पूजा चौधरीले सुकुम्बासी बस्तीबाट विस्थापित महिला बालबालिका र वृद्धवृद्धालाई सम्बोधन गर्ने गरी सरकारले बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुउद्देश्य सहकारीका 156 र पशुपति सहकारी तथा साना बचतकर्ताले जम्मा गरेको 7 जनाको बचत फिर्ता भएको हो। आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रकम फिर्ता गर्नुपर्नेछ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम तीव्र रूपमा भइरहेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई उपयुक्त स्रोत सुनिश्चितता र प्रभावकारी बजेट विनियोजन गरी समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले सड़क निर्माणमा गुणस्तरीयता बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सड़कहरूको स्तरोन्नति र सुरक्षा अभिवृद्धि वैकल्पिक राजमार्ग विकास आयोजना र शहरी विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला भाइरसको संक्रमण नेपालमा पनि फैलने खतरा बढ़ेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। इबोला भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित कंगुबाट नेपाली तथा पर्यटक आवतजावत गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढ़ाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। नेपालमा हालसम्म इबोला संक्रमण नदेखिएको भए पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको सचिव देवकोटाले बताउनुभयो। नेकपा एमालेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकमा सरकारको कामको समीक्षा पार्टी सदस्यता नवीकरण र विस्तार पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजनका बारेमा छलफल भएको जानकारी दिनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरियताक्रम संविधान संशोधनका विषय पार्टी कार्यालय भवन निर्माण लगायतका प्रस्ताव पेश भएको जनाइएको छ। बर्दियामा बाघ तथा चितुवालाई मानव बस्तीबाट टाढा राख्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको छ। भारतको कर्तनिया घाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने वन क्षेत्रमा पछिल्ला वर्षहरूमा बाघ तथा चितुवाको संख्या बढ़ेसँगै मानव वन्यजन्तु बीच बढ़न सक्ने द्वन्द कम गर्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
0: भारतको कतन्याघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गको रूपमा रहेको खाता वन क्षेत्रमा बाघ तथा चितुवाको आक्रमण बढ़दो क्रममा छ। प्रायजसो वन्यजन्तुको समस्या रहेको खाता क्षेत्रमा बाघ चितुवा लगायतका वन्यजन्तुलाई धपाउन कृत्रिम गन्ध मार्फत नयाँ प्रविधि परीक्षण भइरहेको छ। अफ्रिकामा सफल भइसकेको प्रविधि नेपालको खाता करिडोरमा परीक्षण भइरहेकाले यसले सफलता पाए मानव बस्तीमा छिर्ने बाघ तथा चितुवा धपाउन सहज हुने अनुमान गरिएको छ। खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ,
4: खाता क्षेत्रमा नयाँ प्रविधिहरू परीक्षण गरिरहेका, यो परीक्षणले के देखाउँछ भने चाहिँ बाघ गन्धले क्रस गरेको देखिएन। यो भन्दा पहिला पनि अफ्रिकामा गरेको भिजुअलहरू हेरेका थियौँ, त्यसमा बाघले रिस्पोन्स गरेको देखाएर त्यो गरी यो काम पनि यस क्षेत्रमा गर्ने र गाउँ बस्तीका मान्छेहरूले कसरी सुरक्षित गर्ने भनेर एउटा परीक्षण भइरहेको छ।
0: खाता जैविक मार्ग मानव वन्यजन्तु द्वन्दका दृष्टिले अति नै संवेदनशील मानिन्छ। उक्त क्षेत्रमा मानव वन्यजन्तु बीच सह अस्तित्व बनाउन गत वर्षदेखि नै नयाँ गन्ध प्रविधि पाइलटिङको रूपमा परीक्षण शुरू गरिएको थियो। तराई भूपरिधि कार्यक्रमका प्रबन्धक भरत प्रसाद भट्ट,
5: विशेष गरी चितुवाको र मानवको द्वन्द कम गर्नको लागि कृत्रिम गन्ध राखेर मानवको बस्तीमा बाघ अथवा चितुवा नछिरोस् र उसले चाहिँ मानवसँग द्वन्द कम गरोस् भन्ने हेतुले चाहिँ हामीले यो कार्यक्रम यो वर्ष हामीले गरेका छौँ।
0: प्राकृतिक प्रणाली अनुसार बाघ वा चितुवाहरूले आफ्नो पिसाब मार्फत आधार क्षेत्र निर्धारण गर्छन्। सो क्षेत्रमा अन्य बाघहरू छिर्दैछन्। गन्ध सुकेपछि अर्को बाघको आधार इलाका सम्झेर अरू बाघ अगाडि नबढ़ी फर्कने गर्छन्। त्यसैलाई कपी गरी गन्ध प्रविधि भित्राइएको हो। तराई भूपरिधि कार्यक्रमका कार्यक्रम संयोजक प्रतीक शाह,
6: जुन हाम्रो चाहिँ वन्यजन्तु बाघ अथवा चितुवाले प्राकृतिक रूपमै आफ्नो वासस्थानलाई चिन्ह लगाएर एउटा चाहिँ विशेष प्रकारको गन्ध छोडेर आफ्नो चाहिँ
7: क्षेत्र मार्किङ गर्ने काम गर्छ ताकि त्यहाँ चाहिँ त्यो बन्दको कारणले गर्दाखेरि अन्य कुनै अर्को बाघी अथवा चितुवा चाहिँ त्यो क्षेत्रमा प्रवेश नगरोस् भन्ने जुन प्राकृतिक प्रणाली छ त्यसलाई हामी चाहिँ नकल गर्दै बन्द संकेत निष्कर्षमा हामी राख्छौँ क्याम्पको मार्फत जनावरको चाहिँ यो बाटोमा मुभ गर्दाखेरि उसको प्रतिक्रियालाई हामी अध्ययन गर्छौँ।
0: बर्दिया जिल्ला नेपालमै बाघ तथा चितुवा आक्रमणबाट बढ़ी प्रभावित क्षेत्र मध्ये एक मानिन्छ। प्रत्येक वर्ष वन्यजन्तुको आक्रमणबाट मानवीय तथा आर्थिक क्षति हुने गरेको छ। यस्तो अवस्थामा नयाँ प्रविधिको सफल परीक्षणले स्थानीय वासीमा आशा जगाएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
3: भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्सालले दशैंसम्म सबै सुकुम्बासीले जग्गा धनी पूर्जा प्राप्त गर्ने भएकाले आन्दोलनको आवश्यकता नरहेको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र रूपन्देही एकमा मतदातासँग कुराकानी गर्दै मन्त्री लम्सालले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास शुरू गरेको र त्यसलाई थप प्रभावकारी बनाएको छ। गुनासो लिने मात्र होइन समाधान पनि गर्ने उद्देश्यका साथ मन्त्रालयले हटलाइन नम्बर 1151 थप प्रभावकारी बनाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै गुनासो सुन्ने र तुरन्त सम्बोधन गर्ने शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारीको खोजीमा पछिल्लो समय गाउँका मानिस शहरतर्फ सर्न थालेपछि गाउँमा खेती गर्ने तथा पशु पाल्नेहरूको संख्यामा कमी आएको छ। खेतीपाती तथा पशुपालनमा युवाहरूको आकर्षण हराउँदै गएको भए पनि बझाङका गाउँहरूमा भने बुढापाका तथा केही युवाहरू खेतीपाती र गाई भैंसी पालेर जीविकोपार्जन गर्दै आएका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
8: समयको परिवर्तनसँगै जीवन अवस्थामा सुधार भएर खेती किसानी गर्ने मान्छेहरू घट्दै गइरहेको बेला बझाङ जिल्लाका केही गाउँ बस्तीमा भने अझै ग्वाला गोठालाहरू भेटिने गरेका छन्। गाई गोरु भैंसा पालेर ग्वाला गोठाला जाने युवाहरूको आकर्षण नभए पनि अझै गाउँका बुढापाखादेखि केही युवा महिला पुरूषहरूले पुर्ख्यौली खेतीपाती गर्ने र गाई गोरु भैंसी पालेर जीवन गुजारा गर्दै आइरहेका छन्। गाई भैंसीसँग ग्वाला गोठाला आएका थलारा रेगम गाउँका किसानहरू,
9: गाई भैंसी पाले हो, मलजल चाहियो खेतीपाती लगाउनको लागि, एक भैंसी दुई बल्ल दुई बाख्रा छन्, मेरो भैंसी नभने घरै छैन कोही,
10: आमा बाबुले हामीलाई पढाउन सकेन, बाउ बाजेले कमाएको आउटफोटो कमाई खाएपछि मलजल चाहियो, भैंसी पाल्नै पर्यो, एक हल बल्ल पनि चाहियो, अहिले छोरा नाति यताउति इन्डियातिर गएर सोझा गर्न लाग्यो,
11: गाई भैंसा पाल्दा त पाल्दैन, बल्ल पाल्नु छाडिले मान्छेले कति आउटर आउन लाग्यो बढी।
8: आफ्नो विगतको अनुभव सुनाउँदै एकजना पशु सेवाका प्राविधिक रामचन्द्र जोशी,
12: हाम्रो बुवा बाजेसँग मेरै घरमा चार पाँचवटा भैंसीहरू थियो मेरो बाजे पालामा, अहिले मेरो पाला पुग्दासम्म एउटा गाई पनि नभएको अवस्थामा हामी बसेको छु यता, मान्छेहरूले सबले गाउँ गाउँ छोडेर सब तराईतिर गए, विस्थापित भयो, त्यसपछि पशुपालनको संख्या एकदम घट्दो क्रममा छ।
8: पशु सेवा तथा भेटनरी अस्पतालका निमित्त कार्यालय प्रमुख जयबहादुर खड्का पनि खेती किसानी र पशुपालन गर्ने किसान घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ।
13: बेरोजगारी किसानहरू सबै इन्डियातिर विदेशतिर गएका छन्, खेतीपाती गाई भैंसी भेडा बाख्रा कम छ,
8: पुर्ख्यौली जीवनशैली धानी रहेका साना किसान वर्गका यस्ता खेती किसानी गर्ने किसान र गाई गोरु भैंसीसँग खरकतिर बस्ने ग्वाला गोठालाहरूको आत्मसम्मान र प्रसारणका लागि तिनी तहका सरकारले नीति तथा कार्यक्रम बनाउनु आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। इरानको परराष्ट्र मन्त्रालयले पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता भइरहेको जनाएको छ। इरानले 14 बुधे माघ सहितको नयाँ प्रस्ताव पाकिस्तान मार्फत अमेरिकी अधिकारीहरूलाई पठाइसकेको इरानको अर्ध आधिकारिक समाचार एजेन्सी तस्नीमले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको शान्ति वार्ताका लागि समय घर्काउँदै गएको भन्दै केही समय अघि चेतावनी दिनुभएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत जुनसुकै अवस्थाको पनि समय हुने बताउनुहुँदै इरानलाई चाँडो निर्णय लिन भन्नुभएको थियो। विश्व स्वास्थ्य संगठनले कंगोपछि छिमेकी युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म 300 भन्दा बढ़ी शंकास्पद संक्रमित र 88 जनाको मृत्यु भइसकेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोला प्रकोप हालको अवस्थामा कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगे पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
14: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन आर्थिक पुनर्संरचना पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारवादी बजेटको रूपमा आउने र सुशासन प्रवर्धनका लागि संस्थागत तथा कानूनी सुधार दर्जनौं ऐन संशोधन सूचना प्रविधि र डिजिटलाइजेशनको व्यापक प्रयोगलाई आगामी बजेटले जोड़ दिने उल्लेख गर्नुभयो। नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित भएको भन्दै अर्थमन्त्री वाग्लेले अब दिगो आर्थिक वृद्धिका लागि स्रोत निर्माणमा जोड़ दिनु आवश्यक छ भन्नुभयो। रेमिटेन्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा डिजिटलाइजेशन पर्यटन हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको अर्थमन्त्रीले स्पष्ट पार्नुभयो। युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड़ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढ़ाउन लागेको जानकारी दिनुभयो। दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत हालसम्म 87.08% गणना सम्पन्न भएको छ। थापल थली स्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गणनाको हालसम्मको प्रगतिको अवस्थाको बारेमा जानकारी गराइएको हो। कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले दुई गतेदेखि शुरू भएको आर्थिक गणना आगामी असार 7 गतेसम्म जारी रहने जानकारी दिनुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
15: शीर्ष स्थानको स्कटल्याण्डलाई 6 विकेटले हराउँदै नेपाल आईसीसी विश्वकप लिग 2 अङ्क तालिकाको 5 स्थानमा उक्लिएको छ। साथै नेपालले पहिलो खेलमा भोगेको हारको बदला पनि लिएको छ। नेपालले सोमबार जितको लागि 195 रनको लक्ष्य 38.1 ओभरमा 4 विकेटको नोक्सानीमा पूरा गर्यो। ईशान पाण्डे र कप्तान रोहित कुमार पौडेलको शानदार ब्याटिङसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग 2 दुई स्थान फड्को मारेको हो। नेपालले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको हो। जितसँगै 27 खेल खेलेको नेपालले 22 अङ्क पुर्याएको छ। यससँगै नेपालले नामिबिया र क्यानाडालाई पनि उछिनेको छ। 1 खेल बढी खेलेको नामिबियाको 22 र 3 खेल कम खेलेको क्यानाडाको 21 अङ्क छ। नेपालका कप्तान रोहितले अपजित 74 रन बनाए। दोस्रो नम्बरमा आएका ईशानले उनीसँगै तेस्रो विकेटका लागि 104 रनको साझेदारी गरेका थिए। ईशानले 55 रन बनाए। ओपनर आसिफ शेख 29 र कुशल भुर्तेल 28 रनमा आउट भए। नेपालका लागि ललित राजवंशीले 4, सन्दीप लामिछाने 3 तथा नन्दन यादव, सुमपाल कामी र दिपेन्द्र सिंहरीले समान 1 विकेट लिएका थिए।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 18.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 36.7 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू। आज 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता। राष्ट्रिय आर्थिक गणना 2082 को हालसम्म 87% गणना सम्पन्न। पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता जारी रहेको इरानको भनाई। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत आज भएको खेलमा नेपालद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित। यसका साथै साँझ 7 बजे को समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजी में सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
5: होइन, के भो, किन एक्लै गनगन गरिरहे कि?
4: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
5: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
4: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ।
5: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।

0: hello. Let's go.
1: 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitna barambar.
2: Shahid Memorial Hospital Dhading Besima aba harek din visheshagya sewa.
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौं।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर गराउन सांसदहरूको माग। न्यायपालिका र कार्यपालिका बीच प्रधान न्यायाधीश सिफारिशले टकराव बढ्दै प्रधान न्यायाधीश सिफारिश विरूद्ध स्वर उजुरी, सुनवाईको तयारी।
3: प्रधान न्यायाधीशले आफ्नो कार्योजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गरेर उजुरी सकिसके।
2: राष्ट्रपति भण्डारीको पुनरागमन। राजनैतिक समीकरण फेरिने संकेत। समस्याग्रस्त सहकारीमा साना बचतकर्तालाई रकम फिर्ता शुरू। पीड़ितलाई राहत दिन ऋण असुली तीव्र।
4: बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छ।
2: सुदूरपश्चिममा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण। लक्ष्यको 57% मात्र बिरामी पहिचान। बिहारबाट जोखिममा परेका 6 नेपाली बालबालिकाको उद्धार। आर्थिक गणनामा सरकारी विज्ञापन नीतिको असर।
5: सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौं।
2: र स्कटल्याण्डमाथि नेपालको शानदार जीत। लीग

0: بیمه برزام ایستن.
1: سیون ریڈیو، ہزاروں ریڈیو کرمی ر کروڑوں نیپالی کو مازما، یو ہو سامودائک سوچنا نیٹورک CIM.
0: संसदीय समितिहरूलाई मिनी अर्थात सानो संसद पनि भन्ने गरिन्छ। संसद र सरकारलाई उत्तरदायी बनाउन समसंसदीय समितिहरूको विशेष भूमिका हुने गर्दछ। संसदीय समितिका सभापति र सदस्यहरूले यो महत्वपूर्ण जिम्मेवारी र अहिलेको परिस्थितिलाई बुझेर समितिलाई थप क्रियाशील बनाउन आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
2: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढ़ेको छ। यस विषयले प्रतिनिधि सभादेखि सर्वोच्च

0: कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन. न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो. यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु.
1: कायम मुकायम प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपेट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्किएका थिए. उहाँले सबै निवेदन दर्ता गरी भोलि पेशी चढ़ाउन आदेश दिनुभएको थियो. संवैधानिक परिषदको सिफारिशको विरूद्धमा कायम मुकायम प्रधान न्यायाधीशको आदेशले न्यायपालिका र कार्यपालिका बीच दूरी बढ़ाउने भन्दै चिन्ता व्यक्त गरिएको छ. यसलाई कसरी लिन सकिन्छ? सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
2: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला? स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो. प्रधान न्यायाधीशले यो दरपेटका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो. अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ. अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, अनि त्यसबाट के भयो भने यो त एनआरकी भन्छन् यसलाई. यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ. यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन. अब हामी एउटा कानूनको शिक्षकले भन्ने प्रष्ट भाषा त्यही नै हो.
1: यसैबीच नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ. बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपेट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्यायमार्ग अवरूद्ध पारिएको उल्लेख गरिएको छ. संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेका छन्. समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समय आज सकिएको छ. यस अवधिमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेका संघीय संसद सचिवालयले जनाएको छ. प्राप्त उजुरीहरू संसदीय सुनवाई समितिका सदस्यहरूलाई भोलि वितरण गरिनेछ. उजुरीका आधारमा डाक्टर शर्मासँग प्रश्न राख्दै पर्सि बुधबार जवाबको मौका दिइने सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो.
3: आज 5 बजेसम्म 16 उजुरीहरू प्राप्त भएको छ समितिमा. अब समितिको बैठक भोलि बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ. अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ. आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै. भोलि प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्ययोजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ. उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुनेछ.
1: संसदीय सुनवाई समितिका अनुसार बुधबार बिहान 9 बजेदेखि 3 बजेभित्र उजुरी उपर डाक्टर शर्माको जवाफ र सिफारिशलाई निर्णयार्थ पेश गर्ने तयारी रहेको छ. सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राख्न सभामुखको ध्यान आकर्षण गराएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद बल्लावती शर्माले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनुभयो।
4: पक्षका माननीयजीहरूले नियम 38 को कुरा उठाइरहँदाखेरि नियम 56 प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने कुरालाई पनि कार्यान्वयन होस्। आज पहिलो दिन हो र यो हप्ता हामी सेड्युलमा हेर्दा 4 दिन चल्दैछ, पक्कै पनि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न सकिनेछ, यो मैले स्मरण गराउन चाहन्छु।
1: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै संसदमा विभिन्न विषय उठिरहेका छनृ

0: सुकुम्बासीमा डोजर चलाएको विषय संसद बैठक छोडेर बाहिर रहेको घटना तथा अध्यादेश सम्बन्धी विषयमा सम्बन्धित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आएका छन्। तर प्रधानमन्त्रीले हालसम्म संसदमा ती प्रश्नको प्रत्यक्ष जवाफ दिनुभएको छैन। सरकारले समस्याग्रस्त सहकारीमा फसेको अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
1: आजबाट चाहिँ समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। आज हामीले कान्तिपुर, पशुपति र शिव शिखर सहकारी तीनवटा सहकारीका ब्याङ्क भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तरता दिन्छौं।
0: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उहाँलाई सदस्यता दिने निर्णय गरेको हो। पार्टी सचिव पद्मा अर्यालले बैठकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमाले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता पनि समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएनसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
2: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरूरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नुभएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ आजको पार्टीको सचिवालय बैठकमा। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला, उहाँको सदस्यता नवीकरण भएको छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियोकर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी संचार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना प्रवाहमा समस्या भएको बताउनुभयो।
3: पछिल्लो खास गरेर सरकारको विज्ञापन सम्बन्धी निजी क्षेत्रसँगको सहकारी सम्बन्धी नीतिले गर्दाखेरि हामीले जुन रूपमा सहकार्य गर्ने योजना बनाएका थियौँ त्यही रूपमा गर्न सकिरहेको छैनौँ। तथापि सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ। त्यो अलिकति हाम्रो डाइरेक्ट हुने थियो, यो चाहिँ अलिक इन्डाइरेक्ट बाटो चाहिँ समाउनु परेको।
0: भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इण्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ क्षय रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्यको 57% हो। निर्देशनालयका अनुसार क्षय रोग फुकल प्रसन्न मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डसँग 6 हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 गुमाएर भेटायो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 34 ओभर एक बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। यो जीतसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अङ्क सहित पाँचौं स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अङ्क सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। कृतिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।
4: सन्तोषी रावल गुल्मीको चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा
5: लगभग हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ होइन हामी बुटो जानु पर्थ्यो अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हो कुरो
6: औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छन्
4: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर बन्न सरकारको जोड़ कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
7: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
8: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ
9: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
9: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
10: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
7: भारी अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र

0: राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गुल्मीको विकट गाउँ मध्ये एक मानिने चन्द्रकोट गाउँपालिका दुई विश्व खर्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ। त्यहाँ मासिक रूपमा विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन थालेको छ।
3: विश्वखर्काकी पुतली बिक लामो समयदेखि ढाड घाँटी र घुँडाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो, तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ।
4: घुँडा दुख्ने, ढाड दुख्ने, घाँटी दुख्ने, औषधि गर्न यस्तो डाक्टर आएर सुविधा गरिदिएमा त धन्यवाद भन्नु पर्यो। हामीले राम्रो गर्नु पर्यो बाबुलाई,
3: अर्का स्थानीय वीरबहादुर कार्कीले बुटवलबाट पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो। घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनुभयो।
5: लगभग हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ। हामी बुटवल जान पर्थ्यो, अहिले यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु धेरै खुसी हुन्छ।
3: वडा कार्यालयले चालू आर्थिक वर्षमा 7,50,000 रुपियाँ बजेट छुट्याएर गत असोजदेखि शिविर सञ्चालन गर्दै आएको छ। हालसम्म 475 जनाले सेवा लिएका छन्। ती मध्ये 93 जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ। हाड जोड्ने, महिला तथा स्त्री रोग, जनरल फिजिसियन, आँखा छाला तथा यौन रोग, नाक कान घाँटीका सेवा शिविरमा पाइने विश्वखर्क स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनुभयो।
6: हाड जोड्ने तथा जोड्ने पदार्थ विशेषज्ञ, महिला तथा स्त्री रोग विशेषज्ञ, नेत्र रोग विशेषज्ञ, जनरल फिजिसियन, छाला रोग तथा यौन रोग विशेषज्ञ, नाक कान घाँटी, हाम्रोमा हरेक महिना केही केही ल्याब जाँच पनि निशुल्क हुन्छ। औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ। केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छौँ। युएसले सेवा पनि निशुल्क हुन्छ। रगतको जाँच, पिसाबको जाँच पनि निशुल्क भन्ने गरेका छौँ अहिलेसम्म।
3: वडा अध्यक्ष कमल केसीका अनुसार मासिक रूपमा फरक फरक विशेषज्ञ डाक्टरले आएर सेवा दिँदै आएको छ। यो शिविर हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुने गरेको छ।
7: यो कार्यक्रम यो आर्थिक वर्ष मात्रै नभएर आगामी दिनमा पनि निरन्तरता दिएर लैजाने एकदम सोचिरहेको छु। एकदमै प्रभावकारी भएको चाहिँ मैले चाहिँ महसुस गरिरहेको छु।
3: पहिले सामान्य उपचारकै लागि पनि बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता थियो, तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ। हुमाकान्त पोखरेल, CIN रेडियो, धुर्कोट, गुल्मी।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी,
8: त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै, आफू पनि कानूनकै ब्याकग्राउण्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु। कानूनमै नगरिकन हामी उछिनेर जान सक्दैनौ।
2: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिजन्य वस्तुमा परनिर्भरता

0: बढ्दै गएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि के कस्ता कदम चाल्दैछ, साथी लील प्रकाशनले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
1: बाँदर, निलगाई, बनेलको कुराहरू छ, अनि मानव वन्यजन्तु द्वन्द्वको समाधान चाहिँ कस्तो छ भने अलिकति कतिपय अवस्थामा चाहिँ यो इकोसिस्टम अहिले वातावरणीय परिवर्तनले पनि त्यो कुरा भइरहेछ, त्यसलाई कसरी मिटिगेट गर्न सकिन्छ, त्यसलाई कसरी लग्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले यसपटक चाहिँ के छ भन्दाखेरि सजिलो कुरा, कृषि पनि वन पनि एउटै नेतृत्वले हेरिराखेको, यता के गर्न सकिन्छ त्यता के गर्न सकिन्छ, त्यो दुइटै चाहिँ एउटै टिमले हेरिराखेको भएर त्यो कुरा चाहिँ हामीले हेरेर नै अगाडि
2: भनेको। विगतमा वन मन्त्रालयको जिम्मेवारी एउटा र कृषिको अर्को दिँदाखेरि बाधा अवरोध थियो भने यसपालि त्यस्तो नहोस् भन्ने तपाईँ,
1: सायद त्यो छलफल नहुन सक्छ तर यसपालि हुँदैन। अर्को कुरा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरा चाहिँ वन बाधक भयो है, वन विकासको बाधक भयो है भन्दै हुनुहुन्छ। अब हामी नै हामी लगभग मैले वनमा जुन जुन कानूनहरू 20-25 वर्षदेखि त्यही कानून लागू भइरहेछ, जसले गर्दाखेरि कानूनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानूनको किन भन्दाखेरि सरकार नीति नियम भन्दा बाहिर त गएर काम गर्न सक्दैन, त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै, आफू पनि कानूनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु, कानूनको कार्यान्वयन नगरिकन हामी उछिनेर जान सक्दैनौँ। त्यसैले सर्वप्रथम चाहिँ कृषि र वनको कुन कुन कानूनहरू परिवर्तन गर्नुपर्ने छ त्यसमा अध्ययन भइराखेको छ, वन विकासको बाधक बन्ने छैन।
2: अहिले धेरैले चर्चा गर्ने भनेको वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन सम्बन्धी त्यो छ, त्यो सबै बाधा अवरोधहरू तपाईँको पालामा।
1: अब अटोमेसन हुन्छ, यो कानूनले हामीले गर्न पाएन भन्ने हुँदैन कि, अब त्यो कुरा लेखिसकेपछि त अटोमेसनमा जान्छ नि त, भनेको त्यही दबाब टेकेर उहाँहरूले काम गर्न पाउनुहुन्छ, कानूनलाई नै कानूनको फ्लजमा चाहिँ टेकेर धेरै कामहरू हुने गरेका थिए, अब त्यो काम चाहिँ रोकिन्छ।
2: तपाईँले कर्मचारीमा कस्तो पाउनुभयो दुवै मन्त्रालयको अहिले तपाईँले गरिराखेको काम हेर्दाखेरि कस्तो छ, उहाँहरूमा उत्साह कस्तो देखिराख्नु भएको छ?
1: मैले एउटा मात्र निर्देशन के दिएको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँको छोराछोरी पनि विदेश छन्, आजको दिनमा हाम्रै हातमै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्, भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन, यो देश मेरो मात्र होइन कि यो देश कर्मचारीको पनि होइन, त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रियो भने होइन नि त, जनताले त पुरै संयन्त्र सुध्रियोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एकदम एउटै फ्यामिली हो नि त होइन, त्यो एउटा फ्यामिली भएर काम गर्छौँ, यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
2: भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
1: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन, सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन, भोलि गएर मैले राजनीति सकिने पदमा रहँदासम्म एउटा कुरा हो तर भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै अथवा तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
2: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, त्यो अनुसारको विज्ञतासँग जोडिएको छ, तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ, यसले कतिको सजिलो बनाउँछ अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै सुझावहरू आइराखेको होला, तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ क्या, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
1: छ? अब ससुरबुवा त हुनुहुन्न तर ससुरबुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अब त्यसैले मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ,
2: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्न सक्नुहुन्छ।
1: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो कि, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ, म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ भनेपछि, तर के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पर्यो अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो होइन, प्र्याक्टिकल र टेक्निकलिटिज मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ, सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त. सो रुल अफ लको कुरा त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले सायदै म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ.
0: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढ़ेको छ. कामु प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपेट निवेदन दर्ता गरेर पीसी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्केपछि विवाद बाहिर आएको हो. नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ भने राजनैतिक रूपमा दुई तर्फबाट विचारहरू आएका छन्. विभाजित राजनैतिक विवादले गर्दाखेरि न्यायालयमा पनि राजनीति देखिएको छ. सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका छन् भने न्यायालयमा देखिएको विकृतिको पनि कुरा उठाएका छन्. सरकारले समस्याग्रस्त सहकारीमा फँसेको बचत रकम फिर्ता दिन शुरू गरेको छ. नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ. भारतको बिहार राज्यबाट विभिन्न प्रलोभन परेर जोखिमपूर्ण अवस्थामा पुगेका छजना नेपाली बालबालिकालाई उद्धार गरिएको छ. सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि नयाँ बिरामीहरू देखिन थालेका छन् र आईसीसी क्रिकेट कप लीग दुई श्रृंखलामा नेपाल स्कटल्याण्डलाई 6 विकेटले हराएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसीमा ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। इस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 에러다 라우.
1: 아하, 코티를 한번 먹었어. 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사리 거거나 우드고바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-6656 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741-0130-429।
9: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
11: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
12: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
13: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
14: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-437।
15: राष्ट्रको लागि बक्सिङ,
16: स्वास्थ्यको लागि बक्सिङ,
15: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
16: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
15: समय बिहान र बेलुका।
16: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841-65-64-99, 9841-65-64-99।
15: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
17: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहाइन 97.6 मेगाहर्ज
2: भएको छ।
3: अनि इबोला भाइरस संक्रमण रोक्न कंगोमा मानिसहरूलाई स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कंगो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कंगोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवाण्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड
4: भन्छन्,
3: यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ। बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईए ले इरान युद्ध रुवाण्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्।

0: गएको चेतावनी दिएको छ। आईएएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्यपूर्वको द्वन्द्वका कारण विश्वभरि 10 लाख मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 जना इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिप्सको सरकारले जनाएको छ। बेपत्ता 5 जना मध्ये 1 जनाको शव बिहिबारै प्राप्त भएको थियो। फिनल्याण्ड र मालदिप्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 मिटर गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको 1 जना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्याण्डबाट 3 जना विशेषज्ञहरूको टोली हिजो मालदिप्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिप्सको नेशनल डिफेन्स फोर्सका 1 जना गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी संचार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली संचार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भंग गरेर पुनः आक्रमण शुरू गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 करोड़ अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 वर्षको कानूनी लड़ाईपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जीतलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिश विरूद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कार्यवाही अगाडि बढ़ाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढ़ाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिश न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढ़ाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा
2: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेशन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
1: तर संविधानको धारा 105 न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐन बहादुर महरले आपत्ति प्रकट गरेका थिए।
3: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
1: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएशनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
4: संसदमा कायम मकायम प्रधान न्यायाधीशको आदेश उप छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इंगित गरिएको छ। के इंगित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्देज शीर्षकमा राखिएको छ। त्यसैले केही मान्यजीवहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
5: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ यहाँहरूको के निष्कर्ष केही यसबारे कुराकानी?
4: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानून अनुसार को विषय वस्तुहरूको निर्णय अदालतबाट हुन्छ।

0: आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरन्त अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्द छ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
1: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
0: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ। अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
1: भनेको कस्तो पश्चाताप?
0: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो दुई तिहाई बहुमत इत्यादि भन्यौं, पहिला पनि यस्तो दुई तिहाई बहुमत थियो, दुई तिहाई बहुमत हुँदाखेरि हामीले जे गर्छौं त्यही कानून हुने, हाम्रो जिब्रोमा कानून हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौं त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
1: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
0: मेरो विचारमा यो कहिले पनि भएको थिएन। कामको प्रधान न्यायाधीशले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा कामको प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँकै अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
1: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
0: कामु प्रधान न्यायाधीशको संविधान कानून संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पूरा गर्नु भएको अवस्था छ। त्यो पूरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
1: तपाईँहरूले पनि यस बीचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
0: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू फर्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यस उसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्वाध प्रवेश दिनुपर्छ। प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
1: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नुपर्दाखेरि कायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन त त्यो सही हो भन्ने निष्कर्ष हो?
0: हो, हाम्रो निष्कर्ष त्यही हो। त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल बालसङ्घ प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौ।
1: न्याय हराएको हो अहिले?
0: अहिले विवेक हराएको छ।
2: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्रा, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
3: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता कायम गर्ने निर्णय गरेका छन्।
2: नेकपा एमालेभित्र चुनौती बेहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाई नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा कड़ाईका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्दी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको रियाल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
2: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
5: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौ।
2: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अप्नाइएको उनले बताए।
5: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलेका छन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौ। तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौं।
2: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कंगोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

भागवत रूपी अमृत लाई रसा स्वादन गर्न पाल्नु हुने सबै सबै भगवान का भक्तहरू, हजुरहरूका हृदयमा बस्नु भएका भगवानलाई कोटी कोटी नमन गर्दै यस मञ्चको तर्फबाट हजुरहरू सबैलाई अर्पण गर्न चाहन्छु प्रेम सहितको न्यानो अभिवादन, राधे राधे। भगवानको कथाको आनन्द रसमय गंगामा छौं। यस सुन्दर कथाको थोरै मात्र पनि श्रवणले श्लोकार्धम श्लोक पादम वा आधा श्लोकको पनि अर्थलाई थोरै पनि आनन्द रसमय गंगामा अवगान गर्नुभयो भने पनि गो सहस्त्र फलम लभेत, हजारौं गोदानको फल प्राप्त हुन्छ भनिएको छ। र भगवानको यो कथालाई कथा कुनै सामान्य एउटा सुन्ने अनि बस सक्यो यस्तो कथा होइन यो। यसले जीवनलाई सही ढंगमा चलाउन पनि सिकाउँछ, मृत्युको तयारी गर्न पनि सिकाउँछ, बाँच्ने र मर्ने तयारी दुवैको सरल तरिकाले बुझाउन सक्ने सामर्थ्य यो ग्रन्थमा छ। र परब्रह्म तत्त्वलाई थोरै पनि जान्ने कोसिस गर्नुभयो भने उसको दर्शन र महसुस गर्न सक्ने क्षमता पनि हजुरलाई प्राप्त हुन्छ। भक्ति ज्ञान वैराग्य र त्यागको संगम भागवत केशन हामी नाम कीर्तन गाउँछौ, त्यसपछि कथामा प्रवेश गर्छौ। नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम। नाम कीर्तन के हो त? हजुरहरूले राधे राधे भन्नुहुन्छ, राम राम भन्नुहुन्छ, शिव शिव भन्नुहुन्छ, यो भगवान नाम किन बार बार नारायण नारायण भन्नुहुन्छ किन? किनकि नाम कीर्तन त्यो हुन्छ नि बोर्डमा चकले लेखेपछि डस्टरले मेट्टाउँछ होइन, पेन्सिलले लेखेपछि इरेजरले मेट्टाउँछ, त्यस्तै नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशन। नामको कीर्तन गर्नाले पापको मेटाई सुरु हुन्छ। अब यसको अर्थ यो हो, नाम कीर्तन भन्न लाग्नुभयो गाउन थाल्नुभयो भने हजुरको मनभित्रको विकार जो आउँछ नि नकारात्मक सोच आफै हराउन थाल्छ। सुरु सुरुमा चाहिँ नाम कीर्तन गर्न बडो झ्याउ लाग्छ, नाम कीर्तन गर्न एकछिन बस्नु भने मन मान्दैन, कहिले कहाँ पुग्छ, स्थिर हुँदैन सुरु सुरुमा। अझ भनौँ भने नकारात्मक नेगेटिभ एनर्जी वरिपरि छ भने त नाम कीर्तन गर्न पनि दिँदैन, गर्नै दिँदैन, चाहनुहुन्छ गर्न खोज्नुहुन्छ तर हुनै दिँदैन, झन् समस्या समस्या समस्या आइदिन्छ। यसबाट थाहा हुन्छ कि नेगेटिभिटी वरिपरि छ, तर त्यसलाई मेटाउनलाई निरन्तर जाप आवश्यक पर्छ। जुन दिन निरन्तर जाप सुरु भयो सम्झिनु अवस्था भराउँदै गयो र यसबाटै सर्व पाप प्रणाशन पापहरू पनि मेटाउन सकिन्छ है। भगवान नाम आउनुहोस् केशन गाउँ, त्यसपछि कथामा प्रवेश गरौँ। सबैले गाउनु होला, प्रेम भाव मिसाएर गाउनुहोस् है सबैजना।

0: आज को आनंद को
1: जय हो।
0: श्रीमद् भागवत महापुराण को
1: जय हो।
0: भक्तर भगवान को
1: जय हो।
0: उप्रति परिवार को
1: जय हो।
0: भगवान की कथा अब प्रवेश करसो। भगवान नाम से ही जो अहिले सुन्दै हुनुहुन्छ, कम से कम घर में भएको बेला पनि भगवान नाम से ली रहनु होला, गाई रहनु होला। श्री कृष्ण गोविंद हरि मुरारी नाथ नारायण वासुदेव नारायण नारायण राधेश्याम राधेश्याम जे भन्दा हजुरलाई सहज हुन्छ प्यारो लाग्छ उनी भगवान को नाम गाई रहनु जति संभव हुन्छ त्यति गाउनु होला भन्ने अनुरोध गर्दै अब हामी कथामा प्रवेश गर्छौं। हामीले पूर्व प्रसंगमा बडो सुन्दर कथाहरूलाई श्रवण गर्यौं कि कसरी द्रौपदी माता जसले पाँच पुत्रहरूलाई बिछौनामा सुताउनु भएको थियो अश्वत्थामा आएर शिर छेदन गर्छन्, दुर्योधनको मृत्यु हुन्छ, अश्वत्थामालाई बेइज्जत गरेर त्यहाँबाट धक्का दिएर बाहिर निकाल्छन्। यता महाभारतको युद्ध विश्राम पछि राजगद्दी सुम्पेर निस्किन लाग्दा कुन्ती माताले भगवानसँग एउटा वरदान माग्नुहुन्छ। यो वरदान बडो अचम्मको वरदान छ, विपदः सन्तु नः, मलाई पग पगमा पाइला पाइलामा विपद आइपरोस् आपत आइपरोस् भन्नुहुन्छ कुन्ती माता। भगवान अचम्ममा पर्नुहुन्छ, यस्तो वरदान माग्ने आजसम्म भक्त देखेकै थिएन सुनेकै थिएन, राधे राधे भन्दिन। यस्तो भक्त जसले पग पगमा मलाई दुःख आइपरोस् भन्नुभयो कि सुखमा मान्छेले भगवानलाई बिर्सिन्छ अरे, दुखमै सुमिरन सब करे सुखमै करे न कोई, जो सुखमै सुमिरन करे फिर दुख काहे को होय भन्नुहुन्छ। मान्छेले दुखमा त भगवानलाई भरपूर याद गर्छ अरे, तर सुखमा चाहिँ सबैभन्दा पहिले बिर्सिने नै भगवानलाई। राधे राधे भन्दिन त हजुर, हेर्नुहोस् है, मान्छे दुख परेको बेला खुब याद गर्छ। हेर्नु है, अहिले भर्खर हजुर फ्लाइटमा बस्नुभयो, प्लेनमा बसेर प्लेन उड्यो, बीचमा अचानक पाइलटले भन्यो कि अब प्लेन क्र्यास हुनेवाला छ, अब त्यति बेला कसको याद आउँछ? हेर्नुहोस्, भगवानको याद पनि यस्तो आउँछ नि, कहिले त्यस्तो याद आएको हुँदैन, भित्रबाट प्रभु आँखाबाट आँसु बरबर झर्न थाल्छ, हे भगवान म तपाईँको सहारा, प्रभु म हजुरको चरणमा, यस्तो प्रकारले पुकार्छ। हो भगवान के भन्नुहुन्छ, मेरो भक्तले जुन दिन मलाई त्यो हृदयबाट पुकार्छ नि, आँखाबाट आँसु झार्दै, अनि त्यो पनि कस्तो निष्काम भावमा, कुनै कारण बिना रे है, कारण बिना है, कारणले मात्रै पुकार्छौँ हामी, रुने चाहिँ भगवानको अगाडि प्राय जसो कारणमा, फलानो दुःख पर्यो भने भगवानको अगाडि गएर रुने, यो काम बनेन भगवानको अगाडि गएर रुने, कसैले गाली गर्यो भगवानको अगाडि गएर रुने। हेर्नु, हामीलाई कारणै कारण चाहिन्छ भगवानको अगाडि रुने, तर भगवान के भन्नुहुन्छ, बिना कारण कुनै कामना नराखिकन कि भित्र इच्छा चाहना बिना जुन दिन भगवानलाई हजुरले पुकारेर आँखाबाट अश्रुबिन्दु झार्नुहुन्छ त्यो दिन भगवान भन्नुहुन्छ म तिम्रो हुँ, तत्क्षणमा आउँछु, दौडेर आउँछु। भगवानको लागि प्रेमको अश्रु जब जुन दिन बग्छ नि, भगवान कहाँ यसै बस्न सक्नुहुन्छ भक्तको आँसु हेरेर, भगवान तत्क्षण दौडिनुहुन्छ। जसरी कुन्ती माता भन्नुहुन्छ कि मलाई पग पगमा दुःख दिनुहोस् भगवान, हजुर दुःखमा त साथ हुनुहुन्छ भन्दा भगवान भन्नुहुन्छ म कहाँ दुःख देख्न सक्छु, म हजुरकै हो भनेर आएर रहनुहुन्छ। अगाडि विष्णु पितामालाई दर्शन दिनुहुन्छ, परीक्षित महाराज राज्य गद्दी सम्हाल्नुहुन्छ, पाँच पाण्डव स्वर्गारोहण जानुहुन्छ, भगवान सोधाम हुनुहुन्छ। अगाडि परीक्षित महाराजले आफ्नो राज्यमा एक दिन कस्तो अवस्था छ भनेर बुझ्नलाई निस्किँदा अचम्मको दृश्य देख्नुभयो, कालो कालो पुरुष धर्मरूपी साँडे एउटा मात्रै चरणमा उभिएको छ, त्यसलाई पनि लखेट्दै कुट्दै गर्दैछ त्यो कालो पुरुष थियो। हिँड्न नसकेर थचक्क बसेको त्यो धर्मरूपी साँडे छेउमा एउटा गौ माता पृथ्वी रूपी माता बस्नु भएको छ त उहाँ चाहिँ आँखाबाट आँसु झार्दै हुनुहुन्छ। यस्तो दृश्य देखेपछि परीक्षित महाराजको हृदय टुट्यो। अब के गर्ने, यो कालो पुरुषलाई नम्मारी छोडिदिने, यो कहाँबाट आयो त मेरो राज्यमा, गएर त को होस् भनेर परिचय सोद्धा कालो पुरुष भन्छ मेरो नाम कलियुग हो, मेरो आयु 4,32,000 वर्ष छ। अब मनुष्य रूपमा आउनुभएको परीक्षित महाराज भन्नुहुन्छ ओहो त अहिले किन प्रवेश गरिस् त यसरी भन्दा, जुन दिन भगवान यो धरा छोडेर सुधाम जानुभयो त्यही दिन म प्रवेश गरिसके, ल त्यसो भए तँलाई त म उद्धार गर्छु, तेरो मृत्यु त मेरै हातबाट लेखिया छ, तेरो उमेर 4,32,000 होस् कि 6,64,000 होस् मार्न त मेरै हातले मार्छु। युद्ध प्रारम्भ भयो, अन्तमा शर्त यो थियो जसले हार्छ त्यसले राज्य छोड्नुपर्छ। कलियुगको हार भयो त कलियुगलाई आदेश दिनुभयो कि तिमी राज्य छोडेर जाऊ। कलियुग भन्छ म कहाँ जाऊ, कहाँ जाऊ, म जता हेरे पनि तपाईँको मात्रै राज्य छ, म कहाँ जाऊ, जाने ठाउँै छैन, मलाई कहीँ बस्ने ठाउँ दिनुहोस्। त पहिले 4 स्थान दिनुभयो परीक्षित महाराजले, पहिलो स्थान। अब सम्झिनु यो 4 स्थानमा जानुहुन्छ तपाईँहरू भने, जानी जानी कलियुगलाई समाउन जानुभयो है, विचार गर्नु। पहिलो नम्बर जहाँ जुवा तास खेलिन्छ, दोस्रो नम्बर जहाँ मदिरा पान मदिरालय, तेस्रो स्थान जहाँ हत्या हुन्छ हिंसा हुन्छ, चौथो स्थान जहाँ पर स्त्री गमन हुन्छ यानि वेश्यावृत्तिको कर्म हुन्छ, यी 4 स्थान दिनुभयो। कलियुग भन्छ यो 4 स्थान त बडो गन्दा छ, फोहोर छ, एउटा त राम्रो ठाउँ दिनु न मलाई। त परीक्षित भन्नुहुन्छ राम्रो ठाउँमा बस्नु त राम्रो गुण पनि त चाहियो, त राम्रो गुण के छ त, कलियुग भन्छ म भित्र एउटा राम्रो गुण छ अरे राधे राधे भन्दैन, एउटा गुण चाहिँ राम्रो छ अरे, के गुण राम्रो छ त भन्छ यत् फलम नास्ति तपसा न योगे न समाधिना तत् फलम लभते सम्यक् कलौ केशव कीर्तना। सत्य त्रेता र द्वापरमा ठुला ठुला यज्ञ गरेको, ठुला ठुला तपस्या, हजार हजार वर्ष तपस्या गरेको, अनुष्ठान बसेको, त्यो फल केवल कलियुगमा एकछिन बसेर निष्काम भावमा नाम कीर्तन गरेको फल प्राप्त हुन्छ अरे राधे राधे भन्दैन, हेर्नु त्यही भएर नाम लिनु भनेको मैले। एकछिन बसेर पनि भगवान नाम जप्नुभयो, यसो थपडी बजाएर घरमा भने पनि हजारौं वर्ष तपस्या गरेको फल प्राप्त हुन्छ, त्यति ठुलो महिमा छ भगवानको नाम लिँदा। त्यही भएर नाम चाहिँ लिइरहनु लिइरहनु, जहाँ नाम लिने कुनै नियम छैन है, शास्त्र के भन्छ, नामको लागि कुनै विधि विधान छैन, नियम छैन। गुरुमुखबाट कुनै गुरुबाट नाम लिनुहोस् अथवा गुरु हुनुहुन्न भगवानलाई गुरु सम्झिनुहोस् र जिब्रोमा भगवान नाम लिनुहोस् र भगवान नाम हजुरलाई जुन नाम प्यारो लाग्छ उसैको लिनुहोस्। यो भन्दिनँ कि हजुरले राधा राधा नै भन्नुपर्छ, होइन, हजुर शिव शिव भने पनि हुन्छ, राम राम भने पनि हुन्छ, हजुरले सीताराम सीताराम भने पनि हुन्छ, राधेश्याम राधेश्याम भने पनि हुन्छ, हजुरले भगवानको नाम चाहिँ जपिरहनु पर्यो, जति बेला पनि लिइरहनु, मनमने मनमने मनमने मनमने जपिरहनु। अझ के भनेको छ, 3.5 करोड नाम त लिनै पर्छ अरे एउटा मनुष्यले, 3.5 करोड है, किन थाहा छ भन्नुहुन्छ एक सन्तले, हाम्रो शरीरमा छिद्र यो रौँहरू छ नि प्वाल 3.5 करोडवटा छन् र यी प्रत्येकबाट एउटा एउटा पाप भएको छ जानेर अन्जानमा, त यी सबलाई बाट मोक्ष गराउन सक्ने, यी सबलाई पापलाई धुन सक्ने त्यही एउटा नाम हो, अघि भने इरेजर मेटाउन सक्ने, त्यही भएर नाम चाहिँ जपिरहनु जपिरहनु। यस्तो होस् कि अन्तिममा प्राण जाने बेला पनि मुखबाट भगवान नामै आओस्। हेर्नु है, अन्तिम समय हजुर हामीलाई थाहा छैन, मृत्युको समयमा होस नहुन पनि सक्छ, यो होस हराउन सक्छ, वरिपरिका मान्छे नचिनिन पनि सकिन्छ, अन्तिममा हाम्रो प्राण कसरी जान्छ थाहा छैन हामीलाई, अन्तिम अवस्था कसैले पनि देखेको छैन। यस कारण के भनिन्छ, अन्तिममा पनि अन्ते मति सागति, मर्ने बेलामा हाम्रो मति जे हुन सक्छ तर मुखबाट भगवानको नाम आयो भने त्यसको कल्याण छ। अगाडि कथा आउँछ अदामिल ब्राह्मण जसले मर्ने बेलामा छोरालाई बोलाए नारायण नारायण भनेर भगवान आएर लिएर जानुभयो। यसको अर्थ यो हो कि भगवानको नाममा त्यो शक्ति छ। भगवान राम के भन्नुहुन्छ, सहस्त्र नाम तत्तुल्यम, रामको नाम जब तिमी म लीला गर्न आए जब यो धरामा त्यति बेला मैले जति भेटे त्यति सबैको कल्याण गरे, तर त्यो भन्दा बढी कल्याण त राम नामले गरेको छ रे। जसले राम नाम जाप गर्यो उसको कल्याण, र भगवानको नाम जुन नाम प्यारो छ उसैको नाम जप्नु जप्न चाहिँ जप्नु, मनमने मनमने मनमने लिइरहनु, किनकि मौन जापको महिमा अत्यन्तै धेरै छ है भगवानको नाममा। मौन जाप बार बार यही सम्झाउँछु, भगवान नाम चाहिँ नछोड्नुहोस्। र यसरी परीक्षित महाराज बडो सुन्दर गुण रहेछ तिमी भित्र त कलियुग, एकैछिन बसेर नाम जप्ता पनि यत्रो ठुलो महिमा रहेछ भने ल तिमी माग त कहाँ बस्छौ, त्यहीँ दिन्छु म स्थान भन्नु त। कलियुगले भन्यो मलाई बस्ने ठाउँ दिने भए बाचा गर्नुहोस् पहिला, मैले जहाँ माग्छु त्यहीँ दिनु पर्यो, त बाचा भयो ल माग। परीक्षितजीले भन्नुभयो ल त्यसो भए मलाई सुन्न बस्न दिनु भन्छ। अब हेर्नु अब के भन्नु त, सुन्न त लक्ष्मी नारायणको वासन चाहिँ कसरी दिउँ तिमीलाई, साक्षात भगवान बस्नुहुन्छ सुनमा, तिमीलाई म कसरी स्थान दिउँ, मिल्दैन अर्को ठाउँमा ग। कलियुग भन्छ होइन होइन बाचा गर्नुभएको छ कि जहाँ माग्छु त्यहीँ दिन्छु भन्नुभएको छ, त्यसो भए ल ठिक छ सुनमा त बस, तर अधर्मले कमाएको सुनमा चाहिँ बस है, चोरेको लुटेको ठगेको भेटेको अधर्मले कमाएको सुनमा चाहिँ तिम्रो बास हुन्छ भनेर स्थान दिनुहुन्छ। पाँचौ स्थान, यी पाँचवटा स्थान दिनुहुन्छ कलियुग। त्यहाँबाट अगाडि बढ्यो, यता परीक्षित महाराज शिकारमा निस्किनु भएको थियो। त्यही समयमा हेर्नुहोस्, परीक्षित महाराजले कहिले पनि हिंसा गर्नुहुन्न थियो, तर कलियुगले पहिलो आक्रमण नै परीक्षितलाई गरे। कसरी, परीक्षित महाराज एक दिन आफ्नो संग्रहालयमा यसो घुम्न जानुभएको, एउटा सुनको मुकुट रहेछ, त्यही सुनको मुकुटमा कलियुग आएर बसेका थियो। किन, अधर्मले कमाएको सुनमा तिम्रो बास होस् भने थियो, त्यो मुकुट चाहिँ कहाँबाट आएको थियो त भन्दा जरासन्ध, कंसको ससुराको नाम थियो जरासन्ध, त्यसलाई मारेर भीमसेनले लिएर आउनु भएको छ, भित्रै सजाएर राख्नु भएको थियो संग्रहालयमा भित्रतिर। अब त्यही दिन चाहिँ परीक्षितलाई त्यो मुकुट लगाउन मन लाग्यो, लाउने बित्तिकै बुद्धि नै भ्रष्ट भइहाल्यो, किन कलियुग शिरमा आएर बसिदियो। एक्लै निस्किनुभयो परीक्षित, जब हराउनुभयो समीक मुनिको आश्रममा पुगेर पानी माग्नुभयो, समीक मुनिले थाहा पाउनु भएन किन समाधिमा हुनुहुन्थ्यो, तब क्रोधित भएर छेउमा एउटा मरेको सर्प रहेछ त्यही गलामा लगाइदिएर फर्केर राज्यमा आउनुभयो। जसै राज्यमा आएर मुकुट तल राखेको, ओहो आज त गल्ती भयो, ठुलो भूल भयो, आज मैले कोही सन्तको अपमान गरे, राम राम राम सोच्दै हुनुहुन्थ्यो, यता श्रृङ्गी मुनिले श्राप दिनुभयो। समीक मुनिका पुत्र श्रृङ्गी ऋषि जसले कौशिकी नदीको जल भनेको छ, यहाँ कौशिकी नदी कहाँ छ भन्नु त, कसलाई थाहा छ ल भन्नु त, हजुर यता भन्दै हुनुहुन्छ, कहाँ छ रे हजुर, बरा क्षेत्र होइन, हो जानुभएको छ कौशिकी नदीको जल, त्यहाँ एउटा एक नदी कौशिकी मिश्रित हुन्छन्, त्यहाँ भनेको छ श्रृङ्गी मुनिले कौशिकी नदीको जल हातमा लिनुभयो र अभिमन्त्रित गरेर श्राप दिनुभयो। के भन्नुभयो, आजको ठिक सात दिनमा तक्षक नाम गरेको नागले डसेर त्यो व्यक्तिको मृत्यु होस् जसले मेरो पिताजीको गलामा मरेको सर्प लगाए। अब रुदै रुदै आए कुटीमा समीक मुनिले, यस्तो हेर्नुहुन्छ किन रुदैछ बाबु भन्दा, मैले त श्राप दिएँ त पिताजी, हजुरको गलामा मरेको सर्प लाउनुले ठुलो श्राप दिए, कस्तो श्राप त, आजको सात दिनमा मर्ने श्राप दिए तक्षक नागले डसेर, राम राम यस्तो भयानक कसलाई भनेर हेर्दा त परीक्षित महाराजलाई, तुरन्तै भारद्वाज मुनिलाई पठाउनुहुन्छ र भारद्वाज मुनिले जानकारी गराउन साथ परीक्षित महाराज आउनुभयो गंगा तटमा। त्यतिखेर आइपुग्नुहुन्छ सुखदेव स्वामी, सुखदेव स्वामी आउन साथ बाटोभरि जसलाई भेटे पनि एउटै प्रश्न गर्नुहुन्थ्यो, सात दिनमा मर्नेले के गर्नुपर्छ। आज सुखदेवजीलाई देख्दा पनि परीक्षित महाराजले यही प्रश्न गर्नुभयो, सात दिनमा मर्नेले के गर्नुपर्छ। यो प्रश्न सुन्न साथ सुखदेवजी के भन्दै हुनुहुन्छ सुन्नुहोस् है,

अरे राजन तिमले तो यस्तो प्रश्न सोध्यौ जुन प्रश्नको उत्तर हरेक मनुष्यलाई चाहियो रे। राधे राधे भन्नु न हजुर। हेर्नु सात दिनमै हामीले पनि मर्नु पर्छ रे। आइतबार सोमबार मंगलबार बुधबार बिहिबार शुक्रबार शनिबार यो भन्दा बाहेक अरू बार छैन। हेर्नु त हाम्रो मृत्यु पनि यही सात दिन भित्र नै हुन्छ रे। त सात दिनमा मर्नेले के गर्नुपर्छ त, मुक्ति पाउन के गर्ने? यहाँ प्रश्न सोध्नुभयो तब के भन्नुहुन्छ, यो प्रश्नको उत्तर तिमीलाई मात्र होइन सबैलाई चाहिएको छ। यस्तो सुन्दर प्रश्न गर्यो परीक्षित, यो प्रश्नको उत्तर तिमीलाई म दिन्छु। सात दिनमा त टाढाको कुरा हो, तिमीलाई मुक्ति चाहिएको होइन, दुई घडीमा काफी छ। एक खटवाङ नामका राजा थिए जसले देवासुर संग्राममा देवताको पक्षबाट युद्ध गरेका थिए। त उनले अन्तिममा विजय प्राप्त गरेपछि सोधेछन् मेरो आयु कति छ भन्दा देवताले भनेछन् दुई घडी। दुई घडी एक घडीमा 24 मिनट, दुई घडीमा लगभग 48 मिनट। अब के गर्ने, तुरन्तै मलाई अहिले अयोध्या पुर्याइदिनु त। त्यहाँ अयोध्याका राजा थिए उनी, भगवान रामका पूर्व जुन खटवाङ। अयोध्या पुर्याउन साथ खटवाङ राजाले के गर्नुभयो, आफ्नो पुत्रलाई बोलाउनु भयो, दीर्घबाहु नाम गरेका पुत्रलाई। ल तिमी अब राजका सम्हाल, म चाहिँ सरजु नदीको तटमा गए भनेर सरजु नदीको तटमा जानुभयो र ध्यान विधिका माध्यमले भगवानलाई प्राप्त गर्नुभयो। भक्तवत्सल भगवानको हजुरहरू कोही अयोध्या पुग्नु भएको छ? कोही कोही जानु भएको छ? दुई चारजना पुग्नु भएको छ अयोध्या। ल अब एउटा हजुरलाई भन्छु, अयोध्यामा बग्ने ती सरजु नदी छिन्नी, हामी यहाँदेखि धाउँदै धाउँदै धाउँदै सरजुमा नुहाउन वहाँ पुग्छौँ, ती सरजु नदी चाहिँ नेपालमा कर्णाली भनेर बग्छिन्, बुझ्नुभयो? यही छिन्, यही बग्छिन्, यही नेपालबाट जाने हुन्। यहीँ कि नदी उहाँ पुगेपछि अनेक नाममा हामी यहाँदेखि धाई धाई उहाँसम्म जान्छौँ स्नान गर्नलाई, तर बगेर जाने मूल चाहिँ हामी यही छ है। हजुरहरूलाई म बार बार यही सम्झाउँछु, यहाँ धेरै तीर्थस्थल छन्, हजुरहरू पनि तीर्थमै बस्नु भएको छ। कनकमाई भगवती साक्षात विराजमान हुनुहुन्छ, कुनै परम्बा भगवतीको श्री चरणमा हजुरहरू बस्नु भएको छ। भगवान श्री कृष्ण पनि पाँच पाण्डवलाई लिएर आउनुभएको पावन धरा हो, यस स्थानमा भगवान पनि हिँड्नु भएको छ। अर्जुनले आफ्नै धनुषबाट प्रकट गरे कि अर्जुन धारा त्यही छिन्। यहाँ स्वयं भीमसेनले किचक वध गरेको ठाउँ यही झापा जिल्लामा पर्छ। यो पावन धरा हो, यो धरती हो, यो तीर्थ हो। यस्तो पावन धरतीमा हजुरहरू बस्नु भएको छ नि, यो भूमिको माटो पनि चन्दन समान पवित्र छ। कहीँ जानु पर्दैन, बस बसेर भजन गर्नु, भगवानको नाम लिनु, भगवान त यही दर्शन दिनुहुन्छ। भन्नुहोस् राधे राधे।

मसँग प्रेम गरेर भक्ति गर्नुपर्छ अरे. राधे राधे भन्दिनँ हजुर. त्यो पनि कुनै कामना नराखिकन. हजुरले कामना राख्नुभयो फेलानु काम बनोस्, म यति हजार जप गर्छु, त्यो मात्रै काम बन्छ. जुन दिन कामना नराखी काम गर्नुभयो भने भगवानले त्यो एउटा होइन दुईटा होइन हजारौं काम हजुरको लागि अर्पित गर्नु. जसरी सुदामाजी, सुदामाजीकी पत्नीले सुदामाजीलाई केही धन माग्नुहोस् भनेर पठाउनु भएको छ. तर सुदामाजीले एक शब्द पनि बोल्नु भएन कि मलाई चाहियो धन, मलाई यो दिनुहोस् त्यो दिनुहोस्, अह उहाँको मुखबाट आएन कहिले. जब मुखबाट आएन त भगवानले दुई लोकको सर्वोच्च सुख दिनुभयो. मागेको भए यति यति झोली भरेर दिनुहुन्थ्यो होला. यदि सुदामाजीको मुखबाट निस्केको भए थोरै धन दिएर भगवान पठाउनुहुन्थ्यो होला. तर सुदामाजीको मुखबाट निस्किएन. त्यति धेरै दुःख, त्यति धेरै कष्ट हुँदा पनि मुखबाट यो दिनुहोस् भन्नु भएन सुदामाजीले. भगवानले दुई लोकको सुख दिनुभयो. भगवान त चाहनुहुन्थ्यो कि म वैकुण्ठै दिन्छु यिनलाई, तर रुक्मिणी माताले च्याप्पै हात सुनाउनु, राम राम, वैकुण्ठ दिएपछि हाम्रो हालत के हुन्छ फेरि. त्यही भएर भगवान जब रिज्नुहुन्छ नि त भगवान यसरी दिनुहुन्छ कि हामीलाई सम्हाल्न नै गाह्रो हुन्छ, त्यसरी अर्पित गर्नुहुन्छ. त्यही भएर यो धरतीमा पनि सुख मिलोस्, परलोकमा पनि मोक्ष, यो चाहना छ भने भक्ति गर्नु, एकसँग प्रेम गर्नु. राधा रानी सरकार कि भगवानसँग प्रेम गर्नु, पूर्ण पुरुषोत्तम भगवान कृष्णको ध्यान गर्नु, खुब प्रेमसँग भन्नुहुन्छ. यति भनेर भगवानलाई सम्झिनुभयो र भगवानलाई स्मरण गर्दै यहाँ आज भगवानलाई स्मरण गर्दै स्तुति गर्नुहुन्छ.